को मामिलामा भने समस्या हुन सक्ने जोखिम रहेको छ। कारोबार गर्नु परे हातबाट वा मागेर गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। मिथुन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। तपाईँको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्नेछ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ। कर्कट राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम रहेको छ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा संकट टर्न देखिन्छ। सिंह राशि, आज दुगिएर काम गर्नुपर्ने दिन रहेको छ। अरूको काममा धेरै समय खर्चनुपर्ने हुन सक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम रहेको छ। घुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कन्या राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ। तुला राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। शत्रुता बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग रहेको छ। वृश्चिक राशि, तपाईँको आजको दिन राम्रो रहेको छ। कृषि पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईँको प्रशंसा गर्नेहरू बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। धनु राशि, तपाईँको आजको दिन खराब रहेको छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अडचन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या हुन सक्नेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढेको काममा फाइदा हुनेछ। मकर राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मेहनतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। कुम्भ राशि, आज परिवारको साथमा सुखद यात्रा तय हुनेछ। मन प्रसन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बढ्नेछन्। प्रेम सम्बन्ध पनि अगाडि बढ्नेछ। अन्तिममा मीन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिएको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ र तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ र यो सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: घर बनाउन त शुरू गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन शुरू गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9864068302।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
2: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
2: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
14: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9908828810, 9908828811 र 9908828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूका लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166 95301।
17: BBC News.
18: Journeys into the heart of global events.
17: And voices from around the globe.
19: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
17: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
20: मा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
21: आज 2083 साल साउन 13 गते बुधबार, सन 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको गुरु पूर्णिमा तिथि।
22: काया कैरन का साथमा
21: किसान पाइप प्रोडक्ट्स प्राली
22: राष्ट्र कुसान किसान
21: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
20: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
21: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील दुहबीमा सद्भाव र्याली।
20: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह।
21: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने।
23: किताब पढाउनु भन्दा अगाडि कसैले थाहा थिएन हिउँ चितुवा लोप हुँदैछ भनेर, जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ।
20: हर्मुज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने।
21: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
24: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी
25: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066 13 195 र 98467 15 368।
12: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
20: जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरूहा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवाङगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ। डीजे बाजाको न्यूमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ। यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपील गरेका छन्। देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपील गर्नुभएको छ। उहाँले फेसबुक स्टाटस मार्फत अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदिनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ। सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन्। सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो। र्यालीका सहभागीले देवाङगंज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न सरकारसँग माग पनि गरेका छन्। सुनसरीको कप्तानगंज घटना, त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपील रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्।
21: आफूहरूमाथि हुँदै आएको कुटपीट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन्, तर राज्य मुख दर्शक बनेर बस्यो, संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंजको नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपीट गरेका थिए। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपीट वा गाली गलोज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपीट तथा गाली गलोज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपीट, चिकित्सकले हड़ताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढ़ी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
20: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको बाह्रबुदे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन सात राजनैतिक दल र माओवादी बीच 2062 साल मंगिर सातमा बाह्रबुदे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकाको स्मरण समेत गरेका छन्। एक वर्षदेखि पेटको क्यान्सरबाट पीड़ित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एलियस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धांजलिका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। शव यात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
21: नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
20: कहाया कैरनमा प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
20: हिरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपीट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह, बाह्र बुधे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ़ मुगलिन सड़कमा आज बिहानीदेखि गाड़ी चल्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
21: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले संयुक्त रूपमा काठमाण्डौमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण, स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। नेपालमा राष्ट्रिय दिवा खाजा कार्यक्रमको यात्रा र डब्ल्यूएफपीको वार्षिक कन्ट्री रिपोर्ट 2025 अनुसार सन् 1967 कक्षा कोठाको बुक मेटाउने सामान्य प्रयासका रूपमा शुरू भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख छ। सन् 2025 नेपाल सरकारको पूर्ण लगानीमा संचालित यस कार्यक्रमले अहिले सबै 77 जिल्लाका झण्डै 30,00,000 बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथाने खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30,00,000 बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
20: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ़दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्दको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई समेत सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बाल बालिकालाई दिने शिक्षा पनि एउटा हो, जसलाई प्रभावकारी मानिन्छ। हिउँ चितुवाबारे संरक्षण शिक्षाको कारण सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
3: नेपाल सहित विश्वका 12 देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। विश्वमा बढ़ीमा 6,000 संख्यामा रहेको ठानिएको हिउँ चितुवा हिमाली क्षेत्रमा बढ़दो क्रियाकलापसँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिउँ चितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिउँ चितुवा बारेमा सिक्न पाएको मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा 7 पढ्ने छात्र नोआङ लोमो गुरूङ बताउनुहुन्छ।
4: सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
3: संरक्षणका लागि विभिन्न उपायहरू अपनाइन्छ, त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बु आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर घरमा पुग्ने गरेको बताउनुहुन्छ।
5: आहाराहरू के हुन्, निवासस्थान उहाँको बारेमा होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनु भन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा धेरैले ज्ञान भइसकेको छ।
3: टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत, मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवा बारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
6: मान्छेको एटिट्युडमा चाहिँ तपाईँ जस्तो भनौँ न, किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँ चितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने 7 पढ्नेले चाहिँ म त पहिला हिउँ चितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थे, तर मैले जब यो 6 पढेँ 7 पढिसकेपछि चाहिँ ओहो यो हिउँ चितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो। एउटा
3: हिउँ चितुवा बाघ गैंडा हात्ती लगायत संकटपूर्ण दुर्लभ तथा लोपन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्वपूर्ण हुन्छ। त्यसको शिक्षा विद्यालय स्तरका बाल बालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाइ र व्यवहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
20: हिउँ चितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफ रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात एभरेस्ट बेस क्याम्प खुम्बु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न रहेको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। आरोहण सीजनमा आधार शिविरमा खाना पकाउने विभिन्न उपायबाट ताप लिने जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिम नदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढ़ी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
21: घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ। अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ। अख्तियारको हिरासतमा हाल 14 जना छन्, जसमध्ये 2 महिला छन्। अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ। पछिल्लो समय धेरै स्ट्रिङ अपरेशन भएकोले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश नेपालले बताउनु भएको छ। पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष शुरू हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
20: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।
9: कवि आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्य क्रिया सेवा,
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
20: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
21: अब बाँकी खबर। मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर एमसीभीटीसीले नेपालमै पहिलो पटक मुटुका 3 भल्भमा न्यून चिरफार मिनिमल इन्भेसिभ कार्डियक सर्जरी मिक्स विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकका अनुसार यो शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ र जटिल मानिन्छ। अस्पतालका चिकित्सकका अनुसार करिब 10 अघि 52 वर्षीय पुरूष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर विभूष श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नुभएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्भको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
20: अब विदेशको खबर. ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ. अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्था सहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अघि सारिएको हो. यो प्रस्तावमा खाड़ी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ. यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ. प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्रै एकलौटी नियन्त्रण रहने छैन. यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ. मलक्का जलमार्गलाई तटीय देशहरू इण्डोनेशिया, मलेसिया र सिंगापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्. प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात सञ्चालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा, खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ. नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ. इरानका विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा छलफल समेत गर्नुभएको छ.
21: अब खेल खबर. आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ. खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ. नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो. यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ. नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो. त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो. लगातार तेस्रो हारसँगै लीग टूको शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ. 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्. शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ.
20: अब केही खबर संक्षेपमा. देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ. केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ. बागमतीका केही ठाउँ, कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ.
21: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ. हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढ़ाउने तयारी गर्न भन्नुभएको छ.
20: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिनुभएको हो. उहाँले भ्रमणको मितिबारे भने खुलाउनु भएको छैन.
21: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्. दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्.
20: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ.
21: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 लागि विभिन्न क्षेत्रमा 7,200 नेपाली कामदार छनौट गर्न लिने. कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमै 20,000 भन्दा बढ़ी आवेदन परेको छ. ईपीएस कोरिया शाखाले असार 11 18 गतेसम्म अनलाइन आवेदन खुलाएको हो.
20: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ. हिजो एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ. गएको साउन 9 भएको सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेस र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ. कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढ़ेको छैन.
21: काया कैरनको अन्त्यमा
20: आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
21: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव रैली,
20: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
21: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
20: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भई इरानको एकलौटी नियन्त्रण हट्ने,
21: र विश्वकप क्रिकेट लीग भाव रैली,
20: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
21: प्रकृति मैत्री एवं

र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको घुससहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ। अर्को बोर्डमा रातो अक्षरमा घुसकाण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
3: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 0654141042, 98563218, 98462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141029 र 98560131053।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने

0: खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011 32475।

0: मलाई बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन। उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर, उसलाई पेट दुख्या चाहिँ उसको अनुभव छ कि त्यो, उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने नि उसले पेट दुखे चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भनेर चाहिँ होइन, र कहिले काहीँ हामी कहाँ आउनु भयो, हामीले हेऱ्यौँ सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भने हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भने चाहिँ तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ कि हामीले त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। पेट दुख्ने चाहिँ सबैभन्दा कमन सबैभन्दा धेरै सुनिने समस्या हो केटाकेटीमा होइन। यसमा हुन सक्ने सम्भाव्य चिजहरू भनेको चाहिँ एउटा हामीले जुकाहरू पर्यो भन्छौँ नि यो यसलाई चाहिँ हामीले प्यारासाइटिक इन्फेस्टेसन भन्छ नि परजीवी भयो। अर्को भनेको चाहिँ पेट दुख्ने समस्या भनेर एकदम कमनली देख्ने भनेको झाडा पखाला लाग्ने अथवा आउँ पर्यो पेट दुख्यो, यो दोस्रो एकदमै देखिने चिजमा पर्छ। तेस्रो भनेको चाहिँ अहिले आएर चाहिँ यो ग्यास्ट्राइटिस भन्छ त्यसको समस्या पनि केही हदसम्म बढेर गयो। पहिला मैले पढ्दा खासै थिएन, जब म पढिराखेको थिएँ त्यो बेलामा एकदमै कम थियो, अहिले चाहिँ अलिक बढेर आएको छ। तेस्रो यो भयो। चौथो चाहिँ यो कब्जियतको समस्या बढेको कारणले पनि पेट दुख्यो भनेर धेरै नानीहरू आउँछन्। यिनीहरू चाहिँ साधारण कारण हुन् पेट दुख्नको, एकदम जटिल कारण होइनन्। फेरि जटिल कारणहरू पनि हुन्छन् जसले पेट दुख्छ, जसलाई चाहिँ हामी सर्जिकल कारणहरू भन्छौँ होइन, एपेन्डिसाइटिस भयो, इन्टरससेप्सन भन्छ एउटा आन्द्राभित्र अर्को आन्द्रा छिर्यो, प्यानक्रियाटाइटिस भन्छ यो पत्रेमा सुजन भयो, अथवा यो हेपाटाइटिस भन्छ होइन यो कलेजोमा सुजन भयो, अथवा टाइफोइडको ज्वरो भयो, टाइफोइडको ज्वरोमा पनि पेट दुखेरै आउने हो। भन्छ पेट दुख्ने भनेको चाहिँ एउटा छुट्टाएँ मैले एकदम इम्पोर्टेन्ट, पिसाबको इन्फेक्सन भयो, यसमा पनि पेट दुखेरै आउँछन्। मान्छे पेट दुख्ने भनेको चाहिँ केटाकेटीको धेरै हामीले देखिने समस्याको एउटा स्वरूप हो पेट दुखाइ चाहिँ, यो एउटा पाटो भयो। अर्को चाहिँ के पनि छ केटाकेटीको भने चाहिँ यो मैले छोइहाल्न चाहे, धेरै नानीहरू चाहिँ पेट दुख्यो भन्छन् तर फेरि खेल्न जान्छन् एकछिनपछि, यो लिएर नि धेरैजना आउनुहुन्छ के छ टाचा चाहिँ भिडियो एकछिन गरेर हेर्नु पर्यो क्या अरे भन्नुहुन्छ, हामीले छान्दा केही हुँदैन, केही पाइँदा पनि पाइँदैन होइन, यो पनि एउटा ठुलै समस्या हो। बच्चा बच्चीलाई चाहिँ पेट दुख्या चाहिँ सबै बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन, उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर, उसलाई पेट दुख्या चाहिँ उसको अनुभव छ कि त्यो, उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने नि उसले पेट दुखे चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भनेर चाहिँ होइन, र कहिले काहीँ हामी कहाँ आउनु भयो, हामीले हेऱ्यौँ सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भने हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भने चाहिँ तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ कि हामीले त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। एकदम पाँच सात दिनै गरेको छैन र दिशा एकदम जमेर बसेको छ भनेदेखि त छटपटै गरेर नै आइपुग्छन् बच्चा बच्ची, नआउने होइन। कसैको चाहिँ चार पाँच दिनमा पास भएको छ, एकदम कडा दिशा छ भने चाहिँ पेट दुख्यो भन्छन्, दिशा गरिसकेपछि अलिकति आनन्द भएको जस्तो हुने त्यस्तो खालको समस्या हुन्छ। कब्जियतको पनि दुख्यो भनेर त्यो पिसाब फेरेको छ, दुखेर छटपट हुने, ज्वरो आउने के पनि भएन नि त, त्यसमा त ज्वरो नै आउँदैन, के पनि हुँदैन, पेट दुख्यो भन्छ, अटस मटस गर्छ है, अनि केही समयपछि चाहिँ फेरि नर्मल भएर गएको जस्तो देखिन्छ होइन, त्यो चाहिँ कब्जियतमा पनि देखिने चिज हो। कब्जियतको पाटो छ, सबै चिजको ग्रेड हुन्छ हेर्नु, कब्जियत चाहिँ साधारण छ, तीन चार दिनमा एकचोटि बच्चाले गरिरहेछ, तल दिशा बस्ने ठाउँमा घाउ छ केही भइसकेको छैन भनेदेखि हजुरले फाइबरको मात्रा बढाउनु, बोडी दिनुहोस्, सागको एक कचौरै खुवाउनुहोस् बच्चालाई होइन, त्यो फलफुलको मात्रा एकदम बढाइदिनुहोस् खान, जति मैले चाहिँ सजिलोको लागि के भन्ने गरेको छ, जति खाइरहनु भएको छ त्यसमा ठ्याक्क डबल गर्नुहोस् भन्छ कि, तपाईँले एक कचौरा खुवाउनु भएको छ नि दुई कचौरा गरिदिनुहोस्, दुई खाइ नै रहेछ भने त्यसलाई चार गरिदिनु पऱ्यो, डबल गरिदिनुहोस्, यो चाहिँ हजुरले घरमा गर्ने उपाय भयो। अब तपाईँको कब्जियत भएर बच्चाले दिसै पास गरेपछि नै एकदम धेरै दिन भयो छटपट भयो, र पेरेन्ट दुख्यो भनेर बच्चा मैले भने नि खाटमा रुन थाल्यो र दुख्यो भनेर बस्यो कामै छोड्यो भने तपाईँले लिएर आउनु पर्यो। त्यसपछि हामीले गर्ने भनेको पहिलो चिज त दिशा निकाल्नु पर्यो, त्यो दिशा क्लियर गराउनु पर्यो। दिशा क्लियर गराइसकेपछि चाहिँ तपाईँले कब्जियत हुन दिन भएन फेरि, किन त्यो त दोहोरिन्छ, किन तपाईँको खानकीसँग खानकीसँगै सम्बन्धित भयो। त्यो कारणले गर्दा तपाईँको खानकी परिवर्तन गर्न परे र तपाईँलाई खानकी परिवर्तन गर्न जति दिन लाग्छ नि त्यो दिन त्यो समयको लागि चाहिँ हामीले औषधि दिइदिन्छौँ ताकि कब्जियत नहोस् र बच्चा चाहिँ नर्मल हिसाबले पास गर्न सकोस्। त्यसलाई ग्यास्ट्राइटिसको चाहिँ कस्तो छ भनेदेखि यसमा पनि उस्तै हो, पेट दुख्यो भन्छ बच्चाले मुख्यतया खाना खानुभन्दा अगाडि भन्छन् कसैले, कसैले खाना खाने बित्तिकै भन्छन्। यो चाहिँ कहाँनिर मुख्य समस्या छ त्यसमा भर पर्छ होइन, र वाक वाक गर्ने, मुखमा सरल र अमिलो पानी जस्तो अथवा पानी जस्तो आउने, ढ्याउ ढ्याउ गर्ने होइन, खाइसकेपछि रिगर्जिटेसन छ, उलुक्क उलुक्क निकाल्ने, वाल्लै बान्ता गर्ने होइन, उलुक्क उलुक्क निकाल्ने गर्छन्। यस्तो यी यापत चिज चाहिँ ग्यास्ट्रिकका लक्षणहरू हुन् र ठुलो मान्छेमा जस्तो चाहिँ एकदम ग्यास्ट्राइटिस भयो भनेर ड्याङडोङ यो औषधि खुवाइ चाहिँ हालिँदैन बच्चा बच्चीलाई, किनभने त्यति साह्रो कमन चाहिँ छैन फेरि। त्यस कारणले गर्दा हामीलाई शङ्का लाग्यो भनेदेखि हामीले जाँच गराउँछौँ, एकदम सिम्पल जाँचहरू गराइन्छ, यो फुकेर गर्ने जाँचहरू हुन्छ होइन, लक्षण छ त्यो जाँच पोजिटिभ आयो भने हामी त्यो अनुसार उपचार सुरु गर्छौँ। हामीले यो एन्टासिडहरू भनिन्छ जुन बजारमा अभाइलेबल पनि हुन्छ, यिनीहरू चाहिँ साधारण ग्यास्ट्राइटिसको दबाईको रूपमा लिइन्छ, तर त्यो खुवाउनुभन्दा अगाडि पनि केटाकेटीको हकमा चाहिँ हामीले देखाउनु नै भन्छौँ। अरू अरू चिज जुन अघि मैले सिटामो चाहिँ हजुरले डोज थाहा पाउनु पर्यो किनेर खुवाउनुहोस् भने नि, त्यस्तो चाहिँ होइन फेरि, किन त्यति कमन छैन, त्यति कमन नभएको कारणले तपाईँलाई थाहा हुने सम्भावना अलिक कम हुन्छ कि ग्यास्ट्राइटिसै भयो भनेर, भने चाहिँ देखाउनै पर्यो। त्यसको लागि चाहिँ ग्यास्ट्राइटिस नहोस् भन्न त एकदम सजिलो छ मेरो विचारमा, एउटा समय त खुवाउने र अघिको भनेको जस्तै सन्तुलित जुन खाना हामीले अघि कुरा गऱ्यौँ धेरै बेरसम्म त्यस्तै खाना खुवाउनु पर्यो। तेस्रो जङ्क फुड बन्द गराइदिनु पर्यो। जङ्क फुड भनेकोमा चाहिँ धेरै जसो बजारको खानाहरू पर्छन्, यो स्प्राइट कोक यिनीहरू सोडायुक्त खाना हुन्छ नि, कार्बोनेटेड ड्रिङ्क्स बन्द, फिज आउने फिज अनि फिजी ड्रिङ्क्सहरू चाहिँ बन्दै गर्नु पर्यो। त्यो सँगसँगै यो जुन केटाकेटीमा एकदम फेमस चाउचाउ कुरकुरी चिप्स यिनीहरू बन्दै गर्नु पर्यो। मैले चाहिँ बच्चा बच्चीलाई भेटेको बेला उनीहरूसँगै कुरा गर्छु, 3 महिना चाहिँ तपाईँले बन्द गर्नुपर्छ, त्यसपछि हामी भेटौँ, त्यसपछि तपाईँलाई कम भएन भनेदेखि अनि हामी कुरा गरौँ न भन्छु। बच्चा बच्चीको हकमा चाहिँ हजुरले जङ्क कन्ट्रोल गर्दैन, किनकि खानामा त्यति धेरै समस्या हुँदैन कि, बुवा आमाले हेरेको कारणले गर्दा उनीहरूले 3 खाना चाहिँ राम्रै खुवाएको हुन्छ केटाकेटीलाई, त्यस कारणले ठुलो मान्छेको जस्तो खानै स्किप हुने त्योवाला समस्या बच्चामा हुँदैन। जङ्क तपाईँले हटाउने बित्तिकै चाहिँ तपाईँको ग्यास्ट्राइटिसको प्रब्लम त 90% जान्छ।
1: सामान्यतया यदि बच्चाको तौल र उचाइ उसको उमेर अनुसार छ भने बच्चा स्वस्थ छ भन्ने बुझिन्छ। हामी सबैलाई अवगत नै छ, बच्चा बढ्दै जाँदा बच्चाको उमेर र तौल पनि बढ्दै जान्छ र यो सामान्य प्रक्रिया हो। तर उमेर अनुसार बच्चाको उचाइ र तौलको विकास राम्रोसँग भएको छैन भने चिकित्सकको सल्लाह लिनु पर्दछ। के हजुरहरूलाई थाहा छ, बाल बालिकाको उचाइ र तौल उनीहरूले खाने नियमित खानामा पनि भर पर्छ नि। बाल बालिकाहरूमा पौष्टिक आहारको कमी हुँदा उनीहरूको शरीरको वृद्धि र विकास अनुरूपको लागि आवश्यक पर्ने क्यालोरीहरू नपुग्दा अनि संक्रमण भएको कारण, पाचन प्रणालीमा समस्या भएको कारण पनि उनीहरूको उमेर अनुसार उचाइ र तौल असन्तुलन हुन सक्छ। स्वस्थ बच्चा हुन र बच्चाको उमेर अनुसारको तौल र उचाइ कायम राख्न गर्भावस्थादेखि नै ध्यान पुर्याउनु पर्ने हुन्छ। गर्भवती हुँदा विशेष ध्यान दिनुपर्दछ। गर्भावस्थामा उचित खानपान र नियमित स्वास्थ्य जाँच गराउँदा स्वस्थ शिशुको जन्म हुन्छ। विभिन्न अध्ययनहरूका अनुसार बच्चा होचो, दुब्लो, अग्लो, मोटो हुनु वंशानुगत कारणले पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठन अनुसार शिशु जन्मिदा उचाई कम्तीमा 45 देखि 50 सेन्टिमिटर र तौल 2.5 देखि 3.4 केजीको हुनुपर्दछ। बच्चा एक वर्षको उमेर पुग्दा केटा बच्चाको तौल 9.4 किलोग्राम र केटी बच्चाको 9 केजी हुन्छ। त्यस्तै गरी उचाई 29.2 इन्चको सेरोफेरोमा हुन सक्छ। दुई वर्षमा यदि केटा बच्चा हो भने तौल 12.1 किलोग्राम र केटी बच्चा छ भने 11.5 केजी हुन सक्छ र उचाई लगभग 33.5 इन्च हुन सक्छ। त्यस्तै गरी तीन वर्षको बच्चाको तौल केटा बच्चा हो भने 14 केजी र केटी हो भने 13.3 किलोग्राम हुन सक्छ। त्यस्तै गरी तीन वर्षको बच्चाको उचाई 37 इन्च हुन सक्छ। चार वर्षको केटा बच्चा छ भने तौल 16 केजी र केटी बच्चा छ भने 15.2 केजी हुन सक्छ। यो उमेरका बच्चाहरूको उचाई लगभग 39.5 इन्च हुन सक्छ। बच्चा 5 वर्षको हुँदा केटा बच्चाको तौल 18.2 र केटीको 17.6 किलोग्राम हुन सक्छ। त्यस्तै गरी उचाई औसत 42.5 इन्च हुन सक्छ।
2: मेरो बच्चाको सबै ठिक छ तर वेट गेन भएन, वजन बढेन भनेर धेरैजना आमाहरूले कमेन्ट्स गर्नुभएको रहेछ। हो, अझ नर्मल बच्चा भन्दा जन्मिँदै तौल कम भएका बच्चाहरूको वजन बढाउन अलि गाह्रो हुन्छ। बच्चाको वजन कसरी बढाउने भनेर हामी बुदागत रूपमा 10 वटा कुरामा छलफल गर्छौँ। है त, नम्बर एक, एकैचोटि धेरै खुवाउनु भन्दा चाहिँ थोरै थोरै धेरै पटक खुवाउँदाखेरि चाहिँ बच्चाको वजन बढ्छ। नम्बर दुई, पानी नमिसाएको भैँसीको दुध र दही चाहिँ बच्चालाई नियमित रूपमा खुवाउनु पर्छ। गाईको दुध भन्दा भैँसीको दुधमा चाहिँ फ्याट्स र क्यालोरिज धेरै हुन्छ। नम्बर तीन, उच्च क्यालोरिज भएका खानाहरू जस्तै अण्डाको भित्री भाग, मासु, आलु, ड्राई फ्रुट्सहरू जस्तै काजु, बदाम, किसमिस, ओखर, त्यसपछि एभोकाडो र अन्न चाहिँ प्रशस्त मात्रामा खुवाउनु पर्छ। नम्बर चार, नियमित रूपमा बच्चाको डाइट चाहिँ ख्याल गरिरहनु भएको छ तैपनि वजन बढेको छैन भने चाहिँ एकचोटि गएर थाइरोइड र हेमोग्लोबिनको मात्रा चाहिँ चेक गराउनुहोस्। कहिलेकाहीँ बच्चाको थाइरोइडमा समस्या अथवा हेमोग्लोबिनको मात्रा कम छ भने पनि वजन चाहिँ नबढेको हुन सक्छ। नम्बर पाँच, जुगाको औषधि चाहिँ 6-6 महिनामा नटुटाइकन खुवाउनु होला। नम्बर छ, यदि बच्चा 6 महिना भन्दा कम छ र वजन बढिरहेको छैन भने बजारमा यो सिमाइल एमसिटी ओइल भन्ने पाउँछ। यो चाहिँ 1-2 ml चाहिँ आमाको दुधमा मिसाएर 5-6 पटकसम्म खुवाउनुहोस्। नम्बर सात, ठोस खाने बच्चाहरूलाई घिउ, बटर, पिनट बटर सबै जसो खानेकुराहरू चाहिँ मिसाएर खुवाउनुहोस्। भन्नाले रोटी, टोस्ट, बिस्कुट, जाउली, भात, लिटो आदि जसो खानेकुरामा चाहिँ यी कुराहरू मिसाएर खुवाउनुहोस्। सब्जी, मासु, अण्डामा थोरै चिज मिसाएर पनि खुवाउन मिल्छ। बच्चाहरूले यसै त कम खान्छन्, त्यसमा थोरै चिज मिसाएर खुवाइदिँदाखेरि चाहिँ क्यालोरिज मजाले पुग्छ। नम्बर आठ, तौल बढ्नको लागि चाहिँ फिजिकल एक्टिभिटी र निन्द्रा उत्तिकै महत्वपूर्ण हुन्छ। बच्चालाई खेल्न दिनुहोस्, बाहिर गएर रमाउन दिनुहोस्, घरमा आएपछि चाहिँ उसले चाहेको जति उसलाई सुत्न दिनुहोस्। निन्द्रा र फिजिकल एक्टिभिटी पुग्यो भने बच्चालाई वजन बढ्न चाहिँ मद्दत गर्छ। नम्बर नौ, पानी खानासँग होइन दुई खानाको बीचमा चाहिँ बच्चालाई पानी पियाउनु पर्छ। खाना खानुभन्दा अगाडि अथवा दुई खानाको बीचमा पानी दियो भने शरीरमा भएका टक्सिन्सहरू सफा भएर जान्छ र शरीरले चाहिँ भएका भाइटामिन्स र मिनरल्सहरूलाई उपयोग गरेर वजन बढाउन सक्छ। र यति सबै गर्दाखेरि पनि बच्चाको वजन बढिरहेको छैन भने नजिकैको डाक्टरसँग गएर सल्लाह लिनुहोस्। जिङ्क सहितको मल्टिभिटामिन सिरपहरू पाइन्छ। जिङ्क सहितको यो मल्टिभिटामिन सिरप बच्चालाई खुवाउँदाखेरि चाहिँ उसको वजन बढ्न मद्दत हुन्छ। सँगसँगै हामीले चाहिँ प्रोटिन सप्लिमेन्ट पाउडर पाउँछ, त्यो पनि बच्चालाई दिन्छौँ। त्यसको चाहिँ कति मात्रामा दिने, कति उमेरको बच्चालाई कति दिने भन्ने एउटा चाहिँ क्राइटेरिया हुन्छ, त्यो हामी हिसाब गरेर क्यालकुलेट गरेर दिन्छौँ। र यो प्रोटिन भएको पाउडर खाँदाखेरि चाहिँ बच्चाको तौल बढ्नलाई मद्दत गर्छ। हामीले बुदागत रूपमा 9 नम्बरसम्म भनेका यी कुराहरूलाई चाहिँ पालना गर्दा वजन बढेन भने मात्रै हामी यो सप्लिमेन्टमा जान्छौँ। है त, सुरुमै यी सप्लिमेन्ट्सहरू बच्चालाई दिनु चाहिँ राम्रो उपाय होइन। हामी यसरी नै मातृ र शिशु स्वास्थ्यमा चाहिँ धेरै कुराहरू गर्दै आइरहेको छौँ। हरेक शनिबार हामी युट्युब मार्फत पनि जोडिनेछौँ। युट्युबमा रहेको नेप्लिज डक्टर च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला र घरमा आफ्नो बच्चालाई के समस्या छ भनेर पनि कमेन्ट्स गर्नुहोला, हामी त्यसको बारेमा पनि छलफल गर्नेछौँ है त। सबैजनालाई ह्याप्पी प्रेग्नेन्सी, नेप्लिज डक्टर।
3: हाम्रो चाहिँ अहिले के चाहिँ खालको चाहिँ अलि हाबी छ भने बच्चा कम्पेयर गर्ने, एउटै टाइममा जन्मेको बच्चा अर्को चाहिँ आफ्नै रिलेटिभभित्र अथवा आफ्नै चाहिँ परिवारभित्र पनि हुनसक्छ, एउटै घरमा पनि हुनसक्छ कहिले होइन, नभए पनि एउटै टोलमा त थुप्रै बच्चाहरू त्यो समयमा जन्मेको बच्चाहरू हुन्छ। अनि एउटा बच्चा चाहिँ मानव तपाईँको 9 महिना 10 महिना उठेर हिँडिन्छ, अनि अर्को बच्चा चाहिँ 12-13 महिनासम्म हिँड्ने सुसार गर्दैन, अनि त्यो 12-13 महिनामा हिँडेन बच्चा भनेर चाहिँ उहाँहरू एकदम कन्सर्न। यतिसम्म भेटाइसक्यो मैले 6 महिनाको बच्चा लिएर त्यो बच्चा हिँडेन पनि भन्नुभएको छ हजुरआमाहरूले। अनि मैले हजुरआमा तपाईँहरूको पालामा यसरी हिँड्थ्यो आमा भन्नु हिँड्दैन थियो, अनि किन हात्तिनु भएको थियो भने अर्को त टेक्छ नि त बाबु भन्नुहुन्छ क्या, अनि यो त भएन नि त आमा, अब यो बल्ल यताउति फर्किने बेला भएको छ होइन, यो बस्ने बेला पनि भएको छैन राम्रोसँग, अनि यो कहाँ हिँड्छ पनि भन्यो, अर्को पनि 6 महिनामा हिँडेको होइन आमा कुरा, त्यो हुनै सक्दैन त्यस्तो कुराहरू भनेर चाहिँ अब त्यो मतलब उहाँहरूलाई त्यो खालको के भयो भने अब यो खानपिनु पनि त्यस्तै छ अनि तौल्नु पनि त्यस्तै छ। त्यही भएर त्यही अघि नै भने खोप कार्डको पछाडिपट्टि रोड टु हेल्थ चार्ट भनेर बनाएको छ, त्यो चाहिँ एकदम स्वास्थ्यको मार्ग जस्तो खालको चाहिँ एउटा जसले पनि बुझ्ने भएको छ, धेरै नपढेको मान्छेहरूले पनि बुझ्ने भएको छ, त्यही पनि अहिले धेरै शिक्षाको समस्याहरू छैन। त्यसमा चाहिँ तपाईँको उमेरमा त्यो भित्रपट्टि पऱ्यो भने त्यो सामान्य हो, यति उमेरको यति महिनाको बच्चा मानौँ तपाईँको 6 महिनाको बच्चा 6 किलो छ भन्नुभयो भने त्यसलाई त्यहाँ त्यो रोड त्यो भित्र पर्छ, त्यो भित्र परेको भयो। 6 महिनाको बच्चा 4 केजी छ भन्यो भने त्यो बाहिर बस्छ, त्यो बाहिर पर्ने बित्तिकै के ठान्नु पऱ्यो भने केही न केही समस्या छ, त्यो कारणले गर्दा म साथीहरू जानु पऱ्यो भने
4: त्यो तालिकामा बढीमा यति हुनसक्छ कममा यति हुनसक्छ भनेर तोकिदिएको
3: दुईटा रेखा छ। दुईटा रेखामा माथि परे पनि त्यो समस्या भयो किनभने धेरै मोटो बच्चा पनि दाउरा मानिन, अनि तल पऱ्यो भने चाहिँ अहिले भने चाहिँ कुपोषण हुनसक्छ, कुपोषण अब धेरै नै कम भएपछि मात्र त्यसमा कुपोषण देखिन्छ, त्यो चाहिँ अरू कुनै कारणहरू हुनसक्छ, खानकी यदि चाहिँ के ठाकेको छ भने चाहिँ
4: खानकीको कुरा गर्दाखेरि चाहिँ अलिकति बताउनु न, यो शक्ति दिने रक्षा गर्ने र वृद्धि गर्ने खाने कुराहरूको सन्तुलन कसरी मिलाउनु?
3: अब यो सामान्यतः शक्ति दिने रक्षा गर्ने वृद्धि गर्ने खानपिनहरू एउटै खालको नै हुन्छन् यसमा होइन, त्यो फरक फरक किसिमको चाहिँ खानेकुराहरू हुँदैन, त्यो खालको कन्सेप्टहरू हामी यहाँ छ सँगसँगै नभएन अलिक भने जस्तो, तर चाहिँ यिनीहरू चाहिँ जुन हामीले अब यो यसको चाहिँ कति खान्छौँ हामीले भन्ने कुरा सोच्ने बाहेक एकदम धेरै खाने बानी कसैको छ भने चाहिँ त्यसले असर गर्ने अथवा त्यसबाट चाहिने भन्दा बढी चाहिँ हुने कुरा एउटा होला, तर यो हाम्रो जुन नेपाली चाहिँ रहनसहनको खाना छ त्यो चाहिँ लगभग लगभग ब्यालेन्स खालकै छ, त्यसमा हामी सबै किसिमको कार्बोहाइड्रेट प्रोटिन फ्याट यस्तो खालको चिजहरू जुन जुन हामीलाई चाहिने हो जिउलाई चाहिने हो यिनीहरू सबै नै चाहिँ उपयुक्त मात्रामा हुने नै देख्छु। त्यो कारणले गर्दाखेरि अब अहिले चाहिँ भनौँ न यो तरकारीहरू उत्पादन गर्दाखेरि चाहिँ अलि इन्सेक्टिसाइड्सहरू यो चाहिँ औषधिहरू राख्ने चलन आयो, भिटामिनहरू भन्छन् यिनीहरू राख्ने चलन आयो, त्यसले गर्दाखेरि चाहिँ त्यसको चाहिँ जुन अहिले भने जस्तो शक्ति दिने अथवा चाहिँ तपाईँको अब इम्युनिटी पावर बढाउने अथवा रक्षा गर्ने खालको चाहिँ ऊ चाहिँ कम हुन्छ भने अब आफ्नै बारी छ थोरै अब आफैले अलिकति लगाउने चलन छ सागसब्जी सामान्य खालको चाहिँ सिजन अनुसारको लगाउने छ भने त्यसबाट सबै चिज नै लगभग लगभग पुगिराखेकै हुन्छ। ठुलो मान्छे
4: खानेकुरामा चाहिँ नि भात जन्ने अनि सागसब्जी जन्ने गेडागुडी जन्ने ती कुराहरूको सन्तुलन त मिलाउनु पर्छ।
3: त्यसमा अब इनर्जीको लागि चाहिने भनेको कार्बोहाइड्रेट हो, कार्बोहाइड्रेट भनेको जुन हामी एकदमै बढी चाहिँ हामीले सेवन गर्ने भनेको भातमै हुने गर्ने खान्छ, अब अरू भनेको प्रोटिन अब चाहिँ उसबाट माछा मासुबाट पनि आउँछ भने अनि अरू चाहिँ यो गेडागुडीहरूबाट पनि आएकै हुन्छ, र अब फ्याटको कुरालाई चाहिँ हामीले अब आइदो तपाईँको चाहिँ भेजिटेरियन मान्छे शाकाहारी मान्छे छ भने उसले चाहिँ दुधहरू अथवा चाहिँ पनिर चिज यस्तो खालको घिउहरू केही खानु पऱ्यो भने, अब अर्को चाहिँ तपाईँको मांसाहारी मान्छे छ भने उसले चाहिँ माछा मासु सेवन गर्न सक्छ, तर तिनीहरू चाहिँ धेरै कम मात्रामा चाहिन्छ, लगभग लगभग तपाईँको 50-60% जति चाहिँ हामीलाई यो कार्बोहाइड्रेट भन्ने चिज चाहिन्छ जुन भातबाट मिल्छ भने, अर्को चाहिँ तपाईँको भनौँ 20-30% जतिको हाराहारीमा चाहिँ हामीलाई यो चाहिन्छ भने यो फ्याट चाहिँ 10-15% भयो हुन्छ, अब सानो बच्चालाई चाहिँ कार्बोहाइड्रेटभन्दा अलिकति प्रोटिन बढी भयो भने त्यो चाहिँ अलिक राम्रो मान्छ हामीले, किन भन्दाखेरि प्रोटिन भनेको चाहिँ तपाईँको जुन हाम्रो चाहिँ कोशिकाहरू भन्ने हुन्छ सबै प्रोटिनै हो, त्यही भएर प्रोटिनको रिक्वायरमेन्ट चाहिँ तपाईँ हामीलाई भन्दा यो एजको मान्छेलाई भन्दा बढ्दो उमेरको मान्छेहरूलाई बढी हुन्छ, गर्भवती महिलालाई बढी हुन्छ, अनि अब सुत्केरी महिलालाई बढी हुन्छ, कुनै मान्छे रोगी छ भने उसलाई बढी हुन्छ, अब प्रोटिनको समस्या के छ पचाउन गाह्रो हुन्छ धेरै मात्रामा एकचोटि सेवन गरिदियौँ भने, तर एउटा हिसाबले चाहिँ त्यो उमेरको चाहिँ ख्याल गर्दिनु भने त्यही भएर हामी भन्छौँ बच्चाहरूलाई सर्वोत्तम पिठो बनाउनु केरा एउटा मिक्स गरेर बनाउनु त्यो चाहिँ त्यसबाट प्रोटिनलाई अलिकति बढी सप्लिमेन्ट गर्न खोजेको चाहिँ
0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
0: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
0: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्र बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 2420 98041 54674 र 98460 2420
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635 90 065 मोबाइल 98166 34372
5: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
0: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
5: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
0: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15 644
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
10: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फिक्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
10: मोबाइल 9800935537।
12: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।

0: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएकाको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। यो घटनाप्रति सुनसरी अशान्त बनेको छ। प्रशासनले गए रातिदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरीको देवानगंज घटनाका विषयमा छलफल गर्न आज बुधबार बिहानका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ। बैठक बिहान 8 बजे सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ। छलफलमा संघीय संसदका प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ। सभापति लामिछानेले दलका नेताहरूलाई पत्रचार र व्यक्तिगत रूपमा फोन गरेर बैठकमा बोलाउनु भएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनुभएका व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजालतले गोल्छालाई दुईवटा कसुरमा छुट्टाछुट्टै धरोटी निर्धारण गरी रिहा गर्न हिजो मंगलबार आदेश दिएको हो। गोल्छालाई बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरोटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभएको छ। अषाढ़ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी देशभर गुरू पूर्णिमा पर्व मनाइँदैछ। तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश हुन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। शास्त्रले गुरूलाई 12 विष्णु र महेश्वरका रूपमा समेत स्वीकार गरेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानेर आचार्य देवो भव भन्ने गरिन्छ। यसैले आज ग्रन्थमा यसो भनिएको पाइन्छ। नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री तथा पूर्व शिक्षा मन्त्री नेपाली कांग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै स्याङ्जाको पुतली बजार नगरपालिकाले आज बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। नगरपालिकाले हिजो मंगलबार सूचना जारी गर्दै श्रेष्ठको लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र राष्ट्रप्रतिको योगदानको सम्मान स्वरूप साउन 13 गते नगरपालिकाभित्र सार्वजनिक शोक विदा दिने जनाएको हो। नगरपालिकाका अनुसार बुधबार आज नगरपालिका अन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द रहनेछन्। यद्यपि अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने सूचना उल्लेख छ। श्रेष्ठ पुतली बजार नगरपालिका 3 का स्थायी बासिन्दा हुन्। उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै उप प्रधानमन्त्री शिक्षा मन्त्री सहित विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो। लोकतान्त्रिक आन्दोलन र संसदीय राजनीतिमा उहाँको योगदानलाई स्मरण गर्दै नगरपालिकाले सार्वजनिक सुविधा दिने निर्णय गरेको पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले बताउनु भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको हिजो मंगलबार 83 वर्षको उमेरमा ललितपुरको जावालाखेली स्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले उहाँको निधनको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार आज बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिनेछ। त्यसपछि शवयात्रा सहित पशुपति आर्याघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। कांग्रेस सभापति गगन थापाले गत साउन 7 गते मात्र गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरिएको घोषणा गर्नुभएको थियो। उहाँको निधनसँगै नेपाली कांग्रेसले लामो राजनैतिक अनुभव भएका एक अग्रज नेतालाई गुमाएको भन्दै विभिन्न तहबाट श्रद्धाञ्जली व्यक्त भइरहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गैरावस्थी नेपाली एनआरएनको ज्ञानशिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड़ने गरी सरकारले नीतिगत कानूनी र व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि कृत्रिम बौद्धिकता डाटा सेन्टर तथा डिजिटल पूर्वाधार जस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पार्नु भएको छ। हिजो सूचना तथा संचार मन्त्रालयमा गैरावस्थी नेपाली संघ एनआरएनएका पदाधिकारीसँग भएको भेटवार्तामा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका लागि काम अघि बढ़ाएको बताउनु भएको छ। छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल लगायतको सहभागिता रहेको थियो। नारायणगढ़ मुगलिन सड़कमा आज बिहानदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खहरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै रहेको छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई प्रहरीको आग्रह छ। सनौ प्रहरीले अवैध काठ ओसार पुस्तारमा संलग्न एक ट्राक्टरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुमा तहत अस्थायी प्रहरी पोस्ट झापुटारबाट खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा रिसिङ गाउँपालिका 2 छापुटार स्थित सड़कमा रोकिराखिएको ट्राक्टर जाँच गर्दा करिब 70.42 क्यूबिक फिट चिरान काठ फेला पारेको हो। बरामद गरिएको काठ सहित ट्राक्टरलाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय तनहु पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। अवैध वन पैदावारको ओसार पसार तथा चोरी निकासी नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र जाँचलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका लागि नयाँ पदाधिकारीहरूको नाम सिफारिश भएको छ। महानगरपालिकाकी उपमेयर मन्जु देवी गुरूङ नेतृत्वको समितिले कुलपति उपकुलपति सदस्य सचिव तथा सदस्य पदका लागि सिफारिश गरेको हो। कुलपतिमा सरस्वती प्रतीक्षा सिफारिश हुनु भएको छ। प्रज्ञा प्रतिष्ठानमा 7 परिषद सदस्य र 17 जना प्राज्ञ सभा सदस्य हुने व्यवस्था छ। महानगरपालिकाले सिफारिश भएका पदाधिकारीहरूलाई बुधबार आज नियुक्ति पत्र प्रदान गर्नेछ। पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरा महानगरपालिका क्षेत्रको कला साहित्य संस्कृति तथा सृजनात्मक गतिविधिको संरक्षण प्रवर्धन र विकासमा काम गर्दै आएको छ। नयाँ पदाधिकारीको नियुक्तिसँगै प्रतिष्ठानका आगामी गतिविधि थप प्रभावकारी रूपमा अघि बढ़ने अपेक्षा गरिएको छ। कुलपति सरस्वती प्रतीक्षा नेपालकी चर्चित र लोकप्रिय कवि तथा उपन्यासकार हुन्। तनहु प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार जिल्ला अदालत तनहुबाट लागू औषध गाँजा सम्बन्धी कसुरमा एक वर्ष कैद सजाय र रू 10,000 जरिवाना तोकिएका प्रतिवादी फरार रहेका थिए। हिजो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत तनहुमा उपस्थित गराइएपछि सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय तनहु चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। व्यास नगर कार्यपालिकाको 243 औं नियमित बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा हिजो सम्पन्न भएको छ। बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, ओडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा उपशाखा प्रमुखहरूको उपस्थितिमा विभिन्न विषयमा छलफल गरी 7 महत्वपूर्ण निर्णय गरिएको नगरपालिकाले जनाएको छ। बैठकले मिति 2083/4 बसेको 242 औं कार्यपालिका बैठकका निर्णयहरू समीक्षा गरेको छ। त्यसै गरी व्यास एघारस्थित विद्यापोल एवं कृषि फर्म प्रालीको माग बमोजिम कृषि प्रयोजनका लागि खरिद बिक्री हुने जग्गाको रजिस्ट्रेशनमा प्रचलित कानून अनुसार लाग्ने राजस्वमा नियमअनुसार छुट प्रदान गर्न सिफारिश गर्ने निर्णय गरेको छ। निर्माणाधीन पराशर मार्गको कार्य प्रगति समीक्षा गर्दै व्यास 7, 9, 10, 11 निर्माण कार्यमा भएको ढिलाइ प्रति चासो व्यक्त गरिएको छ। सार्वजनिक खरिद नियमावली 2083 बमोजिम सम्बन्धित निर्माण व्यवसायीलाई 7 दिनभित्र नगरपालिकामा उपस्थित भई हालसम्मको कार्य प्रगति विवरण र बाँकी निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिने निर्णय पनि गरेको छ। देशका मध्य र पूर्वी क्षेत्रमा गए राति पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा 80 मिलिमिटर मापन भएको छ। बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको थियो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा हिजो मंगलबार 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोटो प्रिफेक्चरमा ठूलो क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। स्थानीय समय अनुसार साँझ 4:27 गएको भूकम्पले जापानको भूकम्पीय तीव्रता समापन प्रणालीमा अधिकतम 7 स्तर मापन गरेको थियो। यो सन् 2024 नोटो प्रायद्वीप भूकम्पपछि जापानमा मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। मुख्य धक्कापछि तीव्र परकम्पहरू पनि गएका छन्, जसमध्ये केहीले जापानी मापन प्रणालीमा तल्लो 5 तीव्रता पुगेको एनएचकेले जनाएको छ। एनएचकेका अनुसार भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरे पनि साँझ 6:10 उक्त चेतावनी फिर्ता लिएको थियो। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले मानव जीवनको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै कुमामोटोका गवर्नरको अनुरोधपछि 3,600 जना आत्मरक्षा बल एसडीएफका सदस्यलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जानकारी दिनुभएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने 1-2 मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। अवस्थै नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँडा।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
5: पीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9008935537।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
7: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 9855216692।
8: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165524395524945872478।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा। हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ। कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
18: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9556066136 र 9811566136।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
21: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
21: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
21: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: मैडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नपस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
25: हरेक विषयमा चासो, गुनासो र खबरदारी सहितको सान्दर्भिक बहस।
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा

0: अब रेडियो द्वारवाही 103.8 MHz मा आदरणीय श्रोतावृन्द नमस्कार। रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मंचको अर्को नयाँ श्रृंखलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता अशोक विश्वकर्मा। खुल्ला मंचमा हामी समय सान्दर्भिक विषयमा छलफल र संवाद गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी विशेष गरी शुक्ला गण्डकी नगरपालिकाको यो चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट लाई केन्द्रमा राखेर छलफल गर्ने तयारीका साथमा उपस्थित भएका छौं। आज हामीसँग छलफल गर्न हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिकाका उपमेयर खुम बहादुर विकर राजु। उहाँ शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख पनि हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। उपमेयरज्यू, कार्यक्रममा स्वागत छ।
1: धन्यवाद अशोकजी।
0: अब हामी यो आर्थिक वर्षको एकदम शुरूआतमै छौं। हामी यस अगाडि पनि भनिसकेका छौं कि हामी बजेट र नीति कार्यक्रमको विषयमा अलिक बढी केन्द्रित रहनेछौं। तपाईँकै नेतृत्वमा बजेट बनेको छ, नीति तथा कार्यक्रम बनेको छ, तपाईँले सार्वजनिक गर्नुभएको छ। कस्तो बजेट ल्याउनु भएको छ शुक्ला गण्डकी नगरपालिकाको यो वर्षका लागि?
1: नीति तथा कार्यक्रम चाहिँ नगर प्रमुखज्यूले प्रस्तुत गर्ने भएको छ।
0: हजुर,
1: बजेट नीति कार्यक्रमको संयोजकको हिसाबले हामीले यस वर्ष चाहिँ हामी खास गरी अलि तीनटा कुरामा अलि हाम्रो फोकस छ। पहिलो हामी आउने बित्तिकै हामीले सुरुवात गरेको चाहिँ यो शिक्षासँग सम्बन्धित हामीले सुरुवात निर्वाचित भइसकेको अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्ने र त्यसमा झन्डै हामी 6 करोड वरिपरि हाम्रो आन्तरिक आमदानीतर्फ खर्च गरेका छौँ। त्यो हिसाबले हेर्दा यस पटक पनि हाम्रो त्यो अनिवार्य तथा निशुल्क शिक्षाको मापदण्डलाई हामीले कायम गर्ने गरी थप बजेटहरू त्यसमा राखिएको छ। पहिलो काम हाम्रो त्यसैमा छ, जसमा हामी देशैभरि एउटा राम्रो परिणाम पनि हामीले आएका छौँ। अहिले एमआईएसमा तपाईँले हेर्नुभयो भने, इएमआईएसमा तपाईँले हेर्नुभयो भने, त्यहाँ हामी अघिल्लो वर्ष 36 औंबाट अहिले बढेर हामी 24 औं स्थानमा अलि अगाडि आएका छौँ देशभरि।
0: यो तपाईँहरूले सुरुवातदेखि गरेको
1: उपलब्धितिर एउटा भन्न खोजेको। दोस्रो चाहिँ हामीले यसपटकको हाम्रो विशेष प्राथमिकता उत्पादनमा नै हामीले जोड दिएका छौँ। बेलचत्रमा हामीले कृषि हाट बजार पनि चलाएका छौँ, यहाँहरूलाई थाहा छ। त्यसपछि हामी ढोरफिर्दीमा भएको चिस्यान केन्द्र पनि चलाउने हिसाबले र त्यसलाई अझै किसानहरू मैत्री कसरी बनाउन सकिन्छ, उत्पादनमुखी कसरी बनाउन सकिन्छ, उत्पादन र बजारलाई डाइरेक्ट जोड्ने भ्यालु चेनमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर हामीले जाइकासँग मिलेर पनि एउटा काम त्यसमा हामीले गरिरहेका छौँ। दोस्रो, तेस्रो काम भनेको चाहिँ हामीले अहिले सामाजिक क्षेत्रका कामहरूलाई हामीले विशेष प्राथमिकता दिएका छौँ। जस्तो हाम्रो महिला दलित जनजाति आदिवासीका विषयहरूलाई, यी सबै विषयहरूलाई पनि हामीले कसरी व्यवस्थित गर्न सकिन्छ। जस्तो आदिवासी जनजातिको क्षेत्रमा हामी देशैभरिमा पहिलो भएका छौँ। त्यसपछि दलित महिलाहरूको क्षेत्रमा पनि हामीले विभिन्न कामहरू गरिरहेका छौँ, त्यो प्रभावकारी कामहरू भइरहेको छ। यसरी हामीले यो तीनटा क्षेत्रलाई हामीले गरेका छौँ भने अर्को हाम्रो विषय भनेको चाहिँ सुशासन होइन। अहिले देशैभरि जुन सुशासनको विषयमा विषयहरू उठिरहेको छ, त्यो सुशासनलाई कसरी व्यवस्थित गर्ने, जस्तो हाम्रो त्यहाँ सेवा प्रवाह केन्द्र हामीले चलाइरहेका छौँ, त्यसलाई अझै प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने छ। र खास गरी पूर्वाधारतर्फ चाहिँ के हो त भन्ने पनि प्रश्न आउला। पूर्वाधारतर्फ त्यति ठूला योजनाहरू हाम्रा अहिले छैन। हामीले अघिल्लो वर्षहरूमा निर्माण गरेका योजनाहरूलाई सम्पन्न गर्ने, जस्तो हाम्रो दुलेगौडा लामागाउँ मोटर बाटो खण्ड अन्तर्गतको दुलेगौडा लीलाचोक खण्डको काम हाम्रो सम्पन्न हुने चरणमा छ। त्यसपछि हामी ढोरबराई मोटर मार्गलाई हामीले चाहिँ 7 करोडको अघिल्लो आर्थिक वर्षमै टेन्डर गरेर त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा छौँ। त्यसपछि हाम्रो वडा कार्यालय जोड्ने लीलाचोकदेखि लामागाउँसम्मको खण्डलाई पनि हामीले त्यसलाई व्यवस्थित गर्न खोजेका छौँ। यसरी सबैवटा कार्यालयहरू जोड्ने, पुरानोको कामको निरन्तरता दिने र त्यसैलाई चाहिँ भेट मार्ने हाम्रो ठूला थप योजनाहरू छैन। खास गरी हामीले शिक्षा र उत्पादनमै हामी अलिक बढी जोड,
0: विशेष गरी शिक्षाले जो परिणामहरू दिइरहेका छ, यो अत्यन्तै गर्व गर्न लायक पनि हामीले पाउँछौँ। विशेष गरी शुक्ला गण्डकीका उत्पादन केन्द्रित कार्यक्रमहरू ठ्याक्कै कस्ता कस्ता कार्यक्रमहरू यो आर्थिक वर्षमा सञ्चालन गर्दै हुनुहुन्छ तपाईँहरूले?
1: हाम्रो यस्तो छ, अहिले हामीले जो कृषि हाट बजार अघि पनि मैले भने, त्यसलाई अब केन्द्रमा राखेपछि हाम्रो समस्या के छ भने, अब अहिले हाम्रो बजार त चलेको छ, कृषि हाट बजार पनि चलेको जस्तो देखिन्छ, तर त्यहाँ अब सुरुमा जुन उत्साहमा चलेको थियो, अब त्यो उत्साहलाई कायम राख्नको निम्ति त हामीले उत्पादन बढाउनु पर्छ। उत्पादन पनि सके

0: क्रममा हामीले जैविक खेती प्रणालीमा जानु पर्यो, अर्ग्यानिक खेती प्रणालीमा जानु पर्यो, हामीले त्यसलाई पनि व्यवस्थित गर्नुपर्नेछ, त्यसलाई त्यसलाई औद्योगिकरण आधुनिक मेसिनहरूले त्यसलाई व्यवस्थित गराउनु पर्यो, उत्पादनमा सहजीकरण त्यो गराउनु पर्यो। खास गरी हामी चाहिँ एकवटा एक उत्पादनको जो हाम्रो पुरानै हाम्रो नीति थियो त्यसलाई चाहिँ अलि अलि बढी केन्द्रित गर्ने गरी अहिले कृषि उत्पादनमा हामीले बजेट पनि व्यवस्थापन गरेका छौँ र हाम्रो शुक्लागण्डीको उत्पादन भएका सामग्रीहरूलाई चाहिँ अझै थप किसानहरूलाई हामीले प्रोत्साहन गर्ने, जस्तो हामी चाहिँ हाम्रो नगरसभामा हामीले केही किसानहरूलाई हामीले सम्मान पनि
1: गर्यौँ,
0: उत्कृष्ट किसान भनेर उहाँहरू जस्ता चाहिँ सम्मान गरेर युवाहरूलाई अझै बढी चाहिँ प्रोत्साहन कसरी गर्न सकिन्छ भनेर त्यसमा चाहिँ हाम्रो केन्द्रित कार्यक्रम चाहिँ हामीले त्यहाँ अलिकति गर्न खोजेका छौँ। हाम्रो पाखारेखाहरूमा हाम्रो के उत्पादन हुन्छ भन्ने कुरालाई अलिक बढी हाम्रो बजेटले चाहिँ त्यहाँ
1: सम्भावनाको खोजी कतिको गर्नु भएको छ उत्पादन, हाम्रो विशेष गरी हाम्रो भूगोल पनि सबै किसिमका भूगोलहरू छन्, ती भूगोलहरूमा उत्पादन हुने सम्भावनाको खोजी नगरपालिकाले गरेको छ कि छैन, त्यो नीतिमा समावेश छ कि छैन?
0: छ, हामी अघिल्लो पटक जस्तो हामी दुधमा हामी केन्द्रित भयौँ होइन, जस्तो हामीले अहिले के भनेको छौँ भने अघिल्लो वर्ष हामीले हाम्रो अलि एउटा रमाइलो पनि अथवा हामी अलि आलोचित पनि भयौँ त्यो हामीले हल गरौँ विषयलाई होइन, हामीले सोचेको भन्दा बढी परिणाममा रहेछ भन्ने हिसाबले अहिले चाहिँ हामीले जस्तो दुध उत्पादनको लागि चाहिँ घरमा एउटा मात्रै भैँसी पालेको छ अथवा चाहिँ एउटा मात्रै गाई पालेको छ र उसले दुध उत्पादन गरिरहेको छ भने हामीले त्यो एउटा मात्रै गाई पाल्ने एउटा मात्रै भैँसी पालेर दुध उत्पादन गरिरहेको किसानलाई पनि प्रोत्साहन गर्ने गरी एउटा मात्रै पाल्दा पनि उसलाई कसरी प्रोत्साहन दिने भनेर त्यस्तो कार्यक्रम हामी सानो तल लेभलमा गएर हामी गरेका छौँ उदाहरण
1: होइन।
0: त्यसपछि हाम्रो कृषिमा चाहिँ दुध उत्पादनमा खास हामी तरकारीमा
1: होइन
0: तरकारीमै हाम्रो बलि जोड छ,
1: तपाईँहरूको हाट बजार पनि
0: तरकारी जन्ने चाहिँ उत्पादनमा नै हाम्रो बढी जोड छ। त्यसपछि हाम्रो आलु पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र, चैते धान यी कार्यक्रमहरूको त छँदैछ, हाम्रो यो वर्षको कार्यक्रमले केन्द्रित गर्न खोजेको छ अलिक बढी तरकारी र अहि मैले भने हाम्रो किसानहरूको चाहिँ भैँसी दुध उत्पादन।
1: हामी अलि नीति र कार्यक्रमको विषयमा अलिकति प्राथमिकता दियौँ, अब हामी बजेटको सन्दर्भमा छौँ, कतिको बजेट सार्वजनिक गर्नुभयो यस वर्षको लागि?
0: हामीले चाहिँ हाम्रो आन्तरिक अल्यातर्फको योजना छोडेर हामीले 114 करोड वरिपरिको हामीले सार्वजनिक गरेका छौँ,
1: 1 अर्ब 14 करोड
0: 114 करोड भन्नाले सजिलो हुन्छ भनेर त्यो वरिपरि हामीले सार्वजनिक गरेका छौँ। त्यसमा अब हामी समअप गर्दैछौँ हाम्रो अल्याको योजनाहरूको तिर आएको छ, त्यसमा हामी करिब करिब 12 करोड वरिपरि चाहिँ हाम्रो अघि नै भने मैले ठूला आयोजनाहरूको ठेक्का लगाएका त्यसपछि हाम्रो वर्गका समितिले सम्पन्न गर्न नसकेका कामहरूको हाम्रो त्यसमा छ, हाम्रो त्यही वरिपरि नै हो।
1: जस्तो आम नगरवासीहरूको अथवा सत्ताभन्दा बाहिर बस्नेहरूको अलिकति आवाज सुन्ने हो भने नगरपालिकाको बजेट वर्षेनी ठूलो हुँदै जाने, नीति तथा कार्यक्रमहरू पनि अत्यन्तै सुन्दाखेरि सुन्दर जस्तो लाग्ने, तर परिमाण चाहिँ बजेट अलि बाक्लो तर परिणाम पातलो हुने, जति सुन्दर नाराहरू कार्यक्रमहरू देखिन्छन् तर वास्तविकता चाहिँ त्यस्तो छैन भनेर पनि आलोचना गरेको सुनिन्छ, यो विषयमा तपाईँ के भन्नुहुन्छ?
0: ठिक छ, आलोचनालाई हामीले सहजतापूर्वक स्वीकार गरौँ, आलोचना गर्ने सबै जो आलोचकहरू अथवा समर्थकहरू सबै हुनुहुन्छ उहाँहरूप्रति मेरो सम्मान नै छ, किनभने उहाँहरूले पनि नगरपालिका राम्रो होस् हाम्रो बजेटको राम्रो क्रियान्वयन होस् भनेर उहाँले भन्नुभएको, तर उहाँहरूले भने जस्तो मात्रै छैन, जस्तो हामीले मैले अघि नै भने हामीले गरेको परिणामहरूको पनि त छ, भौतिक पूर्वाधारको हिसाबले मात्रै बजेटलाई हेर्ने हो भने त हामीले काम नभएको देखिन सक्छ, तर हामीले सामाजिक क्षेत्रमा हामीले पुर्याएको योगदानलाई त्यो बजेट कार्यान्वयन गर्दा हाम्रो जनजाति आदिवासी महिला दलितहरूको जीवनमा कतिको उत्थान भयो, हाम्रो किसानहरूको जीवनमा कतिको उनीहरू व्यवसायीकरण हुनुभयो, बजार कति चलायमान भयो, शिक्षा क्षेत्र कति चलायमान भयो, हाम्रो अरू धेरै क्षेत्रहरू छन् स्टेक होल्डरहरू हाम्रो समुदायमा चाहिँ टोल विकास संस्थाहरू छन् उहाँहरूको कति प्रभावकारी भूमिका निर्वाह गरिरहनुभएको छ भन्ने जस्ता विषयहरू हाम्रो उठ्न सक्छन्, त्यसले गर्दा हामीले परिणाममा नै छौँ हामी, तर यस्तो हुन्छ अब आलोचना त फेरि हामीले जति गर्दा पनि आलोचना हुन्छ, त्यो आलोचनालाई हामीले स्वाभाविक जनता चाहिँ जहिले पनि प्रतिपक्ष हुन्छ होइन, स्थानीय तहमा प्रतिपक्षको चाहिँ ऊ गरिएको छैन, परिकल्पना गरिएको छैन, प्रतिपक्षको त भन्दाखेरि आम जनता जो नागरिकहरू हामीलाई भोटाले जिताउनु हो उहाँहरू प्रतिपक्ष उहाँहरूले खबरदारी गरिरहनु पर्छ, यतिले पुगेको छैन म त अझै खबरदारी गर्नु सक्छु
1: स्वीकारेर अगाडि बढ्न नीतिमा हुनुहुन्छ। नगरपालिकाको बजेट कार्यान्वयनमा पनि चुनौतीहरू देखिन सक्छन्। यस अगाडिका बजेटहरूका अथवा तपाईँ झन्डै चार वर्ष पनि कार्यकाल बिताइसक्नु भएको छ, यो समयसम्म आइपुग्दा नगरपालिकाको बजेट परिचालन गर्दा खर्च गर्नमा कतिको चुनौतीपूर्ण रहेको अनुभव गर्नुभयो तपाईँले?
0: अब हाम्रो समस्या के भयो भने दुईटा भयो हाम्रो समस्या। एउटा चाहिँ हाम्रो बजेटको अवस्था कस्तो हुन्छ भने हाम्रो संघीय सहप्रयोगबाट आउने राजस्व बाँडफाँडबाट आउने, त्यसपछि प्रदेश राजस्व बाँडफाँड प्रदेश सहका बजेटहरू एउटा हुन्छ, अर्को चाहिँ हामीले चाहिँ नगरपालिकाका आन्तरिक स्रोतबाट उठाउने बजेट हुन्छ। हाम्रो समस्या चाहिँ आन्तरिक स्रोतमा छ। आन्तरिक स्रोतमा हाम्रो समस्या कस्तो भने अघिल्लो वर्ष पनि हामी 28 करोड रुपियाँ उठाउँछौँ भने हामीले 16 करोड वरिपरि भन्दा हामीले उठाउन सक्छौँ,
1: तर अहिले आन्तरिक करोडको लक्ष्य अझै बढेको छ,
0: त्यो वरिपरि नै छ, 30 करोड वरिपरि छ। अहिलेको बजेट अलिकति आउँदाखेरि हाम्रो अझै घट्ने स्थिति छ, हामी चाहिँ त्यही अघिल्लो वर्षकै वरिपरि नै छौँ दायराको हिसाबले। हाम्रो आन्तरिक स्रोततर्फको कस्तो छ भने हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या हो।
1: हजुर
0: हेर्नुहोस् है, हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या के भयो भने जस्तो हामीहरू फोहोर मैला व्यवस्थापन गरेर त्यहाँबाट अलिकति हामीले आमदानी गर्ने भनेका छौँ, यो वर्षबाट हामी फोहोर मैला व्यवस्थापन पनि धेरै काम हामी सहजीकरण गर्छौँ
1: होइन।
0: त्यसपछि हाम्रो यो घर भाडा कर आदि भन्ने छ जो बजारबाट उठ्ने, त्यसलाई पनि ठिक ढङ्गबाट हामीले परिचालन गर्न सकेका छैन, त्यो हाम्रो समस्या पनि हो। हामीले
1: समस्या पहिचान गरिसकेपछि
0: समाधानतर्फको पनि म भन्छु। त्यसपछि हाम्रो आन्तरिक स्रोततर्फको अलि ठूलो रकम चाहिँ हामीले जे जे भने पनि हामी ढुङ्गाबालमा गेटी यी आदि 72 क्षेत्रबाट हामीले आमदानी गर्ने भनेका छौँ। यो वर्ष चाहिँ हाम्रो कस्तो भयो भने तपाईँले थाहा पाउनुभयो हामी जेएनजी आन्दोलन भयो, त्यो जेएनजी आन्दोलनपछि हामी झन्डै 10 करोड वरिपरि हामी पुनर्निर्माणमै हाम्रो वडा कार्यालयदेखि हाम्रा कार्यालयहरू होइन त्यो त्यसमै हामी लाग्यौँ। त्यसपछि निर्वाचन भयो
1: होइन,
0: निर्वाचनको वर्ष पनि भयो अघिल्लो वर्ष, निर्वाचनले पनि हामीलाई 2-3 महिना हामीलाई बिथल्यो, त्यति बेला पनि हामीले काम गर्न सकेनौँ विभिन्न कारणले होइन, कारणहरू तिनी हुन्। त्यस कारण हामी यस वर्ष चाहिँ हाम्रो आन्तरिक स्रोततर्फको राशि परिचालन गर्ने तपाईँले भनेको अघि हामीले पहिचान गरेका समस्याहरूलाई समाधान गर्ने गरी हामी कार्यक्रम बनाएका छौँ। हामी चाहिँ 20 करोड वरिपरि भनौँ न, हामीले लक्ष्य 28 करोडको राखेका छौँ, हाम्रो लक्ष्य त 28 करोड नै उठाउने भन्ने हो, तर हामी 20 करोड वरिपरि चाहिँ हामी यसपल्ट चाहिँ उठाउँछौ भन्ने हाम्रो पुग्ने भन्ने नै छ। जस्तो अघिल्लो वर्षको भन्दा यसपटकको हाम्रो कार्यपालिकामा भएको छलफल म तपाईँलाई बताउँछु, सबै कार्यपालिकाको सदस्य साथीहरू चाहिँ यो बजेटको टार्गेटमा हामी जानुपर्छ भनेर हामी चाहिँ एकदमै बढी घनीभूत छलफल चाहिँ यसपटक चाहिँ हामी आन्तरिक तर्फको राजस्वको स्रोतहरू परिचालन गर्ने, त्यो स्रोत परिचालन गरेर त्यो स्रोतबाट आमदानी गर्न सक्ने क्षेत्रहरूको मसिनो गरी हामी छलफल गरेका छौँ र त्यसको कार्यान्वयन कसरी हुन सक्छ भन्ने पनि हामी मसिनो गरी योजना बनाएका छौँ, त्यसलाई हामी कार्यपालिका एकमत छ।
1: श्रोतावृन्द, रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम खुल्ला मञ्च सुन्दै हुनुहुन्छ। आज शुक्ला गण्डकी नगरपालिकाले यो आर्थिक वर्षका लागि अख्तियार गरेको विनियोजन गरेको बजेट नीति कार्यक्रमको सन्दर्भलाई केन्द्रमा राखेर हामी शुक्ला गण्डकी नगरपालिकाको उपमेयर खुम बहादुर विक राजुसँग छलफल गरिरहेका छौं। र अब फेरि हामी विशेष गरी यो बजेटहरूमै केन्द्रित रहँदाखेरि हामी अलिकति आलोचनाको पनि कुराकानी गर्यौं, प्रतिपक्ष भनौं अथवा जनस्तरमा उत्पन्न भएका र प्रसंगवश तपाईँले जेएनजी मुभमेन्ट जो आन्दोलनको प्रसंग पनि अलिकति निकाल्नु भएको थियो, जेएनजी आन्दोलन सत्तामा रहनेहरूको कार्यशैली पनि परिवर्तन हुनुपर्छ भनेर पनि उहाँहरूले आन्दोलन गरेको भन्ने हामीले बुझ्यौं, यो आन्दोलनले तपाईँहरूलाई केही प्रभाव पार्यो कि पारेन?
0: किन नपार्ने, यो त देशैभरि प्रभाव पारेको छ हामीलाई नपार्ने
1: होइन, कार्यशैलीमा तपाईँहरूको सोच्ने कुराहरूमा तपाईँको काम गराइमा
0: प्रत्यक्ष पारेको छ। अब जेएनजी आन्दोलन कुन राजनीतिक उद्देश्यले उठ्यो र जेएनजी आन्दोलन पछिको निर्वाचनदेखि यो समयसम्म आइपुग्दाखेरि कुन राजनीतिक उद्देश्य प्राप्त भएको छ, कुन दलले त्यहाँ सत्ता हासिल गरेको छ भन्नेतिर म जान्न, त्यो चासोको विषय होइन। त्यो हामी पनि हिजो लडेर आएको हो. लड्दाखेरि परिवर्तनको निम्ति डिकन्स्ट्रक्सन थ्योरी भन्छ एउटा, त्यसलाई विनिर्माणवाद पनि भन्छ. विनिर्माणवाद अथवा डिकन्स्ट्रक्सन थ्योरीमा एउटा कुरो के हुन्छ भने, तपाईँले राम्रो उद्देश्य गर्ने उद्देश्यको लागि जानी जानी बात गर्नुपर्छ भन्ने हुन्छ होइन.
1: विनाश भएपछि विकास हुन्छ,
0: विनाश भएपछि विकास होइन, जानी जानी बात गर्नुपर्छ. यो भत्काउने यो भत्काउने भनेर गर्नुपर्छ भने जस्तो हुन्छ होइन. त्यस हुनाले जेएनजी आन्दोलनपछि खास गरी जेएनजी आन्दोलनले उठाएका सत्ता परिवर्तनको माग होइन, व्यक्तिको कुरा होइन. त्यहाँ चाहिँ मेरो विचारमा के लाग्छ भने, खास विषय चाहिँ हाम्रो सोचमा परिवर्तन भएको भएन, हाम्रो कार्यशैली परिवर्तन भएको भएन, हामीले काम गर्ने उद्देश्यहरूमा परिवर्तन भएको भएन भन्ने हो. त्यस कारणले त्यो आन्दोलनले उठाएका धेरै हदसम्म यो नागरिक स्तरबाट उठ्यो
1: होइन,
0: राजनीतिक नेताको स्तरबाट उठेको होइन, नागरिक स्तरबाट उठेका जति पनि चेतनाका जति पनि उद्देश्यका जति पनि कार्यशैलीका विषयहरू छन् त्यो ठिक थिए र त्यसलाई बदलेर जानुपर्छ भन्ने हामी छौँ. हाम्रो सुकुलाकाठी नगरपालिका सिङ्गो कार्यपालिका पनि हाम्रो बानीमा रूपान्तरण हुनुपर्छ, हाम्रो व्यवहारमा रूपान्तरण हुनुपर्छ, हाम्रो सोच्ने
1: शैली परिवर्तन
0: र रिजल्टमा पनि त्यो देखिनुपर्छ
1: तपाईँ
0: भन्नेमा छु म र अरू साथीहरू पनि हुनुहुन्छ भन्ने लाग्छ.
1: सुकुला गण्डकी नगरपालिकाको स्थानीय तहको आम निर्वाचन भइरहँदाखेरि एकजना युवाप्रति नगरवासीले खुब सम्भावनाका कुराहरू गरेको हामी प्राय सुन्थ्यौं र आज चार वर्ष बितिसकेको छ. तपाईँ अलिकति अध्ययनमा पनि रुचि राख्ने व्यक्ति, सामाजिक सञ्जालको कतिको अध्ययन गर्नुहुन्छ?
0: सामाजिक सञ्जाल हेर्छु म, तर त्यति धेरै अपडेट हुने मध्ये गर्नु पर्दैन.
1: के हेर्नुहुन्छ सामाजिक सञ्जालमा? विशेष गरेर
0: हामी सामाजिक सञ्जालमा सामान्यतया हामी अहिलेको चलिरहेको ट्रेन्डकै कुराहरू हुन्छ. त्यहाँ म चाहिँ अलिकति कमेन्टहरू पढ्ने, त्यहाँ आलोचनाका विषयहरू के छन्, उहाँहरूले कुन ट्रेन्डमा गइरहेका छ भन्ने पनि म बुझ्छु. सामाजिक सञ्जालमा धेरैले हामीलाई डाइरेक्ट भन्न नसकेका कुराहरू सामाजिक सञ्जाल मार्फत पनि हेरिरहनु पनि भएको छ. तपाईँले केन्द्रित गर्न खोज्नु त्यतै होला जस्तो लाग्छ मलाई, त्यो हामीले हेरिरहेका छौँ. तपाईँले उठाएको एउटा कुरामा म के सहमत छु भने, म निर्वाचित हुँदाखेरि जुन उद्देश्य अथवा जुन सोच उहाँहरूको थियो, जुन आशा अपेक्षा थियो, भलै मैले त्यो 100% पूरा गर्न नसके होला, त्यो कतिपय ठाउँमा 100% पूरा गर्न सम्भव पनि नहोला मेरो स्तरबाट होइन. तर म चाहिँ के भन्ने आज सक्छु भने, मैले सपार्न गति सके एक ठाउँमा होला, तर मैले बिहारेको छैन. यो चाहिँ म भोलि यो पदबाट बाहिर निस्केर चोकमा उभिएर साथी फुलहारी भनेर म भन्न सक्छु. एक दोस्रो कुरा चाहिँ, मैले त्यति बेला पनि मेरो चाहिँ मैले तीनटा कुरा मैले निर्वाचनमा गरेको हो. एउटा कुरा मैले के भनेको थिएँ, मैले सुशासनकै पक्षमा थिएँ मैले निर्वाचन उठाउँदा. सुशासनको पक्षमा बाहिर अफवाह तपाईँको कति आएको छ, बाहिर तपाईँको हल्ला कति भएको छ, त्यतातिर नजाऊ. सुशासन नगरपालिकाभित्रको विषयमा छ कि छैन भन्ने विषयमा अस्ति भर्खर पनि हामी नगरपालिकाभित्रको कर्मचारी प्रशासनले धेरै कुरामा सुशासनको पक्षमा काम गर्नुपर्छ भनेर हामीले छलफल पनि गरेका
1: छौँ.
0: एक त्यो हामीले आफ्नो छ, त्यसो हामी सेवा प्रवाह केन्द्र चलाएका छौँ, यी आदि एक कामबाट हामी अगाडि बढेका छौँ. एक दोस्रो मैले उत्पादनमै भनेको थिएँ, उत्पादनलाई साना साना किसानहरूको उत्पादनलाई पनि हामी जोड्छौँ, भले हामीले ढिलो गर्यौँ होइन, तर हामी गरेका छौँ नि त, ढिलो होस् छोरै होस् भने जस्तो एउटा सामाजिक पढाइ पनि छ हामीले सुरु गरेको छौँ. र अर्को मैले शिक्षामै हो मैले कुरो उठाएको, सामाजिक रूपान्तरणकै विषय मैले उठाएको. म जुन समुदायबाट आएँ, म जुन वर्गबाट आएँ, त्यो समुदायको रूपान्तरणकै विषय मैले उठाएको. त्यो रूपान्तरणको विषय पनि काहीँ न काहीँ हामीले एडजस्ट गरेका छौँ. त्यस कारणले म तपाईँहरूसँग आज पनि मैले जे विषय हिजो उठाएँ, आज पनि म त्यो विषय पूरा गर्नकै निम्ति लागिरहेको छु. र तथ्यमा म निर्वाचनबाट बाहिर निस्किँदाखेरि तथ्यमा मैले उठाएका विषयहरू, यी विषयहरू चाहिँ तथ्यमा चाहिँ यहाँनिर पुर्याए भनेर डाटामा नै भन्ने गरी मैले सर्वे गरिरहेको छु र त्यो म भन्छु.
1: हजुर, जस्तो एउटा प्र्याक्टिस स्थानीय तहमा नदेखिए जस्तो हामीलाई,
0: म यसमा अर्को भन्छु है, जस्तो म प्रति जे प्रश्न उठाउनु भएको थियो त्यसमा अझै जाने अलिकति मेरो बाँकी छ. त्यसमा के छ भने, जस्तो उहाँहरूको अपेक्षा के छ भने, उसले किन गरेन भन्ने छ. तर एउटा कुरा के भन्नुभयो भने, हाम्रो स्थानीय सरकार सञ्चालन एनले दिएको व्यवस्था अनुसार चाहिँ उपप्रमुखको आफ्नो कार्यदिशा छ, मलाई न्यायिक समिति, अनुगमन, बजेट निर्माण, यसमा मेरो कार्यक्षेत्र छ, यसको मैले पूरा काम गरेँ कि गरेन भनेर तपाईँले हेर्नु भने, न्यायिक समितिमा अहिले गण्डकी प्रदेशमा हामी फर्स्ट हो, कुरा त छ त,
1: यहाँको कार्य सम्पादन उत्कृष्ट छ,
0: उत्कृष्ट छ, अनुगमनमा हाम्रो केही समस्याहरू होला नि, केही प्राविधिक नत्र हामीले अनुगमन राम्रोसँग गरेको छौँ, त्यसपछि हामीले उत्पादनका, कृषिका, शिक्षाका मैले अघि कुरा भनिहालेँ, तर मलाई उहाँले के सोच्नु, फर्स्टमा नै हिसाबले सोच्नुहुन्छ होइन, अब अध्यक्षको हिसाबले, प्रमुखको हिसाबले गर्ने कुरो त मैले गर्न सक्दिनँ नि होइन, त्यस कारणले म यदि फर्स्टम्यान भएको भए मैले के गर्थेँ होइन, मैले कति कार्यान्वयन गर्न सक्थेँ भन्ने ठाउँबाट मलाई नराखेर मलाई दोस्रो व्यक्ति उपप्रमुखकै हिसाबले मलाई तपाईँले राखेर हेर्नुभयो भने उपप्रमुखले राखेर उपप्रमुखको जिम्मेवारीभित्र भएको कामलाई तपाईँले हेर्नुभयो भने मैले 100% दिएको छु,
1: त्यो तपाईँको दावी,
0: मेरो दावा हो, दावा गर्थे
1: हामीले के कुरा महसुस गर्छौँ भने तपाईँहरूले काम गरिरहेको दावी, तपाईँहरू त्यो सिटमा बसिरहन, त्यो पदमा तपाईँहरूले गरिरहनुहुन्छ, आम जनताले नगरपालिका झन् सकियो, खतमै भयो, जनप्रतिनिधिले कामै गरिरहनु भन्ने जस्तो भाषीय एक किसिमलाई सृजना भएको पनि हामी महसुस गर्छौं। यो बीचमा नगरपालिकाले गरेका कामहरूको प्रगति विवरण तपाईँहरूले किन सार्वजनिक गर्नुहुन्न बेला बेलामा?
0: अनि यस्तो छ, हाम्रो त्यहाँ हो अब समस्या, अब हामीले यसलाई पनि अलिक व्यवस्थित गर्न खोजेको छ, अहिलेसम्म हामीले नसकेको भने हामीले डाटामा भन्न
1: सक्छौँ
0: होइन, त्यस कारणले अबको हामी यो अब हामी चौमासिक कार्यक्षेत्रको अघिल्लो वर्षको हामीले समीक्षा जे भनिरहेको छौँ, अहिले हामीले नगरपालिकामा के काम गरिरहेको छौँ भने हामी निर्वाचित भएर आएपछि हामीले बाटो कति बनायौँ त, कति
1: डाटामा
0: ग्राभल कति गर्यौँ, नाला कति बनायौँ, सिँचाइमा कति हेक्टर जमिनमा हामीले कति रुपियाँ खर्च गर्यौँ, हामीले चाहिँ तपाईँको चाहिँ ट्र्याक्टर र हाते ट्र्याक्टर कति भाड्यो, कम्बाइन मिल कति भाड्यो, शिक्षामा कति लगानी गर्यो र त्योबाट परिणाम कति आयो, कति विद्यार्थी पास भए होइन, सामाजिक क्षेत्रमा हाम्रो कुन कुन क्षेत्रमा कति लगानी भयो, त्यसको परिणाम के हो भन्ने गरी अबको हामी चाहिँ यो अघिल्लो वर्षको आर्थिक जो समस्या छ त्यसमा हामी प्रस्तुत गर्ने विषयगत समितिहरूले त्यसको प्रस्तुत गर्ने गरिन् नि, हामी डाटामै हामी आउँछौँ,
1: तयारी गरिरहनु ठिक छ। उपमेयरज्यू, हामी कार्यक्रमको उत्तरार्धतर्फ पनि आइरहेका छौँ, विशेष गरी यो श्रावण महिना रहेको छ, अलिक विपदका घोषणाहरू पनि भइरहेका छन्, नगरपालिकाले प्राकृतिक विपदको यो रोकथाम गर्ने, उद्धार गर्ने होइन त्यो योजना तयारी चाहिँ कस्तो गरिरहेको छ? सन्तोमा
0: हामी विपद प्रतिकार योजना हामीले निर्माण गरेको छौँ, विपद प्रतिकार योजना निर्माण गर्दाखेरि हामी पालिकाले मात्रै हामी त्यसमा गर्न सक्दैनौँ, यसमा जिल्ला प्रशासन कार्यालय, सिडिओ कार्यालय अथवा भन्छौँ हामी, त्यसपछि हाम्रो प्रहरी, हाम्रो नगर प्रहरी, हाम्रो स्थानीय जनसमुदाय, हाम्रो वडा कार्यालयहरू, हामीसँग भएको विभिन्न शाखाहरू, जस्तो स्वास्थ्यमा समस्या आउन सक्ला, बाटोघाटोमा समस्या आउन सक्ला, अरू धेरै क्षेत्रहरूमा हाम्रो समस्या आउन सक्छ, त्यसको प्रतिकार योजना नगरपालिकाले बनाएको छ। अलिकति त्यसमा समस्या के छ भने हाम्रो बाटाहरूको अवस्था चाहिँ कतिपय टेन्डरमै रहेर काम हुन नसकेका, कतिपय ठेडारको पनि समस्या छ नि त नेपालमा, फेरि त्यो ठेडारको समस्या फेरि हामीसँग आएर जोडिने, त्यो खरिदेनसँग सम्झौता हुन्छ, त्यो खरिदेनको काम फेरि केन्द्रीय सरकारले गर्नुपर्छ, हेर्दा हामीले उता टासा जस्तो, उता पञ्चायत जस्तो हुन्छ, तर सत्य त्यो हो नि त, त्यसले गर्दा केही समस्याहरू भएका छन्, तर जस्तो हिजो बेलुका पानी पर्यो, भोलि बिहान छ, दिउँसोभरि पानी परिरहेको छ, पानी नै परिरहेको छ, पानी पर्दा पर्दै त हामीले डोजर लगाएर सफा गर्न सक्दैनौँ, सम्भव छ भने फेरि भत्किन्छ, तर हामी पानी बसेको तपाईँले छ घण्टाभित्रमा त्यो बाटो चलेको छ भने त्यो हेर्ने, त्यो चाहिँ हामीले मलाई लाग्छ एकदमै रेयर केस बाहेक सामान्यतया बाटो रोकिएको
1: सक्रिय
0: छ घण्टा वरिपरिमा हामीले हिँड्न सक्ने बनाएका छौँ बाटोको हिसाबले, अरू त हामी काम गरिरहेको छौँ, हाम्रो टिम हामी परिचालन गरिरहेको छ, विपदमा समस्या चाहिँ छ।
1: अन्त्यमा हाम्रो कार्यक्रम खुल्ला मञ्चबाट आम श्रोताहरूलाई, तपाईँको नगरवासीलाई के भन्न चाहनुहुन्छ?
0: सर्वप्रथम त म रेडियो डरबराई अशोकजीलाई म धन्यवाद दिन चाहन्छु, तपाईँले यो आजको विषयहरू सन्दर्भहरू जे उठिरहेको छ केही विषयमा तपाईँहरूले प्रश्न पार्ने जो प्रयासमा हामीलाई साथ दिनुभयो यसको लागि म धन्यवाद दिन चाहन्छु। रेडियो ढोरबराई शुक्लागण्डकी नगरपालिका प्रोडक्सन मिडियाको रूपमा पनि हामीहरूका छौँ। दोस्रो कुरा चाहिँ म तपाईँहरूसँग आम नागरिकसँग मैले गर्ने आह्वान के छ भन्दाखेरि सत्य कुरा जे काम भइरहेको छ त्यो कुराहरू सकारात्मक कुराहरूको तपाईँले प्रचार पनि गर्नुहोस् र जे कुरा तपाईँले मनमा लागेको छ त्यो कुरा लेख्नुहोस् सभ्य तरिकाले नलेख्नुहोस् भन्दिनँ तर र्युमर गर्ने उद्देश्यले तथ्यमा नभएका विषयहरूलाई चाहिँ अनर्गल प्रचार भन्छ त्यसमा प्लिज हात जोडेर म भन्छु त्यसमा नगरिदिनु होला र तपाईँहरूले आलोचना गर्न चाहिँ म चाहिँ व्यक्तिगत हिसाबले के भन्छु भने म चाहिँ सधैँ आलोचनाको प्रशंसक हो तपाईँहरूले आलोचना गर्नुहोस् भन्नुहोस् यहाँ पुगेन भन्नुहोस् यो भएन भन्नुहोस् यहाँ यसो हुन पर्यो पनि भन्नुहोस् भएन मात्रै नभन्नुहोस् कि हेर यहाँ यसो गर्दा राम्रो हुन्छ भन्ने सहितका तपाईँहरूले सुझाव दिनुहोला आलोचना गर्नुहोला त्यो आलोचनालाई लिने र यहाँहरूले दिएका सुझावहरूलाई चाहिँ ग्रहण गर्ने कुरामा शुक्लागण्डी नगरपालिका सधैँ तत्पर छ र अझै व्यक्तिगत हिसाबले म चाहिँ सधैँ त्यसको चाहिँ तपाईँहरूसँग अपेक्षा गर्छु।
1: हस् यो समयको लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद
1: श्रोताबृन्द, आज हामीसँग खुल्ला मञ्चमा छलफल गर्नका लागि हुनुहुन्थ्यो शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर विका राजु। हामी उहाँसँग गरेको छलफल तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा तपाईँको राम्रो भेट अवश्य हुनेछ र यो कार्यक्रम तपाईँले आज दिउँसो 4 बजेपछि पनि पुनः प्रसारणका रूपमा सुन्न सक्नुहुने जानकारी गराउँदै कार्यक्रम प्रस्तुतिबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
2: रेडियो ढोर बाराही 103.8 MHz।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 मा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी
5: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
9: XY3.8 अन्तर्मन को आवाज
10: स्टेशन 1 स्टूडियो टाइटल
11: अहिले बिहान को 8 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165-95301।
13: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बुधवारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूको रोजाईमा रहेका भाकालाई कार्यक्रममा स्थान दिनेछौ। आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने 0654142000 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोजाईमा पार्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु घर त बेसी गाउँ बोलको भाका जसमा आवाज रहेको छ कुमार केसी अनि निर्जला गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

0: हजुर घरतक बेसी गाउँ बोलको निकै नै रमाइलो भाकाका कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हाम्रो कार्यक्रमको सुरुवातमा चाहिँ कोही साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर हेलो, नमस्कार।
1: नमस्कार
0: नमस्कार, सुशीलाजी बोल्दै हुनुहुन्छ। सुशीलाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ सुशीलाजी?
1: हजुर म आरामै छु। अनि हजुर नि?
0: हजुर म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्छ?
1: स्कुल जाने तयारी गर्दैछु।
0: अनि हामीलाई सुन्नु भएको छ कि छैन सुशीलाजीले आज?
1: सुनेको छु।
0: सुन्नु भएको छ है? अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो सुशीलाजीले? हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि
0: हस् धेरै धेरै धन्यवाद।
1: आज गुरु पूर्णिमा रहेको छ, सम्पूर्ण गुरुहरूलाई सम्पूर्णलाई गुरुको धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: हस् हुन्छ धन्यवाद।
1: अनि मेरो घर परिवारको लागि हजुर पछि आउने साथीहरूलाई यो भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो सुशीलाजी, हामीलाई धानथोकदेखि फोन गर्नुभएको थियो। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने हाम्रो सुशीलाजीको रोजाइमा रहेको देउरालीलाई फुलपाती थजा छ बुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ कालिका रोका मगर अनि मनसुदन थापा मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, देउरालीलाई फूलपाती धजा छ, मायालुलाई मनभित्र सजा छ। एकदमै रमाइलो अनि सुमधुर भाका रहेको थियो, जसमा आवाज रहेको थियो कालिका रोका मगर अनि मनसुदन थापा मगरको। निकै नै रमाइलो लोकधोरी भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि अब साथीले पनि यसरी नै फोन गरेर आफूभित्र रहेको आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ। आफूलाई कुनै भाका सुन्न मन छ भने हामीलाई 06-64-14-200 फोन गरेर यसरी नै आफूलाई मनपर्ने भाका रोजाइमा पारेर सुन्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामी माझ कोही साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरी हालो हेलो दर्शन नमस्कार। हजुर, कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुरा हुन सकेन, प्राविधिक समस्या हुन सक्छ, फेरि पनि फोन गर्नुहोला भन्दै थिए। फेरि पनि साथी जोडिनु भइसकेको छ, उहाँलाई कार्यक्रममा स्वागत गरी हालौ। हेलो दर्शन नमस्कार। हजुर,
1: गुड मर्निङ सिस्टर।
0: गुड मर्निङ अमृतजी, सन्स्यारामै हुनुहुन्छ? रातो डोरी सिरेमा भन्नुभयो है?
1: हजुर
0: हजुर, हुन्छ। अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: नमस्कार,
0: बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो अमृत तुलाचन्दजी, हामीलाई फोन गर्नुभएको थियो काँडैदेखि, रातो डोरी सिरैमा भन्ने भाका बजाइदिनुहोस् ल भन्नुभएको छ। पक्कै पनि म हजुरको रजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु र अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ र यसरी नै आफूभित्र आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, हामी आज उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन नमस्कार। हजुर
2: हेलो, नमस्ते
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है त हाम्रो जगदीश खत्रीजीलाई। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जगदीशजीलाई भनेको के?
2: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ जगदीशजी? के गर्दै हुनुहुन्छ, हामीलाई सुन्नु भएको छ कि छैन? आज सुन्नु भएको छ ल, ढिला नगरिकन आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो जगदीशजीले भनिदिइहाल्नु न त। यो चाहिँ ट्याक्कै कुन गीतको भाका हो मलाई भनिदिनु पर्यो के, अगाडि केही भनिदिनु पर्यो? हजुरले बिचको भनिदिनुहुन्छ अनि मलाई खोज्नै गाह्रो हुन्छ के? ठ्याक्क यसको अगाडिको गीतको बोल हुन्छ नि हजुरले चाहिँ अबदेखि चाहिँ त्यो हेरेर बस्नु है। अनि यसको गायककारहरूको नाम थाहा छ? यो गीतको गायककारहरूको नाम थाहा छ? ल अबदेखि चाहिँ थाहा पाउनु पर्यो है। ल हुन्छ, म खोजेर चाहिँ गीत राखिदिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धन्यवाद। हुन्छ, बाई बाई, शुभ दिन। हजुर, आउनुहुन्थ्यो जगदीश खत्रीजी, हामीलाई यही पारि डोरफिर्दीबाट फोन गर्नुभएको थियो। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ सानो मान्छेले, सधैँ फोन गर्नुहुन्छ, सधैँ यसरी नै माया गरेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। अहिलेको लागि भने हाम्रो अमृतजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। तिमी र मजा माया बोलको भाका रहेको छ, रातो डोरी सिरेमा भन्नुभएको थियो, पक्कै पनि भाका हो हुन सक्छ र यसमा आवाज रहेको छ रेणुका, शान्तिश्री परियार अनि सुमन बिटीको आवाजमा रहेको तिमी र म जामाया बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

0: हजुर तिमी र म जाम माया भो नवश पिरैमा बुलको निकै रमाइलो भाका रहेको थियो। रातो डोरी सिरैमा बुलको भाका जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि सुमन विकीको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु र अहिलेको लागि भने फेरि पनि हामी माझ कोही साथी हुनुहुन्छ हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौ। हेलो दर्शन नमस्कार हजुर दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई
1: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ बिहानीको समय छ के काममा व्यस्त हुनुहुन्छ? हैरान छ है काम सकाउनु भएको छैन काम सकेको छैन अझै पनि मकै भाँस नै छ है
1: कोदो रोप्न भनेको
0: कोदो रोप्ने त साउन साउन त लागिसक्यो अब भदौमा अघि साउनमा कोदो रोप्ने
1: साउन नै हो हजुर आज कति 12-13 गइसक्यो
0: हजुर आज 13 ल हुन्छ राम्रोसँग काम कार्य गर्नुहोला अनि आज महाराज चाहिँ जानु भएन त
1: आज महाराज गएको छैन अब आज कालीले घरै घाँस हालेको म मेला जाने छ
0: हजुर हजुर
1: के भन्यो परवा लाउनु पर्यो दुइटा
0: हजुर पर्यो अनि ल ठिक छ राम्रोसँग चाहिँ आफ्नो काम गर्नु होला अनि हामीलाई सुन्नु भएको छ कि छैन अहिले
1: हजुर हजुर
0: उठ्दै उठ्दैन है अहिले उठिहाल्यो नि त हजुर हजुर ल ठिक छ ल पक्कै पनि म हजुरको रोजाइमा रहेको म त हजुर गामले बोलको भाकालाई कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: सम्पूर्णलाई भन्दै बिदा हुन्छु नमस्कार
0: हस् हुन्छ नमस्कार बाई बाई शुभ दिन हस् हुन्छ बाई बाई हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी हामीलाई चाहिँ लामी सौरादेखि फोन गर्नुभएको थियो सधैँ चाहिँ एकदमै मिठो भाका म त हजुर गामले बोलको भाका मार्मिक अनि सुमधुर भाका रोजेर गइसक्नु भएको छ अहिलेको लागि भने ढिला नगरिकन हाम्रो जगदीशजीको रोजाइमा रहेको साइलो म चार घरे बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ विश्व डोङ अनि सुमिना लोको र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक दिशामा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
2: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
1: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
2: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
3: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
3: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868383522
5: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
6: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
5: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
6: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
5: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9841453305
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
9: म्याडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
9: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
8: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस्तो नै गौडा पोलिक्लिनिक

0: एकमा यही साउन 16 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
0: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
6: हजुर, केही बेरको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीहरूले हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला र आफूलाई मनपर्ने भाका रोजाईमा पार्न चाहनुहुन्छ भने 065414200 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने फाका रोजाईमा पार्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, हामी चाहिँ हजुरहरूकै प्रतीक्षामा रहिरहेका छौं। यदि आफूलाई कुनै फाका सुन्न मन छ भने हामीलाई फोन गरेर जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने फाका सुन्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो जित बहादुरजीको रोजाईमा रहेको म त हजुर गाम्रे बोलको फाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, म त हजुर गामले बोलकोनिकिनी सुमधुर अनि मार्मिक फाका रहेको थियो, जसमा आवाज रहेको थियो शंकर पन्त अनि सुनिता बुढा छेत्रीको। यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। तपाईँहरूलाई चाहिँ आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने 0965414200 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने फेरि पनि हामी माझको साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर।
1: हेलो
0: हेलो, जेनिसाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि संसारमै हुनुहुन्छ जेनिसाजी? हजुर, म पनि एकदमै संसारमै छु। अनि हाम्रो सानो मान्छेले हामीलाई सुन्नु भएको छ कि छैन आज? सुनिरहनु भएको छ है। अनि स्कुल जाने तयारी चाहिँ के हुँदैछ?
1: स्कुल जाने कपडा लगाए, कपडा पनि अब खाना खानु बाँकी छ, अहिले खाजा बनाउँदैछु स्कुललाई।
0: आफै खाजा बनाउँदै हुनुहुन्छ? ल, ज्ञानी हुनुहुँदो रहेछ। ल, सधैँ यसरी नै हामीलाई पनि सुनेर साथ दिँदै पनि गर्नुहोला, आफू पनि राम्रोसँग पढ्नुहोला है त। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि हाम्रो जेनिसाजीले? समीक्षाको जुन भाका भए नै हुन्छ है। शिरमा शिरबन्दी बजाइदिउँ। हस् हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस् धेरै धेरै धन्यवाद।
1: अनि माभन्दा
0: सम्पूर्ण बाई बाई शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो जेनिसाजी, हामीलाई मिलन चोकदेखि फोन गर्नुभएको थियो। निकै प्यारी हुनुहुन्छ, सधैँ हामीलाई फोन गरेर साथ दिनुहुन्छ। अरूले पनि फोन गर्न सक्नुहुनेछ भन्दै अरूको लागि भने फेरि पनि हामी माझको साथी हुनुहुन्छ भन्दै थिए, उहाँ चाहिँ गइसक्नु भएको छ। अहिलेको लागि हाम्रो जेनिसाजीको रोजाइमा रहेको शिरमा शिरबन्दी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि सुभाष खत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, शेरमा शिरबन्दी बोलकुनी किन रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो समीक्षा अधिकारी अनि सुभाष खत्रीको। यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा छौं। अन्तिममा चाहिँ हामीसँग चाहिँ एकजना साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ? नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? ढोल फिर्दीबाट के को भन्नुभयो? दान बहादुर खत्रीजी, जगदीशजी जस्तै आवाज छ त हजुरको। जगदीशजी चाहिँ हजुरको को भन्नुहुन्छ? हजुरको भाइ हुनुहुन्छ उहाँ चाहिँ? हस् हुन्छ। अनि हाम्रो दान बहादुरजीले चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ अन्तिममा चाहिँ? कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो दान बहादुरजीले? बस्नु भएको छ। अनि कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ आज भनेको छु कि मैले? हस् हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस् हुन्छ, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो दान बहादुर खत्रीजी, भन्नुभएको थियो ढोल फिर्दीदेखि नै लास्टमा अन्तिममा चाहिँ आउनुभएको थियो, आफूलाई मनपर्ने भाका बजेर गइसक्नु भएको छ। अब चाहिँ हामी चाहिँ कार्यक्रमको अन्तिममा छौँ, छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई र हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हाम्रो दान बहादुरजीको रोजाइमा रहेको युके बस्ने दाई बोलको कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ सागर आले मगर अनि शान्ति श्रीज मगरको। र भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। तपाईँहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: एक सय 103.8
5: अन्तर्मनको आवाज।
6: स्टुडियो दाइचेन,
7: अहिले बिहानको 9 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935001।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको दिवानगंजमा कर्फ्यूका बावजूद पनि तनाव कायम, सद्भावको सन्देश फैलाउन सिंहदरबारमा सर्वदलीय बैठक।
0: चिकित्सकहरूको आन्दोलन जारी, आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द, माइतीघरमा प्रदर्शनको तयारी।
1: गुरूहरूप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा मनाइँदै पछिल्लो चार वर्षमा गरिएको बाघ गणनाको तथ्याङ्क आज सार्वजनिक हुँदै।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो, उद्धार कार्य जारी, 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंजमा आइतबार रातिबाट शुरू भएको झडप अझै साम्य भएको छैन। दुई समूह बीचको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवाको मृत्यु हुनका साथै झण्डै 2 दर्जन घाइते भएपछि भड्किएको हिंसा रोक्न नसकिएको हो। स्थानीय प्रशासनले लगाएको कर्फ्यूका बावजूद भएका प्रदर्शन थप हिंसात्मक बन्दा सेना समेत परिचालन गरिएको छ, तर स्थिति सामान्य बन्नुको साटो झन उग्र बन्दै गएको छ। गैराति पनि सुनसरीका विभिन्न स्थानमा व्यापक प्रदर्शन भएको प्रहरीले बताएको छ। तनाव कम हुन सकेपछि कर्फ्यू थप विस्तार भएको छ। आज बिहान पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले इटहरी उपमहानगरपालिकाको वडा नम्बर 16 र 17, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5 का साथै अरू 8 स्थानीय तहका सबै क्षेत्रमा कर्फ्यू विस्तार गरेको छ। गैराति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 20 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुबई नगरपालिका, भोकराहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढ़ी गाउँपालिका, देवानगंज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जू गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको छ।
1: यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ। बिहान 8 बजेदेखि सिंहदरबारमा शुरू भएको बैठकमा रासोपाबाट महामन्त्री विपिन कुमार आचार्य, संसद दलका उपनेता गणेश पराजुली, सांसद इन्दिरा राणा मगर, कांग्रेसबाट सभापति गगन थापा र संसद दलका नेता भीष्मराज आङदम्बे, एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक खुशबू ओली, श्रम संस्कृति पार्टीबाट आर्यन राई, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत लगायत सहभागी छन्। सुनसरीमा सामाजिक सद्भाव कायम गर्न राजनैतिक दलबाट पनि सन्देश आवश्यक भएकोले यो बैठक आह्वान गरिएको हो।
0: नेपाल चिकित्सक संघले आज पनि आन्दोलन जारी राख्ने भएको छ। आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघले देशभरका स्वास्थ्य सेवा ठप्प पारेको छ। हिजो सबै अस्पतालको सेवा बन्द गरिएकामा आज सबै अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। घटना भएको 4 दिन बितिसक्दा समय दोषीहरूलाई पक्राउ नगरी कार्यवाही गर्नुको साटो उल्टै न्याय माग्न गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्लाधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै संघले अत्यन्तै लज्जास्पद ठहर गरेको छ। आन्दोलनका कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक र स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी हुनेछन्। यस्तै उपत्यका बाहिरका चिकित्सकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने कार्यक्रम तय गरिएको छ। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा हड़ताल हुँदा हिजो 3 लाख बढ़ी बिरामीहरू प्रभावित बनेका थिए। स्वास्थ्यकर्मीले न्याय माग्दा सर्वसाधारणहरू उपचारबाट समेत वञ्चित भइरहेका छनृ
1: आज आषाढ शुक्ल पूर्णिमा गुरू पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदैछ। आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाउने गरिन्छ। गुको अर्थ अन्धकार रू भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हिन्दू शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानिन्छ। गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै व्यास जयन्ती पनि मनाइन्छ। वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्बन्धमा व्यास जयन्ती मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले चम्पादेवी काठमाडौँमा ब्रह्मानन्द सरस्वती ग्राम मा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
0: आज विश्व बाघ दिवस नेपालमा पनि मनाइँदैछ। विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 मनाइन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउन थालिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेकोमा आज गत पुष 1 गतेदेखि गणना गरिएको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्न लागिएको हो। नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन मानव बाघ द्वन्द वासस्थान लगायतका विविध चुनौती पनि देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा न्यूरो टिप्न र गाई भैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्याको धान्ने क्षमता क्यारिङ क्यापेसिटी 400 हाराहारी रहेको छ। बाघ नेपाल लगायत भारत चीन बंगलादेश भूटान कम्बोडिया लाओस इण्डोनेसिया मलेसिया म्यानमार रसिया थाइल्याण्ड र भियतनाम गरी एसियाका 13 देशमा मात्र पाइन्छ। बाघको संख्या सन् 2025 तथ्याङ्क अनुसार विश्वमा 5357 रहेको तथ्याङ्क छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे वनस्थली स्थित केन्द्रीय कार्यालयमा बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन संगठनिक व्यवस्थापन तथा मनोनयन आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषयमा छलफल हुनेछ। पार्टीले असारमा महाधिवेशन सम्पन्न गरे पनि करिब 1 महिना बितिसक्दा समेत मनोनित गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्न सकेको छैन। खास गरी वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पक्षबाट आउने नामहरूको टुंगो नलाग्दा समस्या भइरहेको छ।
0: नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको आज अन्त्येष्टि गरिँदैछ। क्यान्सर पीड़ित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा 83 वर्षको उमेरमा निधन भएको थियो। त्यसअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानिपामा राखिएको छ। उहाँको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ। श्रेष्ठले तत्कालीन कंग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको हैसियतमा 12 बुँदे समझदारी पत्रमा हस्ताक्षर रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पटक पटक सुक्खा पहिरो खसेर हिजो अवरूद्ध बनेको मुगली नारायणगढ़ सड़क खण्डमा आज बिहानदेखि गाड़ी चल्न थालेका छन्। सुक्खा पहिरो खस्ने जोखिम रहेपछि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएकोमा बिहान बाटो सुचारू भएको हो। बेलुका 8 बजेदेखि आज बिहान 5 बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको थियो। हिजो साँझ 6 बजेतिर पुनः तेस्रो पटक सुक्खा पहिरो झर्दा आवागमन पूर्ण रूपमा अवरूद्ध बनेको थियो। यसैबीच आज पनि बाढ़ी पहिरोले उपत्यका सहित विभिन्न देशका मुख्य राजमार्गहरू अवरूद्ध छन्। ललितपुरको बागमती गाउँपालिका 3 स्थित पाङदुरमा हिजो पहिरो खस्दा कान्तिलोक पथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै गैराती 9:30 बजे काठमाडौँको नागार्जुन नगरपालिका 8 पहिरो खस्दा सीतापाइला धारके सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोशी प्रदेशमा मेची राजमार्ग ठप्प छ भने मध्य पहाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। बागमती प्रदेश अन्तर्गत अरणीको राजमार्ग बीपी र कान्तिलोक पथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको रोक कायमै रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 13 पुगेको छ। प्रधानमन्त्री सनाए ताकाइचीले भूकम्प प्रभावित क्षेत्रमा 13 जनाको शव फेला परेको पुष्टि गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य आज बिहानैदेखि निरन्तर पारिएको बताउनुभयो। समाचार संस्था एपीका अनुसार हिजो दक्षिण पश्चिमी टापु क्यूसूको कुमामोटो क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता छन्। अधिकारीहरूका अनुसार अहिलेसम्म लगभग 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। 3,67,000 बढ़ी परिवारमा विद्युत आपूर्ति बन्द भएको छ। सो टापुमा अहिले पनि रेल सेवा बन्द छ। भूगर्भ विज्ञहरूले सन् 2016का भूकम्पहरूकै अंशका रूपमा यसलाई अर्थ्याएका छन्। सन् 2016को अप्रेलमा 2 दिनको फरकमा 6.5 र 7.3 म्याग्नेच्यूटका दुईवटा शक्तिशाली भूकम्प गएका थिए, जसमा 270 जनाभन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। टोकियो विश्वविद्यालयको अर्थक्वेक रिसर्च इन्स्टिच्यूटका प्राध्यापक साकाई सिनिचीले भूकम्प हिनागु फल्ट जोनको पहिलो नफुटेको बाँकी खण्डबाट उत्पन्न भएको बताउनुभयो। जापानको मौसम विज्ञान एजेन्सीले भने हिजोको भूकम्पलाई सन् 2016को घटनासँग जोड़ेको छैन।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। खेल दिउँसो 4:45 शुरू हुनेछ। यसअघि 3 खेलमा पराजित भएको नेपालले आज नेदरल्याण्डसँग चौथो खेल खेल्न लागेको हो। यसअघि पहिलो भेटमा नेदरल्याण्डले नेपाललाई 6 विकेटले हराएको थियो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पनि 3 रनले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष 4मा पर्ने नेपालको झिनो सम्भावना कठिन मोडतिर धकिलिएको छ। खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंक सहित 6 स्थानमा छ। समान खेलमा नामिबिया 20 अंक जोड्दै 5 स्थानमा उक्लिएको छ। 3 खेल कम खेलेको ओमान 31 अंक सहित 4 स्थानमा छ। अंक तालिकाको शीर्ष 4मा अटाउने टोलीले सोझै अर्को वर्षको आईसीसी विश्वकप छनौट खेल्न पाउने सेटअप छ।
0: अब मौसममा आज पनि केही प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान र कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा पनि भइरहेको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशीका तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको दिवानगंजमा कर्फ्यूका बावजूद पनि तनाव कायम। सद्भावको सन्देश फैलाउन सिंहदरबारमा सर्वदलीय बैठक।
0: चिकित्सकहरूको आन्दोलन जारी। आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द। माइतीघरमा प्रदर्शनको तयारी।
1: गुरूहरूप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा मनाइँदै पछिल्लो चार वर्षमा गरिएको बाघ गणनाको तथ्याङ्क सार्वजनिक हुँदै
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो, उद्धार कार्य जारी, 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 98171656606।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
15: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: हरियो खर्क अस्पताल पोखरामा कार्यरत डाक्टर डेबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
12: चोर्नीसारो विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
12: र 9868187।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिदा खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
13: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658 71479, मोबाइल 9856062065 र 9848064145।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810 88461 र सिजन गुरुङ 9705440900।
17: 103.8 अन्तर्मनको आवाज।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
5: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
6: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
6: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
3: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
6: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्थ पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
7: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापा

0: वाला सुन का गहना राशि अनुसार का पत्थर जड़ित हरेक डिजाइन का आकर्षक गरगहना खरीद गर्न सकिने। अनि सुन्नु त, विगत का वर्षहरुदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यूस्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
3: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0635903069, मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 8 10 98 028 28 8 11 र 9800 28 28 8 16।
13: ए सबिना, यसको हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
16: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी,
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-5493-552-494-582-7778।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
12: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
18: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
18: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, धुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656996 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
19: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
19: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
20: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
21: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
22: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
22: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
9: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
18: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
24: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
24: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुमसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
19: मोबाइल 9800585537 र 9800615899।
26: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन पर्छ।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9560-78302 र 9460-78302।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 065-571-240।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: सुवर्ण अवसर।
13: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460769246।
14: अफिसबाट अमित सरको फोन।
15: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
18: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
19: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
20: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, अर्थमन्त्री डाक्टर सोरिम वागले, नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेङले, रासपाका उपनेता गणेश पराजुले, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुम्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई लगायत सहभागी हुनुहुन्छ। देवानगंज गाउँपालिका तीनको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। यो घटनापछि सुनसरी अशान्त बनेको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। प्रमुख निर्वाचन आयुक्तको सुनवाईका लागि आज बैठक बस्न लागेको हो। हिजो बसेको बैठकले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको छ। आयुक्तमा सिफारिश भएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनु भएको छ। सुब्बाले डीप फेक, ग्रेडास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राखिएको बताउनु भएको छ। उहाँले सुनवाईका क्रममा आफ्नो कार्यकालको कार्ययोजना पनि पेश गर्नु भएको छ। कानून सुधार, पूर्वाधार तयार, सरकारवालाको संघको परामर्श सहितको आफ्नो कार्ययोजना उहाँले समितिमा पेश गर्नु भएको छ। नेपाल चिकित्सक संघले आज बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण तथा अस्पतालमा तोडफोड़को घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले हिजो मंगलबार आन्दोलनका क्रममा सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। का जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्ना कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गरिनेछ।

0: गरिनेछ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। मंगलबारदेखि आन्दोलन भइरहेको छ। सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरूकेपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराति फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराति 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मीटर क्षेत्र रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मीटर क्षेत्र इन्द्रुवा र दुहवी नगरपालिका तथा भोकराहा नरसिंह कोशीगढ़ी देवानगंज हरिनगर र बर्जू क्षेत्र बर्जू गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवाज जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा धरना लगायत गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनुभएका व्यवसायी शेखर गोल्छालाई धरोटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलकी अदालतले गोल्छालाई दुईवटा कसुरमा छुट्टाछुट्टै धरोटी निर्धारण गरी विवाह गर्न मंगलबार आदेश दिएको हो। गोल्छालाई बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरोटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरूजनप्रति समान भाव प्रकट गरी देशभर गुरू पूर्णिमा पर्व मनाइँदैछ। तन्त्र शास्त्र र धर्मशास्त्रका अनुसार गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश हुन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई नै गुरू भनिन्छ। शास्त्रले गुरूलाई ब्रह्म विष्णु र महेश्वरका रूपमा समेत स्वीकार गरेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानेर आचार्य देवो भवम भन्ने गरिन्छ। त्यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ, माता पिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति सद्भाव प्रकट गर्ने गरेका छन्। विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 मनाइन्छ। सन् 2010 रूसको सेन्ट पीट सर्बर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार मुलुकमा बाघको संख्या 355 रहेको छ। सन् 2022 गणना अनुसार सबैभन्दा बढ़ी बाघ चितवन राष्ट्र निकुञ्जमा 128, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा 125, पर्सा राष्ट्रिय निकुञ्जमा 41, शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा 36 र बाँके राष्ट्रिय निकुञ्जमा 25 बाघ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतली बजार नगरपालिकाले आज बुधबार सार्वजनिक विदा दिएको छ। हिजो मंगलबार निधन भएका श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाभित्रका सबै कार्यालय विद्यालय तथा सार्वजनिक निकायमा आज विदा दिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभएको छ। पुतली बजार नगरपालिका तीनका स्थायी बासिन्दा श्रेष्ठले स्याङ्जाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको तथा राष्ट्रका लागि गरेको सेवाको सम्मान स्वरूप एक दिन सार्वजनिक विदा दिएको उहाँले बताउनु भएको छ। नगरपालिकाले हिजो मंगलबार जारी गरेको शोक वक्तव्यमा श्रेष्ठको निधनले स्याङ्जा जिल्ला सहित समग्र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। यसैबीच वरिष्ठ नेता श्रेष्ठको निधनप्रति स्याङ्जामा शोक व्यक्त गरिएको छ। स्याङ्जाको विकासमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठ स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा विभिन्न विद्यालयका अध्यक्ष समेत रहनु भएको थियो। श्रेष्ठ पटक पटक स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँ मन्त्री हुँदै उप प्रधानमन्त्री समेत बन्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमेल सिन्हाले गैरावस्थे नेपालीको ज्ञान सिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत कानूनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, एआई, डाटा सेन्टर तथा डिजिटल पूर्वाधार जस्ता क्षेत्रमा लगानीका कारण नेपाल तयार रहेको बताउनु भएको छ। हिजो सूचना तथा संचार मन्त्रालयमा गैरावस्थे नेपाली संघ एनआरएनएका पदाधिकारीसँग कुराकानी गर्दै संचार मन्त्री डाक्टर थिमेल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अगाडि बढ़ाइरहेको बताउनु भएको छ। छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल लगायतको सहभागिता रहेको थियो। नारायणगढ़ मुगलिन सड़कमा आज बिहानदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार तीन पटक सुक्खा पहिरो छरेर अवरूद्ध सड़कमा सड़क रिभिजन कार्यालय चितवनले रातीमा गाड़ी चलाउन रोक लगाएको थियो। खहरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह रहेको छ। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजबीरीमा 80 मिलिमिटर मापन भएको छ। बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेको छ। सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ। यस घटनाले दुई देशबीच कायम रहेको अस्थायी युद्ध विराम भंग गरेको अमेरिकी पक्षले बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो आक्रमण मंगलबार हिजो स्थानीय समय अनुसार 17:45 बजे भएको थियो। कमाण्डले सबै मिसाइलहरू सफलतापूर्वक बीचमै अवरूद्ध इन्टरसेप्ट गरिएको दावी गरेको छ। सेन्ट्रल कमाण्डले विशेष गरी जोर्डनमा रहेका अमेरिकी सैन्य खड़ाहरूलाई लक्षित गरी इरानले मिसाइल प्रहार गरेको पुष्टि गरेको छ। उसका अनुसार सबै मिसाइलहरूलाई बीचमै निष्क्रिय पारिएको र अमेरिकी सेना उच्च सतर्कता अवस्थामा रहेको अल जजिराले जनाएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 बजे शुरू हुनेछ। नेदरल्याण्डमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग दुईको शीर्ष चारमा रहेको विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग दुईमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। हवस्त, यिनै खबरसँगै बिहान 10 बजेको ढोरबारा हाइलाइट सकेको लागिसकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: पसल सरेको सूचना, शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9460769246।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
11: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
11: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प चोक,
5: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
9: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
9: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0565714479, मोबाइल 9856062065 र 9468064145।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468683522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
5: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
16: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
18: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल,
17: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
16: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
15: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
22: इट्स टाइम फॉर कॉलिंग टाइम
15: ओन्ली ऑन मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकसाथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ। अबको 12 बजेको समयसम्म घण्टाको समय चाहिँ श्रोता साथीमा रमाइला मिठा मिठा कुराकानीको साथमा आज विशेष बुधबारको एपिसोडमा चाहिँ हामी ड्रामाको साथमा जोडिन्छौँ। ड्रामा गर्नको लागि साथीहरूलाई पनि हामी केही छिनमा सहभागी गराउँछौँ भने 0942 4142 00 00 बाटो भएर चाहिँ रेडी भएर बस्दै गर्नुहोला। र साथमा चाहिँ आज विशेष त गुरु पूर्णिमा पनि रहेको छ। सम्पूर्ण गुरुजनप्रति चाहिँ अब धेरै धेरै शुभकामना पनि छ। अब असार शुक्ल पूर्णिमाको दिन चाहिँ आज गायत्री अनि त्यसो गरी दीक्षा वेद मन्त्र सुनाउनेदेखि लिएर चाहिँ शिक्षा दिने गुरूजनप्रति चाहिँ सम्मान भाव प्रकट गरी चाहिँ गुरू पर्व पनि मनाइँदैछ। फेरि पनि एकचोटि शुभकामनाको साथमा अब भने हामी अगाडि बढ्छौ। चाहिँदैन तिमी बिनाको सुनेको दरबार, यो मिठो गीत रहेको छ। प्रमोद खरेलको आवाजमा सजिएको यो गीतमा अस्मिता अधिकारीको पनि आवाज रहेको छ भने यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। स्वीकार्नुहोला है त।

हजुर साइदेन तिमी बिनाको सुनेको दरबार यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो यस्तै मिठा मिठा गीत संगीतको साथमा तपाईँसँगको रमाइलो कुराकानीको साथमा पनि जोडिन्छौं र यहाँलाई चाहिँ यो डेढ घण्टाको समय भरपूर मनोरञ्जन दिने कोशिशमा चाहिँ सधैँछु भने ठिक यसै समय दस बिसदेखि अबको बाह्र बजेको समयसम्म श्रोता साथी हाम्रै साथमा चाहिँ रहन सक्नुहुन्छ अनि फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मीन बहादुर सुन्ना र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर चाहिँ यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने उचित मूल्यमा पनि पाइन्छ गएर सेवा सुविधा चाहिँ लिनुहोला एकचोटि सेवा गर्ने मौका चाहिँ दिनुहोला भन्दै साथमा चाहिँ हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा एकजना साथीलाई विजयी पनि गराउँछौ र विजय साथी मध्ये अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज जहाँ चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि परम्परागत जातीय गरगनाहरू छ यहाँमा पनि गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुनेछ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै आज बुधबारकै एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौं है नाटक गर्छौ जहाँ चाहिँ अब साथीहरू आफू सधैँका आफू त हुनुहुन्छ होइन अनि अलिकति फरक पात्र भन्ने कि आज हामी एकअर्काको अब पात्र चेन्ज गरेर हुन्छ कि होइन अब आफूलाई चाहिँ अब कुनै पात्रमा ढालेर चाहिँ हामी ड्रामा मार्फत अब विषयवस्तु ल्याउँछौँ अनि विषयवस्तु अनुसारको पात्र निर्वाह गर्दै हामी चाहिँ साथीहरूलाई ड्रामा चाहिँ सुनाउँछौँ अनि सन्देशहरू चाहिँ दिने काम गर्छौँ अनि सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिनको लागि चाहिँ हाम्रो स्टुडियोको नम्बर रहेको छ 0065414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ 0065414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ है लाइनमा अहिले भने हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई अनि रिताजी सञ्चारमा हुनुहुन्छ अनि के छ त हाम्रो रिताजीको अनि काउडा र तिरको हालखबर सुनाइदिनुहोस् न त ठिक ठाकै छ है अनि आज रिताजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्नु भएको छैन है अनि आज ड्रामा गर्ने हो नि त हजुर र मैले भएर ड्रामा गर्नुपर्छ साथीहरूलाई ड्रामा सुनाउनु पर्छ है रेडी हुनुहुन्छ त ल म अनि ड्रामा गर्नको लागि त्यसो भए कुनै विषयवस्तु चाहिँ ल्याउनु भएको छ कि छैन केही नै लाउनु भएको छैन है त्यसो भए आज चाहिँ कस्तो गर्नु पर्यो भन्दाखेरि तपाईँ र म चाहिँ एउटा छिमेकी होइन अब छिमेकी छिमेकीमा भइसकेपछि वास्तवमा चाहिँ मिलेर बस्नुपर्ने तर रिताजी र म चाहिँ कस्तो छिमेकी भन्दा सानो सानो कुरामा पनि झगडा गर्ने खालको छिमेकी भन्नु पर्यो कि आज हुन्छ ल अनि कस्तो भन्दा फेरि तपाईँले चाहिँ के गर्नुहुन्छ तपाईँ भन्दा पनि म चाहिँ कस्तो स्वभावको छु भने तपाईँको घरबाट अब ऐचो पैचो भन्छु सामान लान्छु तर मैले चाहिँ फिर्ता दिन्न कि तपाईँलाई अनि तपाईँले एक्कासी आज झोकिनु पर्यो कि मेरो घरबाट लोको त चिनी लैसकेपछि दिनुपर्ने कतिवटा फिर्ता देऊ भन्नु पर्यो है अनि अस्ति एकछिन पाहुनालाई भनेर छाता ओर्न पनि लगेको त छाता पनि फिर्ता देऊ भन्दै कराउनु पर्यो कि आज ल 1 2 3 गो सुरु गरिदिनुहोस् ल कुन सामान अब यो असारको चट्टारोमा साउनको चट्टारोमा कामले गर्दा पनि होला कुन सामान भन्यो फेरि तिमीले कहिलेको चिनी हो हाम्रो घर त उति अब चिया पनि पिउँदैन कस्तो चिनी कहिले ल्याएन हो मैले चिनी यहाँ अब मेला जान हतार भएको बेलामा भरे कुरा गरे हुन्न कस्तो सापटी कहिले चाहिँ लयो हो हाम्रो घर चिनी नै नहुने जस्तो मैले तिमीलाई ल्याएको सामान त कजौरा त फिर्ता दिए जस्तो लाग्छ त मैले दिएको हो त तिमी किन हो बिहान बिहान यस्तो किसकिस गर्नु आएको अब आफूलाई कहिले के गरे भन्ने पनि थाहा छैन यसै आएर बिहान बिहान कराएर हुन्छ त
हेलो ओ माई गॉड हाम्रो रिताजीलाई चाहिँ के भयो है उता डिस्टर्ब भएको जस्तो पनि उता बोलिराख्नु भएको जस्तो पनि लागेको थियो है अनि अन्त त एउटा मिठो सन्देश दिउँ पनि जस्तो लागिरहेको थियो अनि देख्दा चाहिँ सामान्य लाग्छ होइन यो कुराहरू अनि हामी भले आफूले नभोगे पनि अब अरूको देख्दा यो खालको कुराहरू चाहिँ हामीले भोगेर पनि अब पात्र निर्वाह चाहिँ गर्न सक्छौँ किनकि अब वास्तवमा यो राम्रो त होइन नि छिमेकमा भइसकेपछि हामी मिलेर बस्नु पर्छ होइन अब यो सानो सानो कुरामा पनि मनमुटाव गर्यो भने त हामी सामाजिक प्राणी पनि भइएन नि त है मानिसलाई चाहिँ एकदमै विवेकशील पनि भनिन्छ सामाजिक प्राणी पनि भनिन्छ अनि सानो सानो कुरामा पनि मनमुटाव गर्दै बस्यो भने त हामी पनि अब मानिस भएको स्वभावमा चाहिँ अब सामाजिक प्राणीको चाहिँ उपनाम चाहिँ नदिँदा पनि हुन्छ क्या है सो ठिकै छ अब यो कुराकानी हुँदै थियो अब साथी हुनुहुन्छ लाइनमा फेरि पनि हेलो नमस्ते हजुर हेलो ला किन होला उताबाट साथीसँग चाहिँ जोडिएको छु एकदमै स्तब्ध आयो त है ठिकै छ स्तब्धको समयलाई चाहिँ हामी मेटौँ अहिलेको लागि भने तपाईँ माझ राख्दैछु एउटा मिठो गीत पनि सुनौ अब धेरै साथीहरू काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला काम कार्य सँगसँगै हामीलाई सुनेर पनि साथ दिइराख्नु भएको छ होला अहिलेको लागि चाहिँ सुनिल गिरीको एकान्छी बोलको गीत रहेको छ यो सुमधुर गीत तपाईँ माझ राख्दैछु अनि यो गीत सँगसँगै हामी चाहिँ कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ त्यति बेलासम्म चाहिँ यसो विषयवस्तुहरू पनि रेडी बनाउँदै गर्नु होला नभए विषयवस्तु हामी पनि दिन्छौँ है सो 0964142000 बाटो भएर फोन डायल गर्दै गर्नुहोला 11 बजेको टाइम चेक लगाउँदै हामी पुनः उपस्थित हुन्छौँ सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333398 र 98465010950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पनि
2: भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008216142।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल,
14: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338378, प्रशान्त नेउपाने 9860026925।
15: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
16: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डेवी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
17: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
18: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
17: र 9678168187।
20: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
21: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
22: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
24: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
25: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
26: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
25: उपचार सेवाहरू,
26: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
25: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
26: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
25: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
26: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
25: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
26: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615827878 5827979582780।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: स्टुडियो सर्जेट
3: अहिले बिहानको 11 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
4: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ्क टाइम र सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला छ। आज बुधबारकै फिसर्टमा रहेर चाहिँ हामी ड्रामा प्रस्तुत गरिरहेका छौं। श्रोता साथीलाई चाहिँ अब ड्रामा मार्फत सन्देशहरू दिन चाहनुहुन्छ भने विषयवस्तुको साथमा चाहिँ जोडिन सक्नुहुन्छ। यदि विषयवस्तु ल्याउनु भएन भने हामी पनि तपाईँको लागि सहभागिता भने जनाउँदै गर्नुहोला 0965414200 बाटो भएर। अनि हामी चाहिँ अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छौँ भने अझै एक घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। यो समय पनि पक्कै पनि श्रोता साथीहरूले हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि भने सम्पूर्ण साथीहरूको लागि चाहिँ राख्दैछु मिलन नेवार अनि आनन्द कार्कीको आवाजमा सजिएको जनम जनम झिउला सँगै भाके र बर पिपलु यो सुमधुर गीत अहिलेको लागि स्वीकार्नुहोला है त।

छोएर भर पिपलु भाकेर भर पिपलु यो सुमधुर गीत विमास राखिसकेको छु। भर्खर यहाँले सुन्नु भएको थियो मिलन नेवारानी आनन्द कार्की आवाजमा सजिएको यो गीत वगे पनि मन पर्यो होला है। यस्तै मिठा मिठा गीत संगीतको साथमा त हामी सधैँछौ अनि साथीहरू पनि कता कता जोडिनु भएको छ तर साथीहरूलाई सहभागी गराउन चाहिँ सकिरहेको छैन। यसो सुन्दै हुनुहुन्छ भने 0 45 14 2 0 0 को बाटो भएर पनि जोडिँदै गर्नुहोला। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने अहिलेको लागि चाहिँ अलिकति देउडा भाइसले चाहिँ छोएको देउडा पप सङ पनि रहेको छ। तपाईँमा चाहिँ राख्दैछु ध्यान सुकेर लौरी भएको सैतम रै मायाले टङ्क तिमिल सिन्हाको आवाज रहेको छ। साथमा मेलिना राईको आवाजमा सजिएको यो मार्मी गीत पनि रहेको छ। तपाईँमा राख्दैछु स्वीकार्नुहोला है त

हजुर झ्यान्सु केरा लौरी भइगो सैतम रामायाले यो सुमधुर गीत विमाज कार्यक्रम स्थान दिइसकेको छु। हल्का देउडाले छोएको गीत पनि थियो, देउडा पप सङ भन्छौँ हामीले यो गीतलाई चाहिँ। तपाईँमा राखिसकेको छु अक्षर टङ्क तिमी सिन्हाको चाहिँ हामीले यसै मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका हुन्छौँ। हाम्रो श्रोता साथी माझ कार्यक्रममा सुनाइरहेको हुन्छु। टङ्क तिमी सिन्हा सँगसँगै मिली नारवाईको आवाजमा सजिएको यो गीत पछि पनि यहाँलाई चाहिँ मन पर्यो होला। यसमा लिरिक्स चाहिँ रहेको थियो राम अविरल विष्टको भने तिमिल सिन्हाकै म्युजिकमा सजिएको यो सुमधुर गीत सँगसँगै अब पालो तपाईँको हो। 0972 4142 0002 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला। आज अब फरक फरक शैलीको गीत सँगै सुनाउँदै गर्दा अहिलेको लागि भने तामाङ सेलो पनि सुनौ। तपाईँमा आज राख्दैछु हेर्दामा राम्री टाइटलमा रहेको बेसो दोङको आवाजमा सजिएको यो सुमधुर गीतमा कमला दोङको पनि आवाज रहेको छ। यो तामाङ सेलो सँगसँगै हामी पनि जानुपर्ने बेला भएको छ विश्राममा है। विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौँ नै यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम र फोन डायल गर्दै गर्नुहोला सहभागिताको लागि 0972 4142 0002 बाटो भएर है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98561145 र 98562445।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
17: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
18: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
17: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
18: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
17: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
18: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
17: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
18: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
17: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
18: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
17: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
18: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
17: अब चिन्ता नगर्नुहोस् बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
18: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
17: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
19: ए सम्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धि
20: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028-28810 98028-28811 र 98028-28816
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ टाइम, अनि साथीहरूसँगको रमाइलो कुराकानीको साथमा चाहिँ जोडिँदै आज ड्रामा चाहिँ गर्छौ हामी। बुधबारको एपिसोडमा पनि छौ हामी, अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर पनि साथ दिन सक्नुहुन्छ। र साथमा चाहिँ हामीसँग टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि हाम्रो टेलिफोन लाइन रहेको छ 0465142000 बाटो भएर जोडिन सक्नुहुन्छ। र प्रोग्राम स्पोन्सर गरिदिएको छ ओमी माबल सुन सुनसादी पसल दुलेगौटाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना। र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता पनि जनाउन सक्नुहुन्छ, हामीसँग जोडिन पनि सक्नुहुन्छ। र अघिबाट साथीहरूसँग चाहिँ लाइनमा चाहिँ जोडिनु भएको छ तर कुराकानी गर्न चाहिँ सकिरहेको छैन। र फेरि पनि केही साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो नमस्कार महारानी, दर्शन।
0: नमस्कार दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई।
1: अनि धन्यवाद महारानी।
0: अनि के छ ऋषिरामजीको नयाँ नौलो आजको हाल खबर, अनि आफू कसरी तिरको सुनाइदिनुहोस् न त।
1: सबै कुरा ठिकै छ, उनीहरू पुरानै हो, त्यहाँबाट कोदोकै मिलो छ।
0: हजुर भनेपछि कोदो कोदो रोपाई चाहिँ चलिरहेको छ हो?
1: हजुर हजुर, यो साउनको महिनासम्म
0: कोदो रोपाई चाहिँ हुन्छ है। अनि बिहान बेलुकाको मेला रोपाई समय भन्नुभएको थियो, अनि बिहानको समय चाहिँ कति बजे छुट्छ त?
1: 6 बजे र 10 बजे।
0: हजुर, अनि बेलुकी बेलुकीको समयमा चाहिँ अब 2 बजेबाट बेलुकी 6 बजेसम्म चाहिँ काम गर्नु पर्यो है। अनि अब बिचको समयमा चाहिँ आराम गर्ने गर्नुहुन्छ कि त्यो समयमा चाहिँ के
1: गर्नुहुन्छ?
0: कहिले काहीँ चाहिँ अब एकछिन त विश्राम गरौँ भनेर चाहिँ बस्दा बस्दा नजाउँ नजाउँ हुँदैन? ठिकै छ, आराम सँगसँगै आफ्नो दैनिक काम कार्य शुभ सफल बनाउनु होला। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? अघि सुरुमा चाहिँ हाम्रो रिताजी जोडिनु भएको थियो तर बीचमा चाहिँ अब उहाँसँग कुराकानी हुन सकेन, हामी ड्रामा गर्दा गर्दै बीचमा रोकियो। तपाईँ चाहिँ दोस्रो सहभागी साथी हुनुहुन्छ है?
1: ए होइन, मैले त कोही पनि आउनु भएन, खाली राख्नु भएन होला अनुमारणलाई भनेर।
0: ल अब खाली पनि नराखौँ, यो समय चाहिँ हामी साथीहरूलाई मजाले ड्रामा गरेर पक्कै पनि खाली चाहिँ राख्ने होइन, सुनाउने हो। अनि कुनै विषयवस्तु लिएर आउनु भएको छ?
1: होइन होइन, छैन छैन, मैले केही पनि जान्दैन नि त।
0: विषयवस्तु चाहिँ ठ्याक्कै ल्याउनु भएको छैन है?
1: हजुर हजुर,
0: ठिकै छ। आज चाहिँ अरू भन्दा पनि अघि चाहिँ हामी एउटा विषयवस्तुको साथमा जोडिँदै थियौँ कि, बिचमा चाहिँ कुराकानी छुट्यो होइन, जहाँ चाहिँ अब छरछिमेक भइसकेपछि मिलेर बस्नुपर्छ भनेर त यो भन्दा अगाडि पनि हामीले ड्रामा चाहिँ गरेको थियौँ है। आज चाहिँ प्रसङ्ग कस्तो छ भने चाहिँ हामी साथीहरूलाई मजाले ड्रामा गरेर पक्कै पनि खाली चाहिँ राख्ने होइन, सुनाउने हो। अनि कुनै विषयवस्तु लिएर आउनु भएको छ?
1: होइन होइन, छैन छैन, मैले केही पनि जान्दैन नि त।
0: विषयवस्तु चाहिँ ठ्याक्कै ल्याउनु भएको छैन है?

0: अनि तपाईँको ठाउँबाट मैले सापटी चाहिँ लान्छु, जस्तै अब तपाईँकोबाट चाहिँ अब चिनी लगेको छु भने मैले कसौरा फिर्ता गर्दिन है, अनि कहिले कहीँ चाहिँ पाहुना पास आयो अब छाता ल्याऊ भन्छु तर छाता पनि फिर्ता दिदिन, अब हुन्छ नि त्यस्तै सानो सानो कुराहरूमा चाहिँ अब हामी मनमुटाव गरेर चाहिँ अब कुराकानी सुरु गर्नु पर्यो कि। ल तपाईँले चाहिँ अब साह्रै नै भयो, तिमीले चाहिँ अब सामान फिर्ता ल्याइदिनु पर्यो भनेर सुरु गरिदिनु पर्यो कि। ल अब माग्ने त कति आउनु पर्ने हो
1: हजुरले अस्ति लगेको सामान फिर्ता ल्याउनु पर्यो, त्यो कचौराहरू त्यो के लगाएको त फिर्ता ल्याउनु पर्यो, यहाँ खाता हो हजुर त लगाएको लैगर्ने किन हो।
0: कहिलेको सामान भन्नुभएको र?
1: ए अस्ति भगवान् लगाएको हजुरले बिर्सिएकैको र?
0: म यहाँ मेला जान निस्केको मान्छेलाई भरे कुरा गरे हुन्न यो विषयमा। सामान कता छ कता छ?
1: सामान कता छ होइन, खोज्न लानु पर्यो नि, अब लाने बेलामा लाने, हाँसी
0: हाँसी कहिलेको सामान हो र? उतिखेर पो भन्नुपर्छ, मैले त बिर्सी भ्याएको सामान कहिले
1: ल्याएन।
0: अनि ऐचो पैँचो भनेको नि अब नदिने भनेर राखेको जस्तो गर्नुभयो कि तपाईँ त, अब अहिले मेला जान निस्केको हतार छ अनि भरेतिर मिलाएर दिउँला नि त खोजेर।
1: अब चाहिसक्यो भरेतिर, अब हजुर चाहिँ मेला चाहिँ भन्ने, अब चाहिँ हामी घर जानु भन्ने कुरा हुन्न, यस्तो चाहिँ निकालेर दिएर घर मेला चाहिँ जान हुन्छ हजुर।
0: अनि अहिले चाहिँ ढिलो भइसक्यो हातेरि, अब निस्किने बेलामा तपाईँ पनि अघि सुरुमै बिहानै आएर यस्तो सामान चाहिएछ भन्नुभएको भए पनि हुन्थ्यो नि त, अब कुन सामान हो के सामान हो, त्यही अस्तिको एउटा कचौरा त होला नि।
1: कचौरा त हो, त्यो पनि छ हजुरसँग लगाइ, डालो पनि छ, डालो पनि छ।
0: अब यो बेलानुको बेला तपाईँले डालो चाहिँ किन चाहिन्छ कि भनेको, म हतार भएको मान्छेलाई
1: होइन हजुरलाई, अब हतार त्यही पनि अब हतारहरूलाई अब यहाँ चाहिहाल्यो, अब हामी हजुर घरमा पैसा निकाल्न मिल्दैन।
0: ल त यहाँ तलपट्टि हाम्रो यो हाम्रै छ, हाम्रो चाहिँ लैजानु न त, त्यस्तो हतारै भएको भने तपाईँको त अब कहाँ छ अब आँटीतिर खोज्न जानुपर्छ कि।
1: होइन त्यही भए पनि त अब लानु पर्यो, काम त चलाउनु पर्यो, यता उता
0: ल डालो चाहिँ हाम्रै लैजानु, यही तल छ यो डालो चाहिँ यही लैजानु। अब त्यो कचौरा त अब कहिलेको कसो हो, अब पाएन भने म मेरै पनि दिउँला, अब नदिएको जस्तो चाहिँ नगर्नु है, खाली कुरा लागेको छ अनि यस्तै यस्तै
1: भन्नुहुन्छ।
0: अब छिमेकमा बसेको भन्छ, ऐचो पैचो गर्ने भन्छ, अनि घर घरै माग्न आएको छ नदिए जस्तो पनि गर्नुहुन्छ, बरु छैन भने पैसा दिन मन छैन भने दिन्न भन्नु के।
1: होइन होइन त्यो त त्यसो त हुँदै हुँदैन, साध्य हुँदा उसलाई पलाएर जिन्दा जान्ती मर्दा मलाई भन्ने त हाम्रो त पुरानो पुर्खादेखि चलन छ। अब हजुर अब आजकालको केटीहरू के हो के हो,
0: हिजोसम्म अब भाउजूलाई चाहिँ के कसरी मागौँ भनेर रहेछ कि, यता यता आइराख्नु भएको थियो भन्न त, अब नसकेर आज हजुरलाई नि पठाउनु भएछ, अब भेटाएपछि म दिन्छु है, यसरी अब आइराख्नु चाहिँ पर्दैन।
1: हस् हस् त्यो अब नआइराखौँला, कर्जबाटै विचार हुनु पर्यो, हामी त कहाँ भनिरहेको छ आज जस्तो हजुरलाई त झर्काएको हो।
0: हुन्छ, थ्याङ्क यू सो मच हाम्रो ऋषिरामजीलाई है, आफूले सामान लानु पनि छ अनि यसरी चर्को चर्को बोल्यो भने चाहिँ अब के होला है, दिनु चाहिँ पर्ने हो, मैले पनि अब साह्रै छुजो हुनु मन लाग्ने कि। ल ठिकै छ, अनि कस्तो मजासँग आफ्नो भूमिका चाहिँ निर्वाह गरिदिनु भयो, अनि यसरी ड्रामा मार्फत कुराकानी गरिराख्दा साथीलाई चाहिँ दिनुपर्ने सम्झना सन्देश केही छ भने चाहिँ राख्नुहोस् अनि हामी छुट्टिन्छौँ है।
1: हजुर साथीलाई त अब सबै सम्झना दिने, सबैभन्दा पनि हामीले यसरी नै जुन चिजै लगाइन्छ, पैसा लगाइन्छ, जे लगाइन्छ पनि लाने ल्याउने चलाउने भने त्यो एक खाँको पैसाले सय खा काम दिन्छ। अब हामी पैसा माग्यो, खाना थाल्यो, सक्यो, अनि सय मागेको त देखायो नब्बे रह्यो, कामै चल्दैन, त्यसलाई घुमाइ घुमाइ गयो भने त्यो सय रुपियाँले सय खान हान्छ भने त्यो हान्न पर्यो खेलाउन खान, अनि त्यसो गर्यो धेरै नै राम्रो प्रगति हुन्छ, ल्याउने यता अनि हाँस्ने बल्ने यता उता सबै कुरो हुन्छ। अब पल्लो घर पल्लो घर समाज भनेको चाहिँ भोलि केही परिआयो भने समाजले के गर्नु पनि सक्छ, समाजले जोगाउनु पनि सक्छ, फाल्न पनि सक्छ, रहन पनि सक्छ, अब जे काम गर्न पनि सकिन्छ, पैसाको खाँचा नि पर्दैन, जे गर्दा पनि राम्रो हुन्छ, हजुर हजुर त कुरा त धेरै नै थियो तर यति भने यति हजुर
0: हस् हुन्छ यति भने हामी छुट्टिन्छौँ साथी।

0: सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनुपर्छ है।
1: सर पढाउनु त हजुरलाई नै भयो,
0: थ्याङ्क यू सो मच।
1: अनि त्यसपछि अब सम्पूर्णलाई एकमुष्ट भन्दै दर्शन गरिहाल्यो।
0: दर्शन हजुर शुभ दिन, उहाँ हुनुहुन्थ्यो आफू कसरी देखि ऋषिराम शाहजी है। अब ड्रामा त हामीले प्रस्तुत गरिसक्यौ, उहाँले पनि सन्देशको साथमा चाहिँ छुटिसक्नु भएको छ। अहिलेको लागि चाहिँ हितैको मायालु बोलको एउटा गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ। प्रशान्त पौडेल अनि अनु चौधरीका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 98560620265 र 98468164145।
3: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौँ वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौँ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98560324475 र 98011324475।
9: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैङ्कको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151666।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दै अब चाहिँ हामी प्रोग्रामको अन्ततर्फ पनि आइसकेका छौं। आज बुधबारकै एपिसोडमा रहेर चाहिँ ड्रामा प्रस्तुत गरे सँगसँगै अब भने साथीलाई चाहिँ सहभागी गराउन सक्दैनौ किनकि हामीसँग समय चाहिँ एकदमै कम रहेको छ। अनि आज भने दुईजना साथी हामीसँग जोडिनु भएको थियो, काउडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, उहाँसँग चाहिँ अब कुराकानी गर्दा गर्दै अब पूरा हामी ड्रामा चाहिँ गर्न सकेनौं। सो आजको साथी चाहिँ हुनुहुन्छ आफू कसरी देखि ऋषिराम शाहजी, अनि उहाँले चाहिँ अब ड्रामा सँगसँगै आफ्नो प्रतिभा अनि आफ्नो भूमिका पनि कस्तो मजासँग निर्वाह चाहिँ गर्नु भएको थियो। र यो सँगसँगै यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद। अनि अब चाहिँ हामी जाँदा जाँदै एउटा मिठो गीत सुनाउँछौ नै, र तपाईँ मास राख्दैछु चोली राम्रो पाल पाली ढाकाको कुन्ती मुक्तानको आवाजमा सोझेको यो सदाबहार गीत पनि रहेको छ। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि विदा हुन्छु, र साथमा आज गुरु पूर्णिमाको यहाँलाई फेरि पनि शुभकामनाको साथमा सुटिन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोशी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यस्तो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141353005।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: आज पनि भाटौड आयो, के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 98-466-18-817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि हो, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062209।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
15: स्टुडियो
16: अहिले मध्याह्नको 12 बज्यो।
9: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लुनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको इटहरीमा सद्भाव र्याली निकालियो, सरकारलाई जिम्मेवार बन्न विपक्षीहरूको आग्रह, कोशी सरकारले बोलायो सर्वदलीय बैठक।
0: नेपालमा बाघको संख्या बढ्दा वृद्धि दर भने घट्यो, 4 वर्षमा 74 बाघ थपिए, सबैभन्दा बढ़ी चितवनमा।
1: चिकित्सकहरूको आन्दोलन जारी, आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो, उद्धार कार्य जारी, 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न आज बिहान नागरिक समाजको अगुवाईमा सामाजिक सद्भाव र्याली निकालिएको हो। र्यालीमा सहभागीहरूले दुवै समुदायलाई संयमता अपनाउन, अपवाहको पछि नलाग्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन्। हिजो दुवहीमा पनि सद्भाव र्याली निकालिएको थियो। यता रासोपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सद्भाव कायम गर्न संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको छ। बैठकपछि लामिछानेले घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपील गर्ने सहमति गरेको बताउनुभयो। राजनैतिक रूपमा मैदान फरक भए पनि यस्तो बेला एकै ठाउँमा उभिनु सकारात्मक भएको बताउनुभयो। सरकारलाई ध्यानाकर्षण गराउनका लागि दलहरूको मात्र बैठक बोलाइएको उहाँको भनाई छ। बैठक सकिएपछि पत्रकारहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए। सभापति लामिछानेले दुवैजना सरकारको पक्षबाट आफ्नो काम गरिरहेको बताउनुभयो। बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवागले सहभागी हुनुभएको थियो। विपक्षी दलहरूले भने यस्तो संकटको समयमा समेत प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताएका थिए। कंग्रेस सभापति गगन थापाले प्रधानमन्त्री अहिले पनि स्टाटसका भरमा चल्न खोजेको आरोप लगाउनुभयो। राप्रपा र एमाले लगायतका दलहरूले समेत संकटका बेला सरकारले नै सर्वदलीय बैठक बोलाएको भए राम्रो हुने सुझाएका थिए। यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सुनसरीमा भएको घटनाका विषयलाई लिएर छलफल गर्न उहाँले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार बैठक दिउँसो 12:30 केही बेरपछि शुरू हुनेछ। बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनैतिक दलका नेताहरू पनि सहभागी हुनेछन्।
1: नेपालमा बाघको संख्या वृद्धि भएर 429 पुगेको छ। विश्व बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो। 2082 सालको गणनामा बाघको संख्या 335 बढ़ेर 429 पुगेको हो। पछिल्लो 4 वर्षमा 74 बाघ थपिएको गणनाले देखाएको छ, जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 145, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 112, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्ला फाटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 50, वर्षा राष्ट्रिय निकुञ्जमा 71 बाघ पुगेका छन्। यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 17, बाँके राष्ट्रिय निकुञ्जमा 26, वर्षा राष्ट्रिय निकुञ्जमा 30, शुक्ला फाटामा 14 वटा बाघ बढ़ेका छन्। तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या 13 घटेको देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक प्रविधि भएको क्यामेरा ट्यापिङ विधिबाट बाघ गणना गर्दै आएको छ। नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव बाघ द्वन्द्व, बास व्यवस्थापन लगायत विविध चुनौती समेत देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस, दाउरा, निहुरो टिप्न र गाई भैंसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। तत्कालको वातावरणीय क्षमताको हिसाबले नेपालमा बाघको संख्या धान्ने क्षमता क्यारिङ क्यापेसिटी 400 हाराहारी रहेको छ।
0: नेपाल चिकित्सक संघले आज पनि आन्दोलन जारी राखेको छ। आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन्। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड़का दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघले देशभरका स्वास्थ्य सेवा ठप्प पारेको हो। हिजो सबै अस्पतालको सेवा बन्द गरिएकोमा आज सबै अस्पताल मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। घटना भएको चार दिन बितिसक्दा समेत दोषीहरूलाई पक्राउ गरी कार्यवाही गर्नुपर्नेको साटो उल्टै न्याय माग्न गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै संघले यसलाई अत्यन्त लज्जास्पद भनेको छ। आज काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी भएका छन्। यस्तै उपत्यका बाहिरका चिकित्सकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाइरहेका छन्। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा हड़ताल हुँदा हिजो 3 लाख बढ़ी मानिस बिरामीहरू प्रभावित बनेका थिए। स्वास्थ्यकर्मीले न्याय माग्दा सर्वसाधारणहरू उपचारबाट समेत वञ्चित भएका छन्। आज पनि उपचार गर्न अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन्। यद्यपि सरकारी अस्पताल बन्द गरेर चिकित्सकहरू निजी अस्पताल पुगेको भन्दै केही ठाउँमा आलोचना पनि भएको छ।
1: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-87 कार्ययोजना बना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समयसीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा उल्लेख छ। सम्बन्धित निकायबाट प्राप्त सुझाव तथा रायलाई समेटेर कार्ययोजना अन्तिम रूप दिएको जनाइएको छ। कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारको गतिविधिको कार्यान्वयनको लागि स्पष्ट मार्गचित्र तयार गर्नका साथै प्रत्येक गतिविधिको जिम्मेवार निकाय कार्यान्वयन अवधि र अपेक्षित नतिजा निर्धारण गरेको छ।
0: वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा नेपाली कंग्रेसले 3 दिन शोक मनाउने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले 3 दिन शोक मनाउने निर्णय गरेको हो। नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कंग्रेसले शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ। साउन 13, 14 र 15 गते 3 दिनसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, साउन 14 गते बिहिबारका दिन सबै तहका कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको 13 दिनसम्म सबै तहका कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। स्वर्गारोहणको 13 दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति गरेको ठहर गरेको छ। यसैबीच श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। पार्टी सभापति गगन थापाले श्रेष्ठको शवमा पार्टीको झण्डा उडाउनु भएको छ। अरू नेताहरूले पनि श्रद्धाञ्जली दिइरहेका छन्। राष्ट्रपा सभापति रवि लामिछाने पनि श्रद्धाञ्जली सभामा सानेपा पुग्नु भएको छ। श्रेष्ठको आज अन्त्येष्टिको तयारी छ। 83 वर्षीय श्रेष्ठको उपचारका क्रममा हिजो निधन भएको थियो। विक्रम सम्वत 2004 असार 31 गते स्याङ्जामा जन्मिनुभएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँ लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार तत्कालीन कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति समेत बन्नुभएका श्रेष्ठ ऐतिहासिक 12 बुधे समझदारीका हस्ताक्षरकर्ता मध्येका एक हुनुहुन्थ्यो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार आज आषाढ शुक्ल पूर्णिमा गुरू पूर्णिमा र व्यास जयन्ती पर्व मनाइदिन्छ। आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमाका रूपमा मनाउने गरिन्छ। गोको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हिन्दू धर्मशास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानिन्छ। गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघ संस्थाहरूले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आजै व्यास जयन्ती पनि मनाइदिन्छ। वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाका दिन वेद व्यास जन्मिएकोले पनि यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशन लगायतले कार्यक्रम आयोजना गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 13 पुगेको छ। प्रधानमन्त्री सनाए ताकाइचीले भूकम्प प्रभावित क्षेत्रमा 13 जनाको शव फेला परेको पुष्टि गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य आज पनि बिहानैदेखि निरन्तर पारिएको बताउनुभयो। समाचार संस्था एपीका अनुसार हिजो दक्षिण पश्चिमी टापु क्यूसुको कुमामोटो क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता छन्। अधिकारीहरूका अनुसार अहिलेसम्म लगभग 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। 3,67,000 बढ़ी परिवारमा विद्युत आपूर्ति बन्द गरिएको छ। सो टापुमा अहिले पनि रेल सेवा बन्द भएको छ। भूगर्भ विज्ञहरूले सन् 2016का भूकम्पहरूकै अंशका रूपमा यसलाई अर्थाएका छन्। सन् 2016को अप्रेलमा दुई दिनको फरकमा 6.5 र 7.3 म्याग्नेच्यूडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए, जसका कारण 270 जना भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। टोकियो विश्वविद्यालयको अर्थक्वेक रिसर्च इन्स्टिच्यूटका प्राध्यापक साकाई सिनाइचीले सहिजोको भूकम्प हिनागु फल्ट जोनको पहिलो नफुटेको बाँकी खण्डबाट उत्पन्न भएको बताउनुभयो। जापानको मौसम विज्ञान एजेन्सीले भने हिजोको भूकम्पलाई सन् 2016को घटनासँग जोड़ेको छैन।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। खेल दिउँसो 4:45 शुरू हुनेछ। यसअघि 3 खेलमा पराजित भएको नेपालले आज नेदरल्याण्डसँग चौथो खेल खेल्न लागेको हो। यसअघि पहिलो भेटमा नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराएको थियो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग 3 रनले मात्र पराजित भएको थियो। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिन सम्भावना कठिन मोडतिर धकेलिएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंकसहित 6 स्थानमा छ। समान खेलमा नामिबिया 26 अंक जोड्दै 5 स्थानमा उक्लिएको छ। 3 खेल कम खेलेको ओमान 21 अंकसहित 4 स्थानमा छ। अंक तालिकाको शीर्ष चारमा अटाउने टोलीले सोझै अर्को वर्षको आईसीसी विश्वकप छनौट खेल्न पाउने सेटअप छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको इटहरीमा सद्भाव र्याली निकालियो। सरकारलाई जिम्मेवार बन्न विपक्षीहरूको आग्रह। कोशी सरकारले बोलायो सर्वदलीय बैठक।
0: नेपालमा बाघको संख्या बढ़दा वृद्धि दर भने घट्यो। 4 वर्षमा 74 बाघ थपिए, सबैभन्दा बढ़ी चितुवनमा।
1: चिकित्सकहरूको आन्दोलन जारी। आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो। उद्धार कार्य जारी। 2016को भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: निलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9850602065 र 9848064145।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोड्ने दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
9: मोबाइल 98058535537 र 98066159900।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 65414234 र 98 111 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, नम्बर 065414234 र 98 111 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ

0: तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846068302
2: खाए सारे मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरि नि के हो भन पक्कै
3: यो हो बोनस चाउचाउ

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856-2420-9140-54674 र 9846-2420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
12: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
13: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि, फोन 0665939769।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
15: अच्छा सुनना, एक गल गल सच्ची सच्ची दसेंगा।

0: नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

हेलो नमस्ते नमस्कार स्वागत छ कार्यक्रम फिल्मी संसारमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको फरक बार फरक श्रृंखलाको साथमा हामी हप्ताको छ दिनहरूमा उपस्थित हुने गर्दछौ भने श्रोता साथी तपाईँले हामीलाई चाहिँ ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म सुन्न सक्नुहुनेछ भने श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरू वेनसडेको एपिसोडमा रहेर नेपाली मुभी सङहरूलाई कार्यक्रम स्थान दिनेछौ र त्यसै गरी कार्यक्रमको पहिलो सांगीतिकको श्री स्वरूप यहाँहरूको लागि एउटा निकै नै चर्चित भाका पनि रहेको छ यहाँहरूले ट्रेन्डिङ सङहरू पनि रहेको छ यहाँहरूले चाहिँ सोसियल मिडियामा पनि आई थिङ्क सुनिराख्नु भएको पनि छ होला निकै नै रमाइलो सङ पनि रहेको छ मालती बंगाली मुभीबाट रहेको झ्याम्परम गीतको टाइटल रहेको छ भने स्वीकार्नु होला यो निकै नै सुमधुर सङलाई है त

हजुर श्रोता साथी झ्याम्पारम झ्याम्पारम यो निकै नै सुमधुर रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मालती मंगले मुभीबाट रहेको निकै नै सुमधुर संग रहेको थियो, जसमा आवाज रहेको छ रामकृष्ण ढकाल अनि मेलिना राईको, भने निकै नै सुमधुर संग रहेको छ भने यहाँले सुन्दै पनि गर्नुहोला। र श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि आउँछ अर्को मिठो संगलाई नै राख्नतर्फतिर लागिरहेको छु। कबड्डी कबड्डी कबड्डी मुभीबाट रहेको दुबो फुल्यो टाइटलमा सजिएको निकै नै सुमधुर संग रहेको छ, जसमा आवाज रहेको छ हेमन्त राणा अनि हृतिका श्रेष्ठको, भनी स्वीकार्नुहोला यो मिठो संगलाई। हैता

हजुर श्रोता साथी निगेने सुमधुर संग्लाई पनि कार्यक्रम स्थान दिइसकेको छु। दुब फुल्यो टाइटलमा रहेको निगेने रमाइलो संग रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र श्रोता साथी यसै गरी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को रमाइलो संग्लाई राख्नतर्फ अतिर लागिरहेको छु। चाइना जो जिन्दगीमा टाइटलमा रहेको निगेने रमाइलो संग रहेको छ, उनको स्विटर मुभीबाट रहेको छ भने यो निगेने सुमधुर संग्लाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है।

0: डमरले डिट्यू दिल्ली प्राइमेरी जति दखल दियो।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
5: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा। सम्पर्क 0654142333
6: र 9678168।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
20: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: हजुर श्रोता साथी, यो केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको नै छु भने श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiodharparahi.com तथ्याङ्कि लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी, आजको एपिसोडमा रहेर, आजको श्रृंखलामा रहेर हामीहरू नेपाली मुभी संघहरूलाई कार्यक्रममा स्थान दिनेछौ भने श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा बेहुली फ्रम मेघौली टाइटलमा रहेको मुभी रहेको छ, जुन चाहिँ सुमधुर भाका रहेको छ, यहाँलाई चाहिँ राख्नतर्फतिर लागिरहेको छु। छड्के सलाम टाइटल रहेको छ गीतको भने स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी छर्के सलाम गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला कार्यक्रममा निकिने सुमधुर सङ्गलाई भने श्रोत साथी अहिलेको लागि भने फेरि पनि एउटा अर्को मिठो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ इन्टु मिन्टु लन्डनमा स्वीकार्नु होला यो मिठो सङ्गलाई है त

सजिएको यो निकनेस मधु सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र भोगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यस मधु भागलाई त स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि पनि फेरि पनि यो कार्यक्रमको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र त्यसै गरी अहिलेको लागि भने चाहिँ कार्यक्रममा ए मेरो हजुर फोरबाट रहेको मुभी रहेको छ र गीतको टाइटल रहेको छ फूलोको थुङ्गा निकै नै सुमधुर सङ्ग रहेको छ जसमा आवाज रहेको छ सुगम पोखरेल अनि अस्मिता अधिकारीको भने कार्यक्रममा यो मिठो सङ्ग राख्दै जाँदैछु फेरि पनि कार्यक्रमको अर्को विश्रामतर्फ पनि त्यति बेलासम्म हामीलाई सुन्दै गर्नुहोला है त

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक,
5: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Chasi, Tiranabe, the Antanabe Pansati, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साजसज्जा हो नि सुन्नुस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर श्रोत साथीहरू, केही क्षणको विश्राम लगतै फेरि पनि प्रोग्राममा यहाँहरू सम्पूर्ण श्रोत साथीलाई पुनः स्वागत गर्दछु भने श्रोत साथी आजको श्रृङ्खलामा रहेर चाहिँ हामीहरू यसै गरी नै नेपाली मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौँ। आज रहेको छ यहाँहरू सम्पूर्ण श्रोत साथीले प्रोग्रामलाई यसै गरी सुनिराख्नु भएको छ होला र अन्तिमसम्म सुनेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने मायाले बोलेको गीतको बोला राखिरहेको छु। कारखाना मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको छ, जसमा आवाज रहेको छ सुगम पोखरेल अनि निकिता थापाको, भनी स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, ढिकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थानी स्वगेको छु। मायाले बोलेको टाइटलमा सजिएको निकै नै मिठो सङ रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीले पनि स्वीकार्नु भयो होला। र श्रोता साथी, अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अत्यन्ततर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ। र यति बेलासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अहिलेको लागि भने कार्यक्रममा रुकुमैको छ गीतको बोललाई राखिरहेको छु। पुष्पा मुभीबाट रहेको निकै नै सुमधुर सङ रहेको छ। यो सङ राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061620।
15: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बिचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165530001।

0: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थिति बारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न राजनीतिक दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र बिल्यामी छानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेको हो। 7 बजे संयुक्त वक्तव्यमा नेपालको विविधताका बीचमा एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेर संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन र राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापा, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुभएको थियो। तनहुको दमौलीमा गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा भव्य प्रभात फेरी निकालिएको छ। व्यास क्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा 3 दिने कार्यक्रमको अन्तिम दिन आज बुधबार बाजा गाजा र झाँकीसहित प्रभात फेरी सम्पन्न भएको हो। अनसन चौतारीबाट शुरू भएको प्रभात फेरीले दमौली बजार परिक्रमा गर्दै धार्मिक तथा सांस्कृतिक वातावरण सृजना गरेको थियो। कार्यक्रममा विभिन्न संघ संस्था, भक्तजन र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। यसैबीच प्रभात फेरीपछि व्यास नगरपालिकाको परिसरमा रहेको महर्षि वेदव्यासको पूर्ण कदको शालिगमा माल्यार्पण तथा पूजा अर्चना समेत आज गरिएको थियो। कोषका महासचिव विष्णुभक्त सिगदेलले यस्ता धार्मिक तथा प्रांगिक कार्यक्रमले व्यासको जन्मभूमिको ऐतिहासिक तथा धार्मिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा प्राप्त गरेको मतको आधारमा राजनीतिक दलहरूलाई अनुदान दिने प्रस्ताव गर्नुभएको छ। संसदीय सुनवाईका क्रममा उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो। राजनीतिक दललाई चन्दाको निर्भरताबाट मुक्त गर्न र निष्पक्ष प्रतिस्पर्धालाई बढ़ावा दिन राजनीतिक दलले पछिल्लो निर्वाचनमा प्राप्त गरेको मत र अन्य सर्वस्वीकार्य सूचकहरूको आधारमा अन्य सर्वस्वीकार्य सूचकहरूको आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने विषयमा आवश्यक कानूनी तथा नीतिगत सहजीकरण गर्ने कार्कीको प्रस्ताव रहेको छ। यस्तै संसदीय सुनवाई समितिमा कार्कीले पेश गरेको कार्ययोजनामा यस्तो प्रस्ताव गरिएको हो। यस अगाडि नै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई उसको गतिविधि सञ्चालन गर्न खर्च रकम दिने अवधारणा अगाडि बढ़ाएको थियो, तर मूर्त रूप भन्नै पाउन सकेको थिएन। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामा नै राजनैतिक दललाई सरकारले रकम उपलब्ध गराउने अवधारणालाई कानूनी रूपमा नै संशोधन गर्ने प्रस्ताव गरिएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा 3 दिन पार्टीको कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। बुधबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 13-15 गते 3 दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। बैठकले बिहिबार 1 दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ। वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको 13 दिनसम्म सम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा सो पुस्तिका राख्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार स्वर्गारोहणको तेह्रौं दिनमा श्रेष्ठको गृह जिल्ला स्याङजाको कालीगण्डकी रान्दीघाटमा अस्तु विसर्जन गरेर जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरिएको छ। यसैबीच पूर्व उप प्रधानमन्त्री तथा पूर्व शिक्षा मंत्री नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धांजलि व्यक्त गर्दै स्याङ्जाको पुतली बजार नगरपालिकाले आज सार्वजनिक विदाको घोषणा गरेको छ। नगरपालिकाले श्रेष्ठको लोकतान्त्रिक आन्दोलन शिक्षा क्षेत्र र सामाजिक विकास मा पुर्याएको योगदानको सम्मान स्वरूप आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। यस निर्णय अनुसार आज नगरपालिका अन्तर्गतको सबै कार्यालय सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द रहनेछन्। अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको नगरपालिकाले जानकारी दिएको छ। पुतली बजार नगरपालिका तीनका स्थायी बासिन्दा समेत रहनुभएका श्रेष्ठ स्याङ्जाको राजनैतिक र सामाजिक विकाससँग नजिकबाट जोड़िएको व्यक्ति हुनुहुन्छ। उहाँले राष्ट्रिय राजनीतिमा उप प्रधानमन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुको साथै स्याङ्जाको विकासमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। यस्तै स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ विभिन्न शैक्षिक संस्थाको अध्यक्षका रूपमा समेत क्रियाशील हुनुहुन्थ्यो। जिल्लाको शिक्षा व्यापार र सामाजिक विकासमा उहाँले पुर्याएको योगदानलाई स्थानीयले अहिले पनि स्मरण गर्ने गरेका छन्। सुनसरीको देवानगंज घटनाको विषयमा उत्पन्न विवाद पछाडि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आज पनि जारी रहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भएर जनजीवन सामान्य भएपछि कर्फ्यू अटाइएको हो। यसैबीच प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल सहितको टोलीले घटनास्थलको निरीक्षण र अवलोकन समेत गरेको छ। त्यसक्रममा उनी अरूले मृतक र घाइतेको परिवारसँग कुरा समेत गरेका छन्। पीड़ित पक्षले दोषीलाई कार्यवाही मृतकको परिवारलाई उचित क्षतिपूर्ति घाइतेको निशुल्क उपचार र घटनाको सत्य तथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगंज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको बताउनुभयो। देवानगंज गाउँपालिकाका अध्यक्ष वेजन प्रसाद मेहताले स्थानीयमा देखिएको असमझदारीले भएको देवानगंज घटनाबाट समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको त्यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले द्वन्द झगड़ा तोड़फोड़ र आगजनी जस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैको सद्भाव कायम गर्नेतर्फ पहल गर्न आग्रह गर्नुभयो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। दिउँसो 12:30 बजे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आह्वान गरिएको बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सांसद र राजनैतिक दलका प्रदेश स्तरीय नेताहरू सहभागी रहेका छन्। शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्ने बारेमा छलफल हुने र प्रदेश सरकारको उपस्थिति प्रभावकारी बनाउने बारे बैठकमा छलफल हुने बताइएको छ। यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देश मार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको छ। कार्कीले सुरक्षा निकायसँग पनि समन्वय भइरहेको बताउनुभयो। प्रदेशको मन्त्री र सचिवले अस्पताल पुगेर घाइतेहरू भेट्नु भएको छ। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-2087 कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समय सीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक र प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय र अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सम्बन्धित निकायबाट प्राप्त सुझाव र रायलाई समेटेर कार्ययोजनालाई अन्तिम रूप दिइएको जनाइएको छ। तनहुको आबुखैरनी गाउँपालिकाले प्रस्तावित ट्रमा अस्पताल निर्माणका लागि आवश्यक सार्वजनिक जग्गा प्राप्त गरेर आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सबै कानूनी तथा प्रशासनिक प्रक्रिया यस अगाडि नै सम्पन्न गरेको भए पनि बजेट अभावका कारणले निर्माण कार्य अझै अगाडि बढ़न सकेको छैन। गाउँपालिकाले ट्रमा अस्पताल निर्माणका लागि आवश्यक सार्वजनिक जग्गाको व्यवस्थापन गरेर नेपाल सरकारको मन्त्री परिषदको मिति 2082 असारको 10 गतेको निर्णय बमोजिम उक्त जग्गा को भोकाधिकार प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ। यससँगै स्थानीय तहबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। अब ट्रमा अस्पताल निर्माण अगाडि बढ़ाउन संघीय सरकारबाट आवश्यक बजेट सुनिश्चित हुनुपर्ने अवस्था रहेको छ। तर हालसम्म बजेट विनियोजन हुन नसक्दा महत्वाकांक्षी परियोजना अल्पत्रमा परेको छ। लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक आज सम्पन्न भएको छ। बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्य मन्त्री र स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमा नै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयमा बसेको बैठकले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 7 बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन हाल संचालनमा रहेको दर्ता र नवीकरण प्रणालीलाई सार्वजनिक आह्वान मार्फत अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ। समय राष्ट्रिय बाघ गणना 2082 नतिजा औपचारिक रूपमा सार्वजनिक भएको छ। सार्वजनिक तथ्याङ्क अनुसार देशैभरिका संरक्षित क्षेत्र तथा तिनीहरूसँग जोड़िएको वन क्षेत्रहरूमा गरेर कुल 429 बहिष्क बाघ फेला परेका छन्। बाघको मुख्य वासस्थान मानिएको देशका 5 राष्ट्रिय निकुञ्ज र तिनीहरूको आसपासका वन क्षेत्रहरूमा गरिएको विस्तृत अध्ययन र गणना पछाडि यो नतिजा निकालिएको हो, जस अनुसार सबैभन्दा बढ़ी बाघ चितवन राष्ट्रिय निकुञ्ज र त्यससँग जोड़िएको वन क्षेत्रमा पाइएका छन्, जहाँ कुल 145 बहिष्क बाघ सूचीकृत भएका छन्। तनहु प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार जिल्ला अदालत तनहुबाट लागू पदार्थ गाँजा सम्बन्धी कसुरमा 1 वर्ष कैद सजाय र 10,000 जरिवाना तोकिएका प्रतिवादी फरार रहेका थिए। मंगलबार हिजो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत तनहुमा उपस्थित गराइएपछि सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय तनहु चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। नेपाल चीन बीचको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका जोड्ने सड़क इको पहिरोका कारणले 13 दिनदेखि अवरूद्ध भएको छ। साउनको 1 गते कोदारी स्थित इको पहिरो भासिएपछि उक्त सड़क अझै संचालनमा आउन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट तातो पानी भन्सार हुँदै आउने मालवाहक कन्टेनर नेपाल प्रवेश गर्न सकेका छैनन्। यससँगै तातो पानी नाकाबाट उनी आयात पूर्ण रूपमा ठप्प भएको छ। साउन लागे यता इको पहिरो भासिने तथा माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले व्यापारिक गतिविधि प्रभावित बनेको छ। 1200 कोदारी लिपिङ 26 किलोमिटर सड़क खण्डको 1 दर्जन भन्दा बढ़ी स्थानमा सड़क भासिएको तथा पहिरोले अवरूद्ध भएको छ। यसको कारणले 1200 देखि तातोपानीसम्म चल्ने यात्रुवाहक बस र अन्य सवारी साधन सञ्चालन हुन सकेका छैनन्। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाव बढ़ेको छ। हिजो मंगलबारको तुलनामा सुन तोलामा 1,000 रूपियाँले घटेको छ भने चाँदी 10 बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 2,83,200 र त्यति नै परिमाणमा सेतो धातुको मूल्य 4,320 रूपियाँ कायम गरिएको छ। हिजो छापावाला सुन प्रति तोला 2,84,200 र त्यस्तै परिमाणमा रहेको सेतो धातुको मूल्य 4,310 रूपियाँ कायम गरिएको थियो। गत सोमबार छापावाला सुन प्रति तोला 2,88,500 र त्यति नै परिमाणको चाँदी 4,445 रूपैयाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने पक्राउ पर्न सक्ने र जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्कने दृढ़ अडान व्यक्त गर्नुभएको छ। भारतमा निर्वासनमा रहँदै आउनुभएकी उहाँले आफूलाई बंगलादेश फर्कन जनताले निरन्तर आग्रह गरेको बताउनुभयो। एएफपीसँग इमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षकी असिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बावजूद मातृभूमि फर्कने निर्णयबाट पछाडि नहट्ने बताउनुभयो। उहाँले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने र जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गर्नुभयो। विद्यार्थी नेतृत्वको आन्दोलनका कारणले सन् 2024 अगस्तमा उहाँले 15 वर्ष लामो शासन अन्त्य गर्दै अन्त्य भएपछि भीड़ले प्रधानमन्त्री निवास घेरेको थियो। त्यसपछि उहाँ हेलिकप्टर मार्फत भारतको शरणमा आउनु भएको हो। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कार्यवाहीका क्रममा करिब 1,400 जनाको मृत्यु भएको थियो। हवस्त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोर बाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोर बाराही 103.5 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइन का गर गहना पाइन का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
8: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू
8: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9856062265 र 9848164145।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू
16: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
15: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
16: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
15: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
17: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: कति राम्रे देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9850611445।

0: 35 र 98-5620-445।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40।
3: मम्मी भोक लाग्यो खाजा खाम न
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
3: हस मम्मी
5: मैले सुने छोरी ल जाम हिँड
4: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला र
7: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि
6: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141042 98542-23128 98462-14726।
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
10: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
9: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129
0: 98560 31.
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: के गर्दा त
1: सुतिरहेको यार
0: टिकटकमा नयाँ गीत आएको छ हेर त अनि तयार भएर आइज बनाउनु पर्छ
1: ल ल पख हेरिहाले

मलाई थाहा छ तिमी केही दिनदेखि इभाको फलो गर्दैछौ। केही दिनमा हाम्रो बिहे हुनेवाला छ। आइन्दा फलो नगर्नु।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
3: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
5: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935001।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै तिनै जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा निसासिएर तीन मजदूरको ज्यान गयो।
0: राष्ट्रपति पौडेल र राष्ट्रपा सभापति लामेछाने बीच भेटवार्ता, लामेछानेद्वारा सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई ब्रिफिङ।
1: सड़क डिभिजन भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा, 2,26,00,000 बीको दावी।
0: अमेरिकासँग मिलेर साउदी अरेबियाद्वारा इराकमा हवाई आक्रमण, 20 जनाको मृत्यु, 32 जना घाइते।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्ड्स विरूद्ध नेपाल टस जितेर बोलिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7224 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कपिल वस्तुमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। महाराजगंज नगरपालिका 2 गैडहवा स्थित बहादुरगंज तौलीहवा हुलाकी सड़क खण्डमा ट्रकले दुईवटा साइकल र एक पैदल यात्रीलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो। आज बिहान नेपालगंजबाट विराटनगरतर्फ जाँदै गरेको NA5K-2364 ट्रकले साइकल र पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो। मृत्यु हुनेमा महाराजगंज नगरपालिका 2 गैडहवा बस्नी पैदल यात्री 12 वर्षीय आनन्द कश्यप तथा साइकल यात्रीहरू महाराजगंज नगरपालिका 3 गनौरिया निवासी करिब 45-46 वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिका 3 का करिब 75 वर्षीय भल्लर कुर्मी रहेका छन्। दुर्घटनापछि ट्रक चालक मोरङको विराटनगर नगरपालिका 4 का 42 वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ। यस्तै बाँकेको निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका 3 मजदूरको मृत्यु भएको छ। आज बिहान कोहलपुर नगरपालिका 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइएको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनैजनालाई बाहिर निकालेको भए पनि उनीहरू मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का करिब 42 वर्षीय कालू थारू, करिब 27 वर्षीय प्रकाश थारू र करिब 34 वर्षीय बिर्जा थारू रहेका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। आज राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपतिलाई अवगत गराउनु भएको छ। सुनसरीको घटनापछि परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनैतिक दलहरूबीच भएको छलफलबारे पनि लामिछानेले राष्ट्रपतिलाई जानकारी गराउनुभयो। यही विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय बैठकमा भएको छलफल, दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे लामिछानेले राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि गठित छानबिन समिति घटनास्थल पुगेर सोधपूछ गर्न थालेको छ। आइतबार राति 2 समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि त्यहाँ अवस्था तनावग्रस्त बनेको छ। गोली लागेर अन्य केही मानिस घाइते समेत भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आज बिहान घटनास्थल पुगेको समितिले त्यहाँको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा प्रत्यक्षदर्शी तथा सरकारवालासँग सोधपूछ गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। समितिका सदस्यहरूले आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका 30 वर्षीय ओमप्रकाश मेहतोको परिवारलाई पनि भेटेको छ। छानबिन समितिका तर्फबाट सबैबाट आएका कुरा सुनेर सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी भएको छ।
1: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर चौधरी र उनकी पत्नी अर्पणा कुमारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अर्पणालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। शैलेन्द्र विरूद्ध 2,26,13,123 रूपियाँ बिगो माग दावी गरिएको छ। दुवैजनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत अख्तियारको माग छ। इन्जिनियर चौधरीले सरकारी सेवा शुरू गरेपछिको सम्पत्ति छानबिन गर्दा उक्त रकम गैर कानूनी रूपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ।
0: नेपाली कंग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले साउन 13 देखि 15 गतेसम्म पार्टीका केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकले साउन 14 गतेदेखि देशभरका पार्टी कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको 13 दिनसम्म केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ। यस्तै निधनको 13 दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालीगण्डकी स्थित रामदी घाटमा अस्तु विसर्जन गर्ने र त्यसपछि जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परिवर्तन
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाईमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले कार्यस्थलमा सुरक्षित वातावरणको सुनिश्चितता गर्न तथा नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपीट गर्ने व्यक्तिलाई कानूनी कार्यवाही गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति पनि उनीहरूले विरोध जनाएका छन्। अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। हिजोदेखि देशभरका अस्पतालमा पनि आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ।
0: कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले एएमपीआईएस नेपाल मोबाइल एप सञ्चालनमा लिइएको छ। यस एप मार्फत देशभरका 12 वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाट हेर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत रहेको कृषि उपजको बजार सुनिश्चित गर्ने राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि एएमपीआईएस नेपाल एप ल्याइएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप सञ्चालनमा ल्याइएको बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग मिलेर साउदी अरेबियाले इराकका 7 प्रान्तमा हवाई आक्रमण गरेको छ। अमेरिका र साउदीले गरेको संयुक्त हवाई आक्रमणमा कम्तीमा 20 इराकी लडाकू मारिएका छन् भने 32 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनास्थलमा क्षतिको मूल्यांकन भइरहेको र मृतक र घाइतेको संख्या बढ़न सक्ने इराकी अधिकारीहरूले बताएका छन्। यसैबीच केही दिन यताको तुलनात्मक शान्तिपछि इरानले जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जोर्डनको सेनाले भने आज बिहान प्रहार गरिएका 5 क्षेप्यास्त्र खसालेको दावी गरेको छ। युद्धसँगै बढ़दो तनावबीच हुर्मुज जलमार्गको आवत जावत व्यवस्थापनबारे पनि विवाद चर्किएको छ। इरानले ओमानले अघि सारेको जलमार्ग विभाजनको प्रस्ताव अस्वीकार गर्दै जलमार्गको आगमन मार्गमा पूर्ण नियन्त्रण र प्रस्थान मार्गमा आंशिक नियन्त्रण हुनुपर्ने माग राखेको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डस विरूद्ध नेपालले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेको छ। युट्रेस्ट शहरस्थित स्पोर्ट पार्क मार्स चालकर वेल्ड मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ति दिएका हुन्। आजको खेलमा नेपालले दुई खेलाड़ी परिवर्तन गरेको छ। सन्दीप लामिछाने र सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन भने हेमन्त धामी र ललित राजवंशीले टोलीमा स्थान बनाएका छन्। ताजा अवस्थामा नेदरल्याण्डसले 6 ओभरको खेल चलिरहँदा 1 विकेट गुमाएर 17 रन बनाएर खेलिरहेको छ। जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। नेदरल्याण्डस र नामिबिया संघको सिरिज खेल्न पुगेको नेपाल लगातार लज्जास्पद प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन बन्दै गएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल 24 अंक सहित तालिकाको 6 स्थानमा छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अपील वस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु, बाँकीमा सेफ्टी ट्याङ्कीमा निसासिएर 3 मजदूरको ज्यान गयो।
0: राष्ट्रपति पौडेल र राष्ट्रपा सभापति लामेछाने बीच भेटवार्ता, लामेछानेद्वारा सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई ब्रिफिङ।
1: सड़क डिभिजन भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा, 2,26,00,000 बिगो दावी।
0: अमेरिकासँग मिलेर साउदी अरेबियाद्वारा इराकमा हवाई आक्रमण, 20 मृत्यु, 32 घाइते।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्डस विरूद्ध नेपाल टस जितेर बोलिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट बैचलर प्रोग्राम 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
10: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
12: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागुण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9860-32475 र 9801-32475
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
14: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
13: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
15: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोजभतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
15: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
17: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
17: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
18: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
20: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
15: मोबाइल 9508535537 र 9806615899
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
20: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335537
2: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com च्यानपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि यहाँले हामीलाई एकैसाथ रहेर सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको ओम प्रश्न आभूषण सुनसादी पसलले र पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी यहाँलाई केही थप सेवाहरू चाहिएमा घरगटाहरू खरिद बिक्री गर्नु परेमा त्यसपछि आज पनि यहाँले खरिद बिक्रीहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरू माच उपस्थित हुने गर्दछौ भने श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सालैजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो भाकालाई कार्यक्रम स्थान दिइनेछौ। राश रहेको छ यहाँले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। कार्यक्रममा बजाइने रमाइलो अनि सुमधुर भाकालाई सुनेर यहाँले पक्कै पनि मनोरञ्जन लिनुहुन्छ होला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशी यहाँको लागि अझ निकै नै सुमधु भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र कार्यक्रमको शुरूआतमा श्रोता साथी यहाँको लागि सालैजो भाका राखिरहेको छु जसमा आवाज रहेको छ पुष्कर शर्मा अनि देवी खर्ती मगरको भने गीतको बोल रहेको छ बिग्रियो मन मेरो। सुमधु भाका रहेको छ र माइलो सालैजो भाका रहेको छ भने सिकार्नुहोला है तपाईँ

हजुर श्रोता साथीहरू, ढिकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। रमाइलो सालै जो भाका रहेको थियो, यहाँको लागि पहिलो सांगीतिक कोसेरी स्वरूप राखिएको सुमधुर भाका रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोता साथी कौडा भाका राखिरहेको छु, रस खाना आयो भमरा सुमधुर भाका रहेको छ, जसमा आवाज रहेको छ तेजेन्द्र दुरा अनि देवी थापा र त्यसै गरी ज्ञानु परियारको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभागालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र सखनायो भमरा निकै नै सुमधुभागा रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला नै। र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा एकल भाकालाई राख्नतर्फतिर लागिरहेको छु। बिमा कुमारी दुराको आवाजमा सजिएको निकै नै मार्मिक एकल भाका रहेको छ र गीतको बोल रहेको छ नौ डाँडा काटेर। स्वीकार्नु होला यो निकै नै सुमधुर भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुभाकालाई राख्नतर्फतिर लागिरहेको छु। अहिलेको लागि भने श्रोता साथी रोइला भाका राखिरहेको छु, जसमा आवाज रहेको छ पशुपति शर्मा, रिता थापा मगर अनि रेखा शर्मा, त्यसै गरी मोहन राणाको भने स्वीकार्नु होला यो रमाइलो रोइला भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो रोइला दोहोरीलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि आउँछ अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै त यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने फेरि पनि कौडा भाकालाई राखिरहेको छु। तितो छ कि गुलियो गीतको बोल रहेको छ भने आवाज रहेको छ सञ्जीव सिंह राणाको। स्वीकार्नु होला यो निकै नै रमाइलो कौडा भाकालाई।

0: हजुर सुधु साथी, कार्यक्रममा यो निकै नै सुमधुर कौडा भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने श्रोता साथी जाँदो जाँदै कार्यक्रममा गोर्खाली ठाडो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। जसमा आवाज रहेको छ चिज गुरुङ अनि चिजा तामाङको भने यो निकै नै सुमधुर गोर्खाली ठाडो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।
1: गीत गाउन गाऊ, गाउन गाऊ ठुली, गीत गाउन के हुन्छ?
2: के गाउनु? गीत सोरै आउँदैन, बुढी भइसक्यो।
3: हुन्छ हुन्छ, गीत गाउनु पर्छ,
2: पहिला जस्तो छैन।
4: जे भयो नि बुढेसकालको सम्झना गाइदेऊ न गीत।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस्तुले गौड पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460069246।
5: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
6: हरेक विषयमा चासो, गुनासो र खबरदारी सहितको सान्दर्भिक बहस।
7: संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रूपमा संस्थागत गर्न चाहिँ हामी सफल भयौँ, किनभने हामीले गण्डकी प्रदेश सभालाई स्थापित गर्न सक्यौँ।
6: खुल्ला मञ्च अशोक विश्वकर्माको साथमा।
8: आदरणीय श्रोतावृन्द नमस्कार। रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको अर्को नयाँ श्रृंखलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता अशोक विश्वकर्मा। खुल्ला मञ्चमा हामी समय सान्दर्भिक विषयमा छलफल र संवाद गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी विशेष गरी शुक्ला गण्डकी नगरपालिकाको यो चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई केन्द्रमा राखेर छलफल गर्ने तयारीका साथमा उपस्थित भएका छौं। आज हामीसँग छलफल गर्नुहुनुहुन्छ शुक्ला गण्डकी नगरपालिकाको उपमेयर खुम बहादुर विकर राजु। उहाँ शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख पनि हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। उपमेयरज्यू कार्यक्रममा स्वागत छ।
9: धन्यवाद अशोकजी।
8: अब हामी यो आर्थिक वर्षको एकदम शुरूआतमै छौँ। हामी यस अगाडि पनि भनिसकेका छौँ कि हामी बजेट र नीति कार्यक्रमको विषयमा अलिक बढी केन्द्रित रहनेछौँ। तपाईँकै नेतृत्वमा बजेट बनेको छ, नीति तथा कार्यक्रम बनेको छ, तपाईँले सार्वजनिक गर्नुभएको छ। कस्तो बजेट ल्याउनु भएको छ शुक्ला गण्डकी नगरपालिकाको यो वर्षका लागि?
9: नीति तथा कार्यक्रम चाहिँ नगर प्रमुखज्यूले प्रस्तुत गर्ने भन्नुभएको छ।
8: हजुर,
9: बजेट नीति कार्यक्रमको संयोजकको हिसाबले हामीले यस वर्ष चाहिँ हामी खास गरी अलि तीनटा कुरामा अलि हाम्रो फोकस छ। पहिलो हामी आउने बित्तिकै हामीले सुरुवात गरेको चाहिँ यो शिक्षासँग सम्बन्धित कामलाई हामीले सुरुवात गरेका थियौँ।
8: तपाईँहरू
9: निर्वाचित भइसकेपछि अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्ने र त्यसमा झण्डै हामी 6 करोड वरिपरि हाम्रो आन्तरिक आमदानीतर्फकै खर्च गरेका छौँ। त्यो हिसाबले हेर्दा यस पटक पनि हाम्रो त्यो अनिवार्य तथा निशुल्क शिक्षाको मापदण्डलाई हामीले कायम गर्ने गरी थप बजेटहरू त्यस यसमा राखिएको छ। पहिलो काम हाम्रो त्यसैमा छ जसमा हामी देशैभरिमा एउटा राम्रो परिणाम पनि हामीले लिएर आएका छौँ। अहिले एमआइएसमा तपाईँले हेर्नुभयो भने इएमआइएसमा तपाईँले हेर्नुभयो भने त्यहाँ हामी अघिल्लो वर्ष 3600 अहिले बढेर हामी 2400 स्थानमा अलि अगाडि आएका छौँ देशैभरिमा।
8: यो तपाईँहरूले सुरुवातदेखि गरेको अहिलेसम्म
9: उपलब्धितिर एउटा भन्न खोजेको। दोस्रो चाहिँ हामीले यसपटकको हाम्रो विशेष प्राथमिकता उत्पादनमा नै हामीले जोड दिएका छौँ। दिलचत्रमा हामीले कृषि हाट बजार पनि चलाएका छौँ, यहाँहरूलाई थाहा छ। त्यसपछि हामी ढोरफिर्दीमा भएको चिस्यान केन्द्र पनि चलाउने हिसाबले र त्यसलाई अझै किसानहरू मैत्री कसरी बनाउन सकिन्छ, उत्पादनमुखी कसरी बनाउन सकिन्छ, उत्पादन र बजारलाई डाइरेक्ट जोड्ने भ्यालु चेनमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर हामीले जाइकासँग मिलेर पनि एउटा काम त्यसमा हामीले गरिरहेका छौँ। दोस्रो तेस्रो काम भनेको चाहिँ हामीले अहिले सामाजिक क्षेत्रका कामहरूलाई हामीले विशेष प्राथमिकता दिएका छौँ, जस्तो हाम्रो महिला दलित जनजाति आदिवासीका विषयहरूलाई, यी सबै विषयहरूलाई पनि हामीले कसरी व्यवस्थित गर्न सकिन्छ। जस्तो आदिवासी जनजातिको क्षेत्रमा हामी देशैभरिमा पहिलो भएका छौँ, त्यसपछि दलित महिलाहरूको क्षेत्रमा हामीले विभिन्न कामहरू गरिरहेका छौँ, त्यो प्रभावकारी कामहरू भइरहेको छ। यसरी हामीले यो तीनटा क्षेत्रलाई हामीले गरेका छौँ भने अर्को हाम्रो विषय भनेको चाहिँ सुशासन होइन। अहिले देशैभरि जुन सुशासनको विषयमा विषयहरू उठिरहेको छ, त्यो सुशासनलाई कसरी व्यवस्थित गर्ने, जस्तो हाम्रो त्यहाँ सेवा प्रवाह केन्द्र हामीले चलाइरहेका छौँ, त्यसलाई अझै प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने छ। र खास गरी पूर्वाधारतर्फ चाहिँ के हो त भन्ने पनि प्रश्न आउला। पूर्वाधारतर्फ त्यति ठूला योजनाहरू हाम्रा अहिले छैन। हामीले अघिल्लो वर्षहरूमा निर्माण गरेका योजनाहरूलाई सम्पन्न गर्ने, जस्तो हाम्रो दुलीगौडा लामागाउँ मोटर बाटो खण्ड अन्तर्गत दुलीगौडा लीलाचोक खण्डको काम हाम्रो सम्पन्न हुने चरणमा छ। त्यसपछि हामी ढोरबराई मोटर मार्गलाई हामीले चाहिँ 7 करोडको अघिल्लो आर्थिक वर्षमै टेन्डर गरेर त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा छौँ। त्यसपछि हाम्रो वडा कार्यालय जोड्ने लीलाचोकदेखि लामागाउँसम्मको खण्डलाई पनि हामीले त्यसलाई व्यवस्थित गर्न खोजेका छौँ। यसरी सबैवटा कार्यालयहरू जोड्ने, पुरानोको कामको निरन्तरता दिने र त्यसैलाई चाहिँ बिट मार्ने हाम्रो ठूला थप योजनाहरू छैन। खास गरी हामी शिक्षा र उत्पादनमै हामी अलिक बढी जोड,
8: विशेष गरी शिक्षाले जो परिणामहरू दिइरहेका छ यो अत्यन्त गर्व गर्न लायक पनि हामीले पाउँछौँ। विशेष गरी शुक्ला गण्डकीका उत्पादन केन्द्रित कार्यक्रमहरू ठ्याक्कै कस्ता कस्ता कार्यक्रमहरू यो आर्थिक वर्षमा सञ्चालन गर्दै हुनुहुन्छ तपाईँहरूले?
9: हाम्रो यस्तो छ, अहिले हामीले जो कृषि हाट बजार अघि पनि मैले भने त्यसलाई अब केन्द्रबाट आएपछि हाम्रो समस्या के छ भने अब अहिले हाम्रो बजार त चलेको छ, कृषि हाट बजार पनि चलेको जस्तो देखिन्छ, तर त्यहाँ अब सुरुमा जुन उत्साहमा चलेको थियो अब त्यो उत्साहलाई कायम राख्नको निम्ति त हामीले उत्पादन बढाउनु, उत्पादन पनि सकेसम्म हामीले जैविक खेती प्रणालीमा जानु पर्यो, अर्ग्यानिक खेती प्रणाली हामीले त्यसलाई पनि व्यवस्थित गर्नुपर्नेछ, त्यसलाई त्यसलाई औद्योगिकरण आधुनिक मेसिनहरूले त्यसलाई व्यवस्थित गराउनु पर्यो, उत्पादनमा सहजीकरण गर्नु पर्यो, त्यो गराउनु पर्यो। खास गरी हामी चाहिँ एकवटा उत्पादनको जो हाम्रो पुरानै हाम्रो नीति थियो त्यसलाई चाहिँ अलि बढी केन्द्रित गर्ने गरी अहिले कृषि उत्पादनमा हामीले बजेट पनि व्यवस्थापन गरेका छौँ र हाम्रो शुक्लागण्डीको उत्पादन भएका सामग्रीहरूलाई चाहिँ अझै थप किसानहरूलाई हामीले प्रोत्साहन गर्ने, जस्तो हामी चाहिँ हाम्रो नगरसभामा हामीले केही किसानहरूलाई हामीले सम्मान पनि गर्ने, उत्कृष्ट किसान भनेर उहाँहरू जस्ता चाहिँ सम्मान गरेर युवाहरूलाई अझै बढी चाहिँ प्रोत्साहन कसरी गर्न सकिन्छ भनेर त्यसमा चाहिँ हाम्रो केन्द्रित कार्यक्रम चाहिँ हामीले त्यहाँ अलिकति गर्न खोजेका छौँ। हाम्रो पाखारेखाहरूमा हाम्रो के उत्पादन हुन्छ भन्ने कुरालाई अलिक बढी हाम्रो बजेटले चाहिँ त्यहाँ
8: सम्भावनाको खोजी कतिको गर्नु भएको छ उत्पादन? हाम्रो विशेष गरी हाम्रो भूगोल पनि सबै किसिमका भूगोलहरू छन्, ती भूगोलहरूमा उत्पादन हुने सम्भावनाको खोजी नगरपालिकाले गरेको छ कि छैन, त्यो नीतिमा समावेश छ कि छैन?
9: छ, हामी अघिल्लो पटक जस्तो हामी दुधमा हामी केन्द्रित भयौँ होइन, जस्तो हामीले अहिले के भनेको छौँ भने अघिल्लो वर्ष हामीले हाम्रो अलि एउटा रमाइलो पनि अथवा हामी अलि आलोचित पनि भयौँ त्यो हामीले हलगोरू विषयलाई होइन, हामीले सोचेको भन्दा बढी परिणाममा रहेछ भन्ने हिसाबले अहिले चाहिँ हामीले जस्तो दुध उत्पादनको लागि चाहिँ घरमा एउटा मात्रै भैँसी पालेको छ अथवा चाहिँ एउटा मात्रै गाई पालेको छ र उतले दुध उत्पादन गरिरहेको छ भने हामीले त्यो एउटा मात्रै गाई पाल्ने, एउटा मात्रै भैँसी पालेर दुध उत्पादन गरिरहेको किसानलाई पनि प्रोत्साहन गर्ने गरी एउटा मात्रै पाल्दा पनि उसलाई कसरी प्रोत्साहन दिने भनेर त्यसको खातमा हामी सानो तल लेभलमा गएर हामी गरेका छौँ उदाहरण होइन। त्यसपछि हाम्रो कृषिमा चाहिँ दुध उत्पादनमा खास हामी तरकारीमा तरकारीमै हाम्रो बलि जोड छ, तरकारी जन्ने चाहिँ उत्पादनमा नै हाम्रो बलि जोड गर्नुपर्छ। त्यस पछि हाम्रो आलु पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र, चैते धान, यी कार्यक्रमहरूको त छँदैछ। हाम्रो यो वर्षको कार्यक्रमले केन्द्रित गर्न खोजेको छ अलिक बढी तरकारी र अघि मैले भने हाम्रो किसानहरूको चाहिँ भैँसी दुध उत्पादन।
8: हजुर, हामी अलि नीति र कार्यक्रमको विषयमा अलिकति प्राथमिकता दियौँ। अब हामी बजेटको सन्दर्भमा छौँ, कतिको बजेट सार्वजनिक गर्नुभयो यस वर्षको लागि?
9: हामीले चाहिँ हाम्रो आन्तरिक अल्यातर्फको योजना छोडेर हामीले 114 करोड वरिपरिको हामीले सार्वजनिक त्यो वरिपरि हामीले सार्वजनिक गरेका छौँ। त्यसमा अब हामी समअप गर्दैछौँ हाम्रो अल्याको योजनाहरूको तिर आएको छ। त्यसमा हामी करिब करिब 12 करोड वरिपरि चाहिँ हाम्रो अघि नै भने मैले ठुला आयोजनाहरूको ठेक्का लागेका, त्यसपछि हाम्रो उपभोक्ता समितिले सम्पन्न गर्न नसकेका कामहरूको हाम्रो त्यसमा छ। हाम्रो त्यही वरिपरि नै हो।
8: नगरवासीहरूको अथवा सत्ताभन्दा बाहिर बस्नेहरूको अलिकति आवाज सुन्यो भने, नगरपालिकाको बजेट वर्षेनी ठुलो हुँदै जाने, नीति तथा कार्यक्रमहरू पनि अत्यन्तै सुन्दाखेरि सुन्दर जस्तो लाग्ने, तर परिमाण चाहिँ बजेट अलि बाक्लो तर परिणाम पातलो हुने, जति सुन्दर नाराहरू कार्यक्रमहरू देखिन्छन् तर वास्तविकता चाहिँ त्यस्तो छैन भनेर पनि आलोचना गरेको सुनिन्छ, यो विषयमा तपाईँ के भन्नुहुन्छ?
9: ठिक छ, आलोचनालाई हामीले सहजतापूर्वक स्वीकार गरौँ। आलोचना गर्ने सबै जो आलोचकहरू अथवा समर्थकहरू सबै हुनुहुन्छ, उहाँहरूप्रति मेरो सम्मान नै छ, किनभने उहाँहरूले पनि नगरपालिका राम्रो होस्, हाम्रो बजेटको राम्रो क्रियान्वयन होस् भनेर उहाँले भन्नुभयो। तर उहाँहरूले भने जस्तो मात्रै छैन, जस्तो हामीले मैले अघि नै भने हामीले गरेको परिणामहरूको पनि त छ। भौतिक पूर्वाधारको हिसाबले मात्रै बजेटलाई हेर्ने हो भने त हामीले काम नभएको देखिन सक्छ, तर हामीले सामाजिक क्षेत्रमा हामीले पुर्याएको योगदानलाई त्यो बजेट कार्यान्वयन गर्दा हाम्रो जनजाति आदिवासी महिला दलितहरूको जीवनमा कतिको उत्थान हुनु, हाम्रो किसानहरूको जीवनमा कतिको उनीहरू व्यवसायिक प्रण हुनु, बजार कति चलायमान भयो, शिक्षा क्षेत्र कति चलायमान भयो, हाम्रो अरू धेरै क्षेत्रहरू छन् स्टेक होल्डरहरू हाम्रो समुदायमा चाहिँ टोल विकास संस्थाहरू छन् उहाँहरूको कति प्रभावकारी भूमिका निर्वाह गरिरहनु छ भन्ने जस्ता विषयहरू हामी उठ्न सक्छौँ। त्यसले गर्दा हामीले परिणाममा नै छौँ हामी, तर यस्तो हुन्छ अब आलोचना त फेरि हामीले जति गर्दा पनि आलोचना हुन्छ, त्यो आलोचनालाई हामीले जनता चाहिँ जहिले पनि प्रतिपक्ष हुन्छ, स्थानीय तहमा प्रतिपक्षको चाहिँ ऊ गरिएको छैन, परिकल्पना गरिएको छैन। प्रतिपक्ष को हो त भन्दाखेरि आम जनता, जो नागरिकहरू हामीलाई घोटाले जिताउनु भयो उहाँहरू नै प्रतिपक्ष हो। उहाँहरूले खबरदारी गरिरहनुपर्छ, यतिले पुगेको छैन म त अझै खबरदारी गर्न सक्छु,
8: स्वीकारेर अगाडि बढ्नु। नगरपालिकाको बजेट कार्यान्वयनमा पनि चुनौतीहरू देखिन सक्छन्, यस अगाडिका बजेटहरूका अथवा तपाईँ झन्डै 4 वर्ष पनि कार्यकाल बिताइसक्नु भएको छ, यो समयसम्म आइपुग्दा नगरपालिकाको बजेट परिचालन गर्दा खर्च गर्नमा कतिको चुनौतीपूर्ण रहेको अनुभव गर्नुभयो तपाईँ?
9: अब हाम्रो समस्या के भयो भने दुईटा भयो हाम्रो समस्या। एउटा चाहिँ हाम्रो बजेटको अवस्था कस्तो हुन्छ भने हाम्रो सङ्घीय सहप्रयोगबाट आउने राजस्व बाँडफाँडबाट आउने, त्यसपछि प्रदेश राजस्व बाँडफाँड प्रदेश सहका बजेटहरू एउटा हुन्छ, अर्को चाहिँ हामीले चाहिँ नगरपालिकाका आन्तरिक स्रोतबाट उठाउने बजेट हुन्छ। हाम्रो समस्या चाहिँ आन्तरिक स्रोतमा छ। आन्तरिक स्रोतमा हाम्रो समस्या कस्तो भने अघिल्लो वर्ष हामी 28 करोड रुपियाँ उठाउँछ भने हामीले 16 करोड वरिपरि भन्दा हामीले उठाउन सक्छौँ,
8: तर अहिले आन्तरिक करोडको लक्ष्य अझै बढेको छ त्यो स्थितिमा पनि,
9: त्यो वरिपरि नै छ 30 करोड वरिपरि छ। अहिलेको बजेट अलिकति आउँदाखेरि हाम्रो अझै घट्ने स्थिति छ, हामी चाहिँ त्यही अघिल्लो वर्षकै वरिपरि नै छौँ आएरकै हिसाबले। हाम्रो आन्तरिक स्रोततर्फको कस्तो छ भने हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या हो।
8: हेर्नुहोस्
9: है, हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या के भयो भने, जस्तो हामीहरू फोहोर मैला व्यवस्थापन गरेर त्यहाँबाट अलिकति हामीले आमदानी गर्ने भनेका छौँ, यो वर्षबाट हामी फोहोर मैला व्यवस्थापन पनि धेरै काम हामी सहजीकरण गर्छौँ। त्यसपछि हाम्रो यो घरबाट कर आदि भन्ने छ जो बजारबाट उठ्ने, त्यसलाई पनि ठिक ढङ्गबाट हामीले परिचालन गर्न सकेका छैन, त्यो हाम्रो समस्या पनि हो। हामीले
8: पहिचान गरिसकेपछि
9: समाधानतर्फको म भन्छु। त्यसपछि हाम्रो आन्तरिक स्रोततर्फको अलि ठुलो रकम चाहिँ हामीले जे जे भने पनि हामी ढुङ्गाबान बगेटी यी आदि 72 क्षेत्रबाट हामीले आमदानी गर्ने भनेका छौँ। यो वर्ष चाहिँ हाम्रो कस्तो भयो भने तपाईँले थाहा पाउनुभयो, हामी जेएनजी आन्दोलनको त्यो जिन्जी आन्दोलनपछि हामी झन्डै 10 करोड वरिपरि हामी पुनर्निर्माणमै हाम्रो वडा कार्यदेखि हाम्रा कार्यालयहरू होइन त्यो त्यसमै हामी लाग्यौँ। त्यसपछि निर्वाचन भयो
8: होइन,
9: निर्वाचनको वर्ष पनि भयो अघिल्लो वर्ष, निर्वाचनले पनि हामीलाई 2-3 महिना हामीलाई बिथल्यो, त्यति बेला पनि हामीले काम गर्न सकेनौँ विभिन्न कारणले होइन, कारणहरू तिनी हुन्। त्यसकारण हामी यस वर्ष चाहिँ हाम्रो आन्तरिक स्रोततर्फको रासो परिचालन गर्ने, तपाईँले भनेको अघि हामीले पहिचान गरेका समस्याहरूलाई समाधान गर्ने गरी हामी कार्यक्रम बनाएका छौँ। हामी चाहिँ 20 करोड वरिपरि भनौँ न, हामीले लक्ष्य 28 करोडको राखेका छौँ। हाम्रो लक्ष्य त 28 करोड नै उठाउँछ, तर हामी 20 करोड वरिपरि चाहिँ हामी यसपल्ट चाहिँ उठाउँछौँ भन्ने हाम्रो पुग्ने भन्ने नै छ। जस्तो अघिल्लो वर्षको भन्दा यसपटकको हाम्रो कार्यपालिकामा भएको छलफल म तपाईँलाई बताउँछु। सबै कार्यपालिकाको सदस्य साथीहरू चाहिँ यो बजेटको टार्गेटमा हामी जानुपर्छ भनेर हामी चाहिँ एकदमै बढी घनीभूत छलफल चाहिँ यसपटक चाहिँ हामी आन्तरिक तर्फको राजस्वको स्रोतहरू परिचालन गर्ने, त्यो स्रोत परिचालन गरेर त्यो स्रोतबाट आमदानी गर्न सक्ने क्षेत्रहरूको मसिनो गरी हामी छलफल गरेका छौँ र त्यसको कार्यान्वयन कसरी हुन सक्छ भन्ने पनि हामी मसिनो गरी योजना बनाएका छौँ।
8: श्रोतावृन्द, रेडियो धोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम खुल्ला मञ्च सुन्दै हुनुहुन्छ। आज शुक्ला गण्डकी नगरपालिकाले यो आर्थिक वर्षका लागि अख्तियार गरेको विनियोजन गरेको बजेट नीति कार्यक्रमको सन्दर्भलाई केन्द्रमा राखेर हामी शुक्ला गण्डकी नगरपालिकाको उपमेयर खुम बहादुर विक राजुसँग छलफल गरिरहेका छौं र अब फेरि हामी विशेष गरी यो बजेटहरूमै केन्द्रित रहँदाखेरि हामी अलिकति आलोचनाको पनि कुराकानी गर्यौं, प्रतिपक्ष भनौँ अथवा जनस्तरमा उत्पन्न भएका र प्रसंगवश तपाईँले जेएनजी मुभमेन्ट जो आन्दोलनको प्रसंग पनि अलिकति निकाल्नु भएको थियो। जेएनजी आन्दोलन सत्तामा रहनेहरूको कार्यशैली पनि परिवर्तन हुनुपर्छ भनेर पनि उहाँहरूले आन्दोलन गरेको भन्ने हामीले बुझ्यौं। यो आन्दोलनले तपाईँहरूलाई केही प्रभाव पार्यो कि पारेन?
9: किन नपार्ने, यो त देशैभरि प्रभाव पारेको छ, हामीलाई नपार्ने
8: होइन, कार्यशैलीमा तपाईँहरूको सोच्ने कुराहरूमा तपाईँको काम गराइमा
9: प्रत्यक्ष पारेको छ। अब जेएनजी आन्दोलन कुन राजनीतिक उद्देश्यले उठ्यो र जेएनजी आन्दोलनपछिको निर्वाचनदेखि यो समयसम्म आइपुग्दाखेरि कुन राजनीतिक उद्देश्य प्राप्त भएको छ, कुन दलले त्यहाँ सत्ता हासिल गरेको छ भन्नेतिर म जान्छु। त्यो चासोको विषय होइन, त्यो हामी पनि हिजो लडेर आएको हो, लड्दाखेरि परिवर्तनको निम्ति डिकन्स्ट्रक्सन थ्योरी भन्छ एउटा थाहा होला, त्यसलाई विनिर्माणवाद पनि भन्छ। विनिर्माणवाद अथवा डिकन्स्ट्रक्सन थ्योरीमा एउटा कुरो के हुन्छ भने तपाईँले राम्रो उद्देश्य गर्ने उद्देश्यको लागि जानी जानी भत्काउनुपर्छ भन्ने हुन्छ
8: होइन,
9: विनाश भएपछि विकास होइन, जानी जानी भत्काउनुपर्छ, यो भत्काउने यो भत्काउने भनेर गर्नुपर्छ भने जस्तो हुन्छ होइन। त्यस हुनाले जेएनजी आन्दोलनपछि खास गरी जेएनजी आन्दोलनले उठाएका सत्ता परिवर्तनको माग होइन, व्यक्तिको कुरा होइन, त्यहाँ चाहिँ मेरो विचारमा के लाग्छ भने खास विषय चाहिँ हाम्रो सोचमा परिवर्तन भएको भएन, हाम्रो कार्यशैलीमा परिवर्तन भएको भएन, हामीले काम गर्ने उद्देश्यहरूमा परिवर्तन भएको भएन भन्ने हो
8: है।
9: त्यस कारणले त्यो आन्दोलनले उठाएका धेरै हदसम्म नागरिक स्तरबाट उठ्यो भन्नुहुन्छ है, राजनीतिक नेताको स्तरबाट उठेको होइन, नागरिक स्तरबाट उठेका जति पनि चेतनाका जति पनि उद्देश्यका जति पनि कार्यशैलीका विषयहरू छन् त्यो ठिक थिए र त्यसलाई बदलेर जानुपर्छ भन्नेमा हामी छौँ। हाम्रो सुगलगढी नगरपालिकाको सिङ्गो कार्यपालिका पनि हाम्रो बानीमा रूपान्तर हुनुपर्छ, हाम्रो व्यवहारमा रूपान्तर हुनुपर्छ, हाम्रो सोच्ने
8: शैलीमा पनि परिवर्तन
9: र रिजल्टमा पनि त्यो देखिनुपर्छ
8: तपाईँ
9: भन्नेमा छु म र अरू साथीहरू पनि हुनुहुन्छ भन्ने लाग्छ।
8: शुक्ला गण्डकी नगरपालिकाको स्थानीय तहका आम निर्वाचन भइरहँदाखेरि एकजना युवाप्रति नगरवासीले खुब सम्भावनाका कुराहरू गरेको हामी प्राय सुन्थ्यौं र आज 4 वर्ष बितिसकेको छ, तपाईँ अलिकति अध्ययनमा पनि रुचि राख्ने व्यक्ति, सामाजिक सञ्जालको कतिको अध्ययन गर्नुहुन्छ?
9: सामाजिक सञ्जाल हेर्छु म, तर त्यति धेरै अपडेट हुने मध्येको त पर्दैन।
8: के हेर्नुहुन्छ सामाजिक सञ्जालमा? विशेष
9: हामी सामाजिक सञ्जालमा त सामान्यतया हामी अहिलेको चलिरहेको ट्रेन्डकै कुराहरू हुन्छ, त्यहाँ म चाहिँ अलिकति कमेन्टहरू पढ्ने, त्यहाँ आलोचनाका विषयहरू के छन्, उहाँहरूले कुन ट्रेनमा गइरहेका छ भन्ने पनि म बुझ्छु, सामाजिक सञ्जालमा धेरैले हामीलाई डाइरेक्ट भन्न नसकेका कुराहरू सामाजिक सञ्जाल मार्फत भनिरहनु पनि भएको छ, तपाईँले केन्द्रित गर्नुपर्ने त्यतै होला जस्तो लाग्छ मलाई है। त्यो हामीले हेरिरहेका छौँ। तपाईँले उठाएको एउटा कुरामा म के सहमत छु भने, म निर्वाचित हुँदाखेरि जुन उद्देश्य अथवा जुन सोच उहाँहरूको थियो, जुन आशा अपेक्षा थियो, भलै मैले त्यो 100% पुरा गर्न नसके होला, त्यो कतिपय ठाउँमा 100% पुरा गर्न सम्भव पनि नहोला मेरो स्तरबाट। तर म चाहिँ के भन्ने आज सक्छु भने, मैले सपार्न कति सकेँ एक ठाउँमा होला, तर मैले बिहारेको छैन। यो चाहिँ म भोलि यो पदबाट बाहिर निस्केर चोकमा उभिएर साथी फुलहारीको कुरामा भन्न सक्छु। एक दोस्रो कुरा चाहिँ, मैले त्यति बेला पनि मेरो चाहिँ मैले तिनवटा कुरा मैले निर्वाचनमा गरेको हो। एउटा कुरा मैले के भनेको थिएँ, मैले सुशासनकै पक्षमा थिएँ मैले निर्वाचनमा। सुशासनको पक्षमा बाहिर अफवाह तपाईँको कति आएको छ, बाहिर तपाईँको हल्ला कति भएको छ, त्यतातिर नजाऊ। सुशासन नगरपालिकाभित्रको विषयमा छ कि छैन भन्ने विषयमा अस्ति भर्खर पनि हामी नगरपालिकाभित्रको कर्मचारी प्रशासनदेखि लिएर धेरै कुरा सुशासनको पक्षमा काम गर्नुपर्छ भनेर हामीले छलफल पनि गरेका छौँ। एक त्यो हामीले आफ्नो हामी सेवा प्रवाह केन्द्र चलाएका छौँ, यी आदि एक कामबाट हामी अगाडि बढेको छौँ। दोस्रो मैले उत्पादनमै भनेको थिएँ, उत्पादनलाई साना साना किसानहरूको उत्पादनलाई पनि हामी जोड्छौँ भने हामीले ढिलो गऱ्यौँ होइन, तर हामी गरेका छौँ, ढिलो होस् छोरै होस् भने जस्तो एउटा सामाजिक भनाइ पनि छ, हामीले सुरु गरेको छौँ। र अर्को मैले शिक्षामै हो मैले कुरो उठाएको, सामाजिक रूपान्तरणकै विषय मैले उठाएको। म जुन समुदायबाट आएँ, म जुन वर्गबाट आएँ, त्यो समुदायको रूपान्तरणकै विषय मैले उठाएको, त्यो रूपान्तरणको विषय पनि काहीँ न काहीँ हामीले एडजस्ट गरेका छौँ। त्यस कारणले म तपाईँहरूसँग आज पनि मैले जे विषय हिजो उठाएँ, आज पनि म त्यो विषय पूरा गर्नकै निम्ति लागिरहेको छु। र तथ्यमा म निर्वाचनबाट बाहिर निस्किँदाखेरि तथ्यमा मैले उठाएका विषयहरू, यी विषयहरू चाहिँ तथ्यमा चाहिँ यहाँनिर पुरा भनेर डाटामा नै भन्ने गरी मैले सर्वे गरिरहेको छु र त्यो म भन्छु।
8: हजुर, जस्तै एउटा प्र्याक्टिस स्थानीय तहमा नदेखिए जस्तो
9: अर्को भन्दै है, जस्तो म प्रति जे प्रश्न उठाउनु भएको थियो त्यसमा अझै जाएर अलिकति मैले बाँकी छ। त्यसमा के छ भने, जस्तो उहाँहरूको अपेक्षा के छ भने, उसले किन गरेन भन्ने छ। तर एउटा कुरा के भन्नुभयो भने, हाम्रो स्थानीय सरकार सञ्चालन एनले दिएको व्यवस्था अनुसार चाहिँ उपप्रमुखको आफ्नो कार्यदिशा छ, मलाई न्यायिक समिति, अनुगमन, बजेट निर्माण, यसमा मेरो कार्यक्षेत्र छ, यसको मैले पुरा काम गरेँ कि गरेन भनेर तपाईँले हेर्नु भने, न्यायिक समितिमा अहिले गण्डकी प्रदेश हामी फर्स्ट हो, कुरो त छ, त
8: यहाँको कार्य सम्पादन उत्कृष्ट
9: छ। अनुगमनमा हाम्रो केही समस्याहरू होला नि, केही प्राविधिक नत्र हामीले अनुगमन राम्रोसँग गरेको छ। त्यसपछि हामीले उत्पादनका, कृषिका, शिक्षाका मैले अघि कुरा भनिहालेँ, तर मलाई उहाँले के सोच्नु, फर्स्टमा नै हिसाबले सोच्नुहुन्छ होइन। अब अध्यक्षको हिसाबले, प्रमुखको हिसाबले गर्ने कुरो त मैले गर्न सक्दिनँ नि होइन। त्यस कारणले म यदि फर्स्टम्यान भएको भए मैले के गर्थेँ होइन, मैले कति कार्यान्वयन गर्न सक्थेँ भन्ने ठाउँबाट मलाई नराखेर, मलाई दोस्रो व्यक्ति उपप्रमुखकै हिसाबले मलाई तपाईँले राखेर हेर्नुभयो भने, उपप्रमुखले राखेर उपप्रमुखको जिम्मेवारीभित्र भएको कामलाई तपाईँले हेर्नुभयो भने मैले 100% दिएको छु।
8: त्यो तपाईँको दावी,
9: मेरो दावा हो,
8: दावा गर्छु। हामीले के कुरा महसुस गर्छौँ भने, तपाईँहरूले काम गरिरहेको दावी, तपाईँहरू त्यो सिटमा बसिरहँदा, त्यो पदमा तपाईँहरूले गरिरहनुहुन्छ, आम जनताले नगरपालिका झन् सकियो, खतमै भयो, जनप्रतिनिधिले कामै गरिरहनु भने जस्तो भाष्य एक किसिमका सृजना भएको पनि हामी महसुस गर्छौं। यो बीचमा नगरपालिकाले गरेका कामहरूको प्रगति विवरण तपाईँहरूले किन सार्वजनिक गर्नुहुन्न बेला बेलामा?
9: अनि यस्तो छ, हाम्रो हो त्यहाँ हो अब समस्या, अब हामीले यसलाई पनि अलिक व्यवस्थित गर्न खोजेको छ। अहिलेसम्म हामीले नसकेको भने हामीले डाटामा भन्न सक्छौँ होइन। त्यस कारणले अबको हामी यो, अब हामी चौमासिक कार्यक्षेत्रको अघिल्लो वर्षको हामीले समीक्षा जे भनिरहेछौँ, अहिले हामीले नगरपालिकामा के काम गरिरहेछौँ भने, हामी निर्वाचित भएर आएपछि हामीले बाटो कति बनायौँ त, कति डाटामा ग्राभेल कति गर्यो, नाला कति बनायो, सिँचाइमा कति हेक्टर जमिनमा हामीले कति रुपियाँ खर्च गर्यो, हामीले चाहिँ तपाईँको चाहिँ ट्र्याक्टर र हाते ट्र्याक्टर कति भाड्यो, कम्बाइन मिल कति भाड्यो, शिक्षामा कति लगानी गरेर त्योबाट परिणाम कति आयो, कति विद्यार्थी पास भयो होइन, सामाजिक क्षेत्रमा हाम्रो कुन कुन क्षेत्रमा कति लगानी भयो, त्यसको परिणाम के हो भन्ने गरी अबको हामी चाहिँ यो अघिल्लो वर्षको आर्थिक जो समस्या छ त्यसमा हामी प्रस्तुत गर्ने, विषयगत समितिहरूले त्यसमा प्रस्तुत गर्ने गर्यौँ भने हामी डाटामै हामी आउँछौँ
8: तयारी गरिरहनु भएको छ। ठिक छ, उपमेयरज्यू, हामी कार्यक्रमको उत्तरार्धतर्फ पनि आइरहेका छौँ। विशेष गरी यो श्रावण महिना रहेको छ, अलिक विपदका घोषणाहरू पनि भइरहेका छन्। नगरपालिकाले प्राकृतिक विपदको यो रोकथाम गर्ने, उद्धार गर्ने, होइन, त्यो योजना तयारी चाहिँ कस्तो गरिरहेको छ छोटोमा?
9: हामी विपद प्रतिकारै योजना हामीले निर्माण गरेको छौँ। विपद प्रतिकारै योजना निर्माण गर्दाखेरि हामी पालिकाले मात्रै हामी त्यसमा गर्न सक्दैनौँ। यसमा जिल्ला प्रशासन कार्यालय, सिडिल कार्यालय अथवा भन्छौँ हामी, त्यसपछि हाम्रो प्रहरी, हाम्रो नगर प्रहरी, हाम्रो स्थानीय जनसमुदाय, हाम्रो वडा कार्यालयहरू, हामीसँग भएको विभिन्न शाखाहरू, जस्तो स्वास्थ्यमा समस्या आउन सक्ला, बाटोघाटोमा समस्या आउन सक्ला, अरू धेरै क्षेत्रहरूमा हाम्रो समस्या आउन सक्छ। त्यसको प्रतिकार योजना नगरपालिकाले बनाएको छ। अलिकति त्यसमा समस्या के छ भने हाम्रा बाटाहरूको अवस्था चाहिँ कतिपय टेन्डरमै रहेर काम हुन नसकेका, कतिपय ठेडारको पनि समस्या छ नि त नेपालमा, फेरि त्यो ठेडारको समस्या फेरि हामीसँग आएर जोडिने, त्यो खरिदेनसँग सम्झौता हुन्छ, त्यो खरिदेनको काम फेरि केन्द्रीय सरकारले गर्नुपर्छ। हेर्दा हामीले उता टासा जस्तो, उता पञ्चायत जस्तो त हुन्छ, तर सत्य त्यो हो नि त। त्यसले गर्दा केही समस्याहरू भएका छन्, तर जस्तो हिजो बेलुका पानी पर्यो, भोलि बिहान छ, दिउँसोभरि पानी परिरहेको छ, पानी नै परिरहेको छ, पानी पर्दा पर्दै त हामीले डोजर लगाएर सफा गर्न सक्दैनौँ, सम्भव छ भने फेरि भत्किन्छ। तर हामी पानी बसेको तपाईँले छ घन्टाभित्रमा त्यो बाटो चलेको छ भने त्यो भइहाल्ने, त्यो चाहिँ हामीले, मलाई लाग्छ एकदमै रेयर केस बाहेक सामान्यतया बाटो रोकिएको
8: सक्रिय हुनुहुन्छ।
9: छ घन्टा वरिपरिमा हामीले हिँड्न सक्ने बनाएका छौँ बाटोको हिसाबले, अरू त हामी काम गरिरहेको छ, हाम्रो टिममा हामी परिचालन गरेको छ, विपदमा समस्या चाहिँ छ।
8: हजुर, अन्त्यमा हाम्रो कार्यक्रम खुल्ला मञ्चबाट आम श्रोताहरूलाई, तपाईँको नगरवासीलाई के भन्न चाहनुहुन्छ?
9: सर्वप्रथम त म रेडियो डरबराई अश्वजीलाई पनि धन्यवाद दिन चाहन्छु, तपाईँले यो आजको विषयहरू सन्दर्भमा जे उठिरहेको छ केही विषयमा तपाईँहरूले प्रश्न पार्ने जो प्रयासमा हामीलाई साथ दिनुभयो, यसको लागि म धन्यवाद दिन चाहन्छु। रेडियो ढोरबराई शुक्लागण्डकी नगरपालिका प्रोडक्सन मिडियाको रूपमा पनि हामी हेरेका छौँ। दोस्रो कुरा चाहिँ म तपाईँहरूसँग आम नागरिकसँग मैले गर्ने आह्वान के छ भन्दाखेरि, सत्य कुरा जे काम भइरहेको छ त्यो कुराहरूको सकारात्मक कुराहरूको तपाईँले प्रसार पनि गर्नुहोस्, र जे कुरा तपाईँले मनमा लागेको छ त्यो कुरा लेख्नुहोस् सभ्य तरिकाले, नलेख्नुहोस् भन्ने, तर रिउमर गर्ने उद्देश्यले, तथ्यमा नभएका विषयहरूलाई चाहिँ अनर्गल प्रचार भन्छ, त्यसमा प्लिज हात जोडेर म भन्छु त्यसमा नगरिदिनु होला। र तपाईँहरूले आलोचना गर्न चाहिँ, म चाहिँ व्यक्तिगत हिसाबले के भन्छु भने, म चाहिँ सधैँ आलोचनाको प्रशंसक हो। तपाईँहरूले आलोचना गर्नुहोस्, भन्नुहोस्, यहाँ पुगेन भन्नुहोस्, यो भएन भन्नुहोस्, यहाँ यसो हुन पर्यो पनि भन्नुहोस्, भएन मात्रै नभन्नुहोस् कि हेर यहाँ यसो गर्दा राम्रो हुन्छ भन्ने सहितका तपाईँले सुझाव दिनुहोला, आलोचना गर्नुहोला, त्यो आलोचनालाई लिने र यहाँहरूले दिएका सुझावहरूलाई चाहिँ ग्रहण गर्ने कुरामा शुक्लागण्डकी नगरपालिका सधैँ तत्पर छ, र अझै व्यक्तिगत हिसाबले म चाहिँ सधैँ त्यसको चाहिँ तपाईँहरूसँग अपेक्षा गर्छु।
8: हस्, यो समयको लागि धेरै धेरै धन्यवाद।
9: हस्, धन्यवाद।
8: श्रोताबृन्द, आज हामीसँग खुल्ला मञ्चमा छलफल गर्नका लागि हुनुहुन्थ्यो शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख खुमबहादुर विका दाजु। हामी उहाँसँग गरेको छलफल तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा तपाईँको राम्रो भेट अवश्य हुनेछ, र यो कार्यक्रम तपाईँले आज दिउँसो 4 बजेपछि पनि पुनः प्रसारणका रूपमा सुन्न सक्नुहुने जानकारी गराउँदै कार्यक्रम प्रस्तुतिबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
10: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुण गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656 90 065, मोबाइल 98164334372।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
16: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
16: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
18: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: कहाँ जाने?
20: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
19: मयाम चिसा पानी, अनि बिचमा नझर्ने?
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235552663।
21: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
22: छुटका दायराहरू:
21: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
22: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
22: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9848064145। प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
22: थप जानकारी

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती स्वर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल।
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
13: जय मसीह। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
6: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
7: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
8: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
9: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमोली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौड़ा, सम्पर्क 0564142333
8: र 98678168।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
11: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी,
11: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395 5524945।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: यस्तुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
8: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
13: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
14: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
15: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
16: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
15: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
16: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
8: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
0: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
8: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो साइन्चेक
19: अहिले साँझको 5 बज्यो
20: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
22: ढोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
23: नमस्कार रेडियो ढोरबराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्नुभएको छ उहाँले नवनियुक्त कुलपति उपकुलपति र सदस्य सचिवलाई जिम्मेवारी सहित नियुक्ति दिनुभएको हो प्रतिष्ठानको कुलपतिमा भाषा तथा साहित्य क्षेत्रकी सरस्वती लालचन्द प्रतीक्षा चयन हुनुभएको छ कला तथा साहित्य क्षेत्रका तिलक पूर्जा पुन मगरले उपकुलपतिको जिम्मेवारी पाउनु भएको छ लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल सदस्य सचिव नियुक्त हुनुभएको छ प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा 4 चयन हुनुभएको छ जसमा नृत्यबाट श्रीजङ गुरूङ र फाइन आर्टबाट हरेराम जोजेजु रहनु भएको छ संगीत तथा वाद्यवादनबाट दिलीप गायक र रंगमंच तथा अभियानबाट अभिनयबाट प्रमिला ताम्रकार तुलाचन सदस्य बन्नु भएको छ महानगरले पोखरा प्रज्ञा प्रतिष्ठान एन 2076 को तेस्रो दोस्रो संशोधन 2082 अनुसार यी नियुक्ति र मनोनयन गरेको हो। यसै 10 जनालाई प्रज्ञा सभा सदस्यमा छनौट गरिएको छ, जसमा साहित्यबाट कल्पना चिलवाल र संस्कृतिबाट कृष्ण प्रसाद गौतम रहनु भएको छ। नृत्य निर्देशन तथा कलाकारबाट गमबहादुर परियार र फाइन आर्टबाट ज्योति गुरूङ सदस्य बन्नुभएको छ। लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी र लोकगीत तथा संगीतबाट प्रेम राज अधिकारी चयन हुनुभएको छ। संगीत तथा ब्याण्डबाट भास्कर ठोस श्रेष्ठ र साहित्य तथा इतिहासबाट रविन्द्र माकाजु सदस्य रहनु भएको छ। साहित्य तथा कलाबाट रीता बहारी र लोक तथा दोहोरी संगीतबाट शिव हरि ठुङ्गनालाई पनि सभा सदस्य बनाएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा आफूले 37 वर्षको अवधिमा हासिल गरेको अनुभव र कार्य सम्पादनले नतिजा दिन सक्षम रहेको बताउनु भएको छ। सांसद न्यौपानेले 7 वर्ष इन्जिनियरिङ अध्ययन, 14 वर्ष इन्जिनियरिङ विषय अध्यापन, 14 वर्ष ऊर्जा तथा पूर्वाधार क्षेत्रमा प्रत्यक्ष फिल्डमा काम तथा 2 वर्ष ऊर्जा नीति निर्माण तहमा योगदान दिएको उल्लेख गर्दै यी सबै अनुभवले आफूलाई परिणाममुखी रूपमा काम गर्न सक्षम बनाएको दावी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बताउनु भएको छ, कुल 37 वर्षमा हरेक क्षेत्रमा हासिल गरेको उत्कृष्ट नतिजा र अनुभवले मलाई यो क्षेत्रमा नतिजा निकाल्न सक्षम बनाएको छ, त्यसैले मलाई सल्लाहकार चाहिँदैन, उहाँले लेख्नु भएको छ। तनहुँमा अनुदानको रासायनिक मल वितरणलाई व्यवस्थित, पारदर्शी र किसान मैत्री बनाउन जिल्ला मल वितरण व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ। अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि 2082 को दफा 25 बमोजिम प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको संयोजकत्वमा बसेको जिल्ला मल वितरण व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र मल वितरण प्रणाली सुधारका लागि सरकारवाला निकायलाई विभिन्न निर्देशन दिएको हो। बैठकले मल विक्रेता कम्पनीमा मौस्ताद रहेको रासायनिक मल सम्बन्धी डिलरले तत्काल खरिद गरी आफ्नै कार्यक्षेत्रभित्र मात्र वितरण गर्ने व्यवस्था मिलाउन निर्देश दिएको छ। साथै जिल्लालाई प्राप्त रासायनिक मलको कोटा सम्बन्धित स्थानीय तहमा बाँडफाँड गर्ने र स्थानीय तहले आवश्यकता तथा औचित्यका आधारमा डिलरलाई कोटा निर्धारण गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी स्थानीय तहबाट निर्धारण गरिएको कोटा अनुसार डिलरहरूले मल खरिद गरी आफ्नै कार्यक्षेत्रमा मात्र वितरण गर्ने तथा आवश्यक पर्ने रासायनिक मलको विवरण सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ। समितिले किसानलाई समयमै र सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले सबै स्थानीय तह, मल विक्रेता कम्पनी र डिलरहरूलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। जिल्ला अदालत बागलुङमा 1 वर्षको अवधिमा 385 वटा सम्बन्ध विच्छेद भएका छन्। अघिल्लो वर्षबाट जिम्मेवारी सरेका 251 र आर्थिक वर्ष 2082-83 नयाँ दर्ता भएका 642 गरी कुल 893 मुद्दा मध्ये 693 वटा मुद्दा फर्चुट भएका छन्। अदालतमा 1 वर्षमा परेका मुद्दा मध्ये झण्डै आधा सम्बन्ध विच्छेदका रहेको पाइएको छ। जिम्मेवारी सरेर आएका सहित कुल 893 मुद्दा मध्ये 473 वटा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीले जानकारी दिनुभएको हो। अधिकारीका अनुसार पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। गत आर्थिक वर्षमा 48 वटा अदालती विवाह भएका छन् भने 385 वटा सम्बन्ध विच्छेद भएका छन्। सम्बन्ध विच्छेदका 473 मुद्दा मध्ये 385 वटा फर्स्युट भएका छन् भने 88 वटा विचाराधीन रहेका छन्। उहाँका अनुसार वैदेशिक रोजगारी र त्यसपछिका पारिवारिक घटनाक्रम सम्बन्ध विच्छेदका प्रमुख कारणका रूपमा देखिएका छन्। सामाजिक सञ्जालको प्रभाव, देखासेखी, लामो समयसम्म श्रीमान श्रीमती बीचको भेटघाट नहुनु तथा वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको दूरीले पनि सम्बन्ध विच्छेदका मुद्दा बढ़ेको उहाँले बताउनु भएको हो। म्याग्दीमा 1 वर्षको अवधिमा 91 हेक्टर खेती योग्य जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। सिंचाई सुविधा विस्तार भएपछि आकाशे पानीको भर पर्नुपर्ने समस्या हटेको छ। सँगसँगै किसानले समयमै रोपाई गर्न पाएका छन्। खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले कन्दुकी प्रदेश सरकारको बजेटबाट गएको वर्ष साना ठूला गरी 22 सिंचाईका योजना सम्पन्न हुँदा जिल्लाभर थप 91 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको जनाएको छ। सुविधा विस्तारपछि तरकारी र खाद्यान्न बाली उत्पादन बढ़ने अपेक्षा गरिएको छ। रघुगंगा गाउँपालिकाको वडा नम्बर 3 राखु पिप्ले सिंचाई योजना, वडा नम्बर 1 वृहत बेग खोला सिंचाई योजना र बादुक सिंचाई योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन्। मालिका गाउँपालिका 5 गौर खोला सिंचाई योजना, वडा नम्बर 7 बेल्फी लुब्राङ सिंचाई योजना, मंगला गाउँपालिका 2 तल्लो ओखलढुङ्गा गढहरे सिंचाई योजना, रणबाङ सिंचाई योजना र घोरेनी कोत्रेबाङ सिम सिंचाई योजना सम्पन्न भएको कार्यालयले जनाएको छ। यसै गरी मंगला 4 बुकेनी सिंचाई योजना, अन्नपूर्ण गाउँपालिका 7 औल सिंचाई योजना, बेनी नगरपालिका 1 1925 साले सिंचाई योजना र वडा नम्बर 2 बगरफाट सतह तथा भूमिगत सिंचाई योजना निर्माण भएपछि किसानले समयमै रोपाई गर्न पाएपछि खुशी भएका छन्। यसै गरी रघुगंगा 3 मौवाफाटमा खटेखोला पुनर्ठाट सिंचाई योजना, मंगला 1 तुसारे पानी काउले पैयुपाटा सिंचाई योजना, वडा नम्बर 2 नेवारे खोला सिंचाई योजना, वडा नम्बर 3 अर्से खोला आरबाङ सिंचाई योजना, सिमकुना कस्केरी सातविसे योजना र छ्याम्प्रोक्रेला विसौना सिंचाई योजना निर्माण भए किसानको खेतमा सिंचाई सुविधा विस्तार भएको कार्यालयले जनाएको छ। लमजुङ र मनाङका प्रतिनिधि सभा सदस्यहरूले बेसी शहर चामे सड़कको स्तरोन्नति कार्यलाई शीघ्र अघि बढ़ाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङले सड़कको संयुक्त स्थलगत अनुगमन गर्दै स्तरोन्नतिमा तीव्रता दिनुपर्नेमा जोड़ दिनुभएको हो। उत्तरी लमजुङ र मनाङ जिल्लाको लाइफलाइन मानिने यस सड़क खण्डमा विभिन्न स्थानमा पहिरो, खाल्डाखुल्डी, हिलो र धूलोका कारण यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ। वर्षायाममा पहिरोको जोखिम बढ़ेपछि रातिको समयमा सड़क बन्द गर्नुपर्ने अवस्था समेत रहेको छ। प्रतिनिधि सभा सदस्य धर्मराज केसीले 2 जिल्लाको जीवनरेखाका रूपमा रहेको यस सड़कको स्तरोन्नति शीघ्र सम्पन्न गराउन आफूहरूको ध्यान केन्द्रित रहेको बताउनु भएको हो। लमजुङको पाउदीदेखि लमजुङ मनाङ सीमा मार्ती भीरसम्मको सड़क खण्डको अवलोकनपछि प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङले वर्षाले क्षति पुर्याएका स्थानमा तत्काल मरमत गरी आवागमन सहज बनाउन सड़क डिभिजनलाई आग्रह गर्नुभएको छ। उहाँले बेसी शहर चामे सड़क स्तरोन्नतिका लागि आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको पनि बताउनु भएको हो। वर्षाका कारण सड़कका विभिन्न स्थानमा क्षति पुगेपछि सवारी आवागमन प्रभावित भएको छ। सदस्यदयले सड़कको शीघ्र स्तरोन्नति गरी वर्षभरि 2400 घण्टा सञ्चालन योग्य बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। साथै सड़क स्तरोन्नतिमा उत्तरी लमजुङ र मनाङमा निर्माणधीन जलविद्युत आयोजनाहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सड़क मर्मत तथा सुधारमा सहकार्य गर्न आग्रह गर्नुभएको छ। आयोजनाहरूले केही स्थानमा सड़क मर्मत तथा ढलानको काम गरिरहेको जनाएको छ। गलकोट नगरपालिकाका अशक्त र ज्येष्ठ नागरिकलाई घर दैलोमै राष्ट्रिय परिचय पत्र प्रदान गर्न थालिएको छ। जनप्रतिनिधि र कर्मचारीको टोलीले घर दैलो गरी गलकोट नगरपालिका वडा नम्बर 5 हरिचोर र वडा नम्बर 6 चरौदीका अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेको हो। 2079 सालको राष्ट्रिय परिचय पत्र दर्ता अभियान अन्तर्गत तयार भएका परिचय पत्र वडा कार्यालयको समन्वयमा वितरण गरिएको हरिचोरका वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभएको हो। साउन 3 7 गतेसम्म 1150 परिचय पत्र मध्ये 860 थान वितरण गरिएको छ भने 50 नयाँ दर्ता गरिएको छ। 150 परिचय पत्र प्राविधिक कारणले प्राप्त नहुँदा केही सेवाग्राहीलाई सेवा दिन नसकिएको हमालले बताउनु भएको हो। नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडा कार्यालयबाटै परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको हो। कलकोट छ चरौदीले पनि राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र लिनकै लागि सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै घर दैलोको स्थानीय तहबाट सेवा लिने वातावरण बनाएको वडाध्यक्ष रामप्रसाद कर्णले उल्लेख गर्नुभएको हो। शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.79 अंकले घटेर 2688.88 बिन्दुमा छरेको छ। नेप्से हिजो 4.83 अंकले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकोमा 78 बढ़ेको छ। यसै 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज गरिमा समृद्धि योजनाको शेयर 6.5% घटेको छ। संरकमा बजार ओह्रालो लागेको दिन एभरेज कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.42 करोड़को कारोबार भएकोमा आज 343 कम्पनीका 97,77,000 किता शेयर 4.2 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरपरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
24: सुन्न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
25: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
24: कहाँ?
25: गन्जकी मेडिकल हल।
26: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
25: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
26: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
24: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0655903669, मोबाइल 9840826।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
26: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
5: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
4: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
4: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
26: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
6: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: This is Radio Dhorbarahi 103.8 MHz.

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछि। अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क

0: साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860 73 73 10 र 9821653507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
5: अन्तर्मनको आवाज
6: स्टुडियो टाइम।
7: अहिले साँझको 6 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।
5: समय को आवाज, समय को।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको देवानगंजमा सुरक्षा व्यवस्था थप कड़ा, ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत दिने।
0: प्रमुख निर्वाचन आयुक्तमा कार्की र दुई आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत, कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ।
1: चिकित्सा शिक्षा आयोगका लागि 6,55,00,000,00,000 बजेट स्वीकृत, भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2,26,00,000,00,000 भ्रष्टाचार मुद्दा।
0: भारतमा फेरि देशव्यापी आन्दोलन चर्काउने कक्रो जनता पार्टीको धम्की, सरकारले वाचा पूरा नगरेको आरोप।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्ड र नेपाल बीचको खेल चल्दै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंजमा दुई समुदाय बीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ। आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती शुरू गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढ़ाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू यथावत रहेको छ। यसैबीच घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक ओम प्रकाश मेहताको परिवारसँग भेट गरेको छ। सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
1: सुनसरी घटनालाई लिएर मन्त्री परिषद बैठकले के निर्णय गर्यो भन्ने जानकारी दिइएको छैन। आज बसेको मन्त्री परिषदको बैठकले सुनसरी घटनाबारे के निर्णय गर्यो भन्ने जानकारी सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दिनुभएन। विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभएका प्रवक्ता पोखरेलले सुनसरी घटनाबारे पत्रकारले सोद्धा केही नभनेर जानुभएको हो। तर कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज बोलाएको सर्वदलीय बैठकमा मृतक परिवारलाई राहत दिने विषयमा सहमति भएको हो। यसै गरी घर पसलका साथै अन्य आगजनी भएका परिवार तथा घाइतेलाई 50,000 का दरले राहत दिने प्रदेश सरकारको घोषणा छ। घटनापछि सो क्षेत्रमा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय बैठकले 8 बजे निर्णय गरेको छ।
0: संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबार स्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डाक्टर सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो।
1: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले शपथ लिनुभएको छ। आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई शपथ खुवाउनु भएको हो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
0: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो। बैठकले गत आर्थिक वर्ष 82-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,85,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। स्वीकृत बजेट मध्ये आन्तरिक स्रोतबाट चालूतर्फ 47,42,98,000 रूपियाँ र पूँजीगततर्फ 8,62,00,000 रूपियाँ विनियोजन गरिएको आयोगले जनाएको छ।
1: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज चौधरी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले 2,26,13,123 रूपियाँ 36 पैसा अवैध आमदानी गरेको अख्तियारको दावी छ। इन्जिनियर चौधरी शुरू नियुक्ति भएको मिति 2065 पुस 11 गतेदेखि सम्पत्ति विवरण फारम भरि आयोगमा बुझाएको मिति 2082 असार 29 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अख्तियारले जाँच गरेको थियो। जाँच अवधिमा उनको पारिश्रमिक लगायत एकाघर सदस्यहरूको वैधानिक आमदानी 2,72,55,766 रूपियाँ 6 पैसा देखिएको र सो अवधिको कुल व्यय खर्च तथा लगानी समेत 4,98,68,899 रूपियाँ 42 पैसा देखिएकाले 2,26,13,123 रूपियाँ 36 पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ। गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारको नाममा समेत रहेको देखिँदा चौधरी र उनकी श्रीमती अर्पणा कुमारी उपर समेत आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। खाडाचक्र नगरपालिका 8 कालीकोट सेराबाडा स्थित माथिबाट खसेको पहिरोले सड़क अवरूद्ध भएपछि सवारी साधन आवत जावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्लाधिकारी झबीलाल भट्टराईले जानकारी दिनुभयो। पहिरोसँगै झरेको ढुङ्गा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सड़क डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ।
0: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज दिनभर जसो उतार चढ़ाव पूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक 7 अंकले घटेर 2688 को बिन्दुमा कायम भएको हो। आज 4,02,93,90,90,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। यस्तै आज 78 कम्पनीको शेयर बढ्दा 186 कम्पनीको शेयर मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। कक्रोच जनता पार्टी सीजेपीले फेरि देशव्यापी आन्दोलन चर्काउने धम्की दिएको छ। सीजेपीले प्रश्नपत्र चुहाउट विरूद्ध आन्दोलनमा सहभागी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिने आफ्नो वाचा पूरा नगरेको आरोप लगाउँदै भारत सरकारलाई फेरि देशव्यापी आन्दोलनको चेतावनी दिएको हो। सीजेपीका संस्थापक अभिजित दीपक्केले विद्यार्थीहरूमाथि हुने उत्पीड़न नरोकिए फेरि आन्दोलन थाल्ने बताउनुभयो। उहाँले आन्दोलनमा सहभागी विद्यार्थी विरूद्ध लगाइएका मुद्दाहरू फिर्ता नभए चाँडै सीजेपी सड़कमा उत्रने चेतावनी दिनुभयो। भारतको सर्वोच्च अदालतले प्रश्नपत्र चुहाउट विरूद्धको आन्दोलनसँग सम्बन्धित मुद्दाको सुनवाईका क्रममा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने विरूद्ध कुनै दण्डात्मक कार्यवाही नगर्न सरकारलाई निर्देशन दिएका बेला सीजेपीले यस्तो चेतावनी दिएको हो। अदालतले कुनै आपराधिक पृष्ठभूमि नभएका प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ भने यसअघि दर्ता भएका एफआईआरको अनुसन्धान भने जारी राख्न अनुमति दिएको छ। सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गरेर विद्यार्थी विरूद्धको कार्यवाहीलाई उचित ठहर्याउन सरकार लागि परेको सीजेपीले बताएको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपाल र नेदरल्याण्डस बीचको खेल चलिरहेको छ। युट्रेस्ट शहरस्थित स्पोर्ट पार्क मार्स चालकर वेल्ड मैदानमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरिरहेको छ। आजको खेलमा नेपालले दुई खेलाड़ी परिवर्तन गरेको छ। सन्दीप लामेछाने र सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन भने हेमन्त धामी र ललित राजवंशीले टोलीमा स्थान बनाएका छन्। ताजा अवस्थामा नेदरल्याण्डसले 47 ओभरको खेल चलिरहँदा 6 विकेटको क्षतिमा 199 रन बनाएर खेलिरहेको छ। उसका लागि स्कट एडवर्ड्सले 57 रन बनाएर आउट भए भने अर्का ब्याटर नोआ क्रोस 70 रन बनाएर आउट भएका थिए। दुवै ब्याटरले शतकीय साझेदारी गरेका थिए। नेपालका लागि करण केसीले 2 विकेट लिँदा हेमन्त धामी र ललित राजवंशीले 1-1 विकेट हात परेका छन्। जारी सिरिजमा नेपाल पहिलो जीतको खोजीमा छ। नेदरल्याण्डस र नामिबियासँगको सिरिज खेल्न पुगेको नेपाल लगातार लज्जास्पद प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन बन्दै गएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल 24 अंक सहित 6 स्थानमा छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको देवानगंजमा सुरक्षा व्यवस्था थप कड़ा। ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत दिने।
0: प्रमुख निर्वाचन आयुक्तमा कार्की र 2 आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत। कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ।
1: चिकित्सा शिक्षा आयोगका लागि 6,55,00,000,000,000 बजेट स्वीकृत। भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2,26,00,000,000 भ्रष्टाचार मुद्दा।
0: भारतमा देशव्यापी आन्दोलन चर्काउने कक्रोच जनता पार्टीको धम्की। सरकारले वाचा पूरा नगरेको आरोप।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्डस र नेपाल बीचको खेल चल्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त।
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 मा
3: 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
10: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712040।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
14: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98562196692।
15: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल,
17: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
15: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
19: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
18: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98468832।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बस

0: टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9460769246।
7: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9908828810, 9908828811 र 9908828816।
9: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए, त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै

0: युनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9826-53-507।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658905065, मोबाइल 9816634372।
19: अफिसबाट अमितसरको फोन।
20: हस्, म पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
21: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
22: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
23: एक सय 3.8 अन्डरमनको आवाज।
24: स्टुडियो साइड
25: अहिले साँझको 7 बज्यो।
26: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: सुनसरीको देवानगंजमा सेनाको हवाई गस्ती जारी। प्रभावित क्षेत्रमा कर्फ्यू यथावत। सीमा नाकामा कड़ा सुरक्षा। परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध।
0: प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन। चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आज माइतीघर मण्डलामा स्वास्थ्यकर्मीको प्रदर्शन।
1: शुक्लागण्डकीमा भूमि सम्बन्धी सेवा सञ्चालनको तयारी। स्थान छनौटका लागि आज सरकारवालासँग छलफल सम्पन्न। समयमै काम नसकी निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई 7 दिनभित्र उपस्थित हुन व्यस्त। नगरपालिकाको अल्टिमेटम।
0: अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान। ट्रम्पको वार्ता दावी अस्वीकार। भारतभरि फैलिएको युवा नेतृत्वको आन्दोलनले मोदी नेतृत्वको सरकार पछाडि हट्न बाध्य।
1: र आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 16 वर्षीय युवा ब्याटर सूर्यवंशी एकै पटक 230 स्थान सुधार गर्न सफल।
0: अब पूरा समाचार सुन्नुहोस्। आज बसेको मन्त्री परिषदको बैठकले 4 महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विभिन्न 9 विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने, शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐड राज दाहाललाई मनोनयन गर्ने, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको जनाइएको छ।
1: सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल रासोपा सभापति रवि लामी छानेले आज बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन्। 7 बुधे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम समयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ।
0: यसैबीच सुनसरीको देवनगंजमा 2 समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कड़ा बनाइएको छ। बुधबार आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती पनि शुरू गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढ़ाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत रहेको छ। सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेर 1 साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। यता कोशी प्रदेश सरकारले भारतसँग जोड़िएको दक्षिणी सीमा नाकामा सुरक्षा व्यवस्था कड़ा बनाएर नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचय पत्र अनिवार्य गरेको छ।
1: सभामुख डीपी अर्यालले विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह तथा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो। त्यसै गरी अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेङबे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग हिजो मंगलबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। त्यसै गरी मंगलबार हिजो सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो।
0: संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ली तथा डाक्टर राजेश सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ली र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज सम्पन्न भएको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त कार्य संचालन नियमावली 2080 को नियम 26 को उपनियम 5 बमोजिम प्रस्तावित नामहरू सर्वसम्मत अनुमोदन भएको घोषणा गर्नुभयो। सुनवाईका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन प्रस्तावित पदाधिकारीहरूलाई समितिले आग्रह गरेको छ। परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक समय सीमा उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाएर समितिमा पेश गर्न आग्रह गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो।
1: वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाईमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले कार्यस्थलमा सुरक्षित वातावरणको सुनिश्चितता गर्न तथा नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट गर्ने व्यक्तिलाई कानूनी कार्यवाही गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति पनि उनीहरूले विरोध जनाएका छन्। घटनाको विरोध स्वरूप चिकित्सकहरूले हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन्। सेवा बन्द हुँदा ओपीडी नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि अस्पताल पुगेका बिरामी प्रभावित भएका छन्। यो घटनालाई लिएर नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिइसकेका छन्। चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई कार्यवाही नगरेको भन्दै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।
0: यसैबीच चिकित्सकमाथि भएको हातपातको विरोधमा देशैभरिका अस्पतालहरूमा सेवा आंशिक रूपमा प्रभावित बन्न पुगेको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पनि चिकित्सकहरूले आकस्मिक भएका सेवा बन्द गरेका छन्। चिकित्सकहरूले विरोध स्वरूप सेवा बन्द गरेपछि सेवाग्राहीहरू मर्कामा परेका छन्। शुक्ला गण्डकी पाँच झरौटामा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पनि बहिरंग सेवा बन्द हुँदा बिरामी अस्पताल पुगेर पनि उपचार नगरिकन फर्कन बाध्य भएका थिए।
1: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-87 कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्यसम्पादनका चरण समयसीमा अपेक्षित उपलब्धि कार्यसम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्माण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितालाई महत्व दिएको छ।
0: नेपाली कांग्रेस विभाजनको डिलमा पुगेपछि युवा नेताहरूले मिल्न दबाव दिने उद्देश्यले छुत्री भेलाको तयारी गरेका छन्। पूर्व सभापति शेरबहादुर देउवा समूहले गगन थापालाई नेतृत्व अस्वीकार गरेपछि पार्टी विभाजनको संघारमा रहेको छ। देउवा पक्षले नयाँ पार्टी घोषणा गर्ने तयारी स्वरूप साउनको 29 गते काठमाडौँमा राष्ट्रिय भेला राखेको छ। तर संस्थापन र इतर पक्षलाई मिलाउनको लागि तेस्रो धार निर्माणको प्रयास भएको छ, जसको नेतृत्व नेता नयन सिंह महर, रंजित कर्ण लगायतका नेताहरूले गरेका छन्। पार्टीभित्र एकताको दबाव दिनका लागि उनीहरूले साउनको 20 गति काठमाडौँमा बेग्लै भेला राखेका थिए।
1: शुक्ला गण्डकी नगरपालिकाले आफ्नै क्षेत्रबाट भूमि सम्बन्धी सेवा प्रवाह गर्ने तयारीलाई तीव्रता दिएको छ। सेवा सञ्चालनका लागि उपयुक्त स्थान छनौट गर्न नगरपालिकाले बुधबार विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य सरकारवालासँग छलफल गरेको हो। बैठकमा भूमि सम्बन्धी सेवा कार्यालय नगरपालिकाको कुन स्थानमा स्थापना गर्दा नागरिकलाई सहज हुने भन्ने विषयमा सहभागीहरूको सुझाव संकलन गरिएको थियो। शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख होम बहादुर विकका अनुसार बैठकमा प्राप्त सुझावका आधारमा उपयुक्त स्थान निर्धारण गरी कार्यालय स्थापना प्रक्रिया अघि बढ़ाइनेछ। नगरपालिकाका मेयर कृष्णराज पण्डितको अध्यक्षतामा भएको छलफलमा पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला र गण्डकी प्रदेशसभा सदस्य श्यामराज महत लगायतका नेताहरूले नगरपालिकाभित्रको क्षेत्रमा भूमि सम्बन्धी सेवा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभएको छ। यस्तै अन्य सहभागीहरूले झरौटा तथा ढोरफिर्दी क्षेत्रलाई समेत नागरिकको पहुँचका दृष्टिले उपयुक्त हुने भन्दै ती स्थानमध्ये कुनै एक स्थानमा कार्यालय स्थापना गर्न सुझाव दिएका छन्। नगरपालिकाले सरकारवालाबाट प्राप्त सुझावहरूको अध्ययन तथा आवश्यक छलफलपछि उपयुक्त स्थान टुंगो लगाई भूमि सम्बन्धी सेवा कार्यालय स्थापना गर्ने जनाएको छ। चालू आर्थिक वर्षभित्रै कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
0: राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बागमती प्रस्कुनको सातौं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो। उहाँले सरकारले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नु अगाडि सरकारवालासँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। उहाँले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिवसँग भेट गरेर अध्यादेशबारे आपत्ति जनाएको पनि बताउनु भएको छ। उहाँले अध्यादेश जारी गर्नु अघि सहकारी अभियानसँग परामर्श नगरिएको विषयमा प्रश्न उठाउँदा मन्त्रालयका कर्मचारीहरूले आफूहरूलाई समेत पूर्व जानकारी नभएको जवाफ दिएको बताउनुभयो। उपाध्यक्ष बस्नेतले नयाँ सहकारी ऐनको मस्यौदा तयार भइरहेको सूचना पाएको उल्लेख गर्दै सहकारी अभियानलाई जानकारी नदी वा सुझाव नलिई ऐन ल्याइए आफूलाई मान्य नहुने बताउनु भएको छ।
1: सर्वोच्च अदालतले अदालतमा हुने सुनवाईको प्रत्यक्ष प्रसारण लाइव स्ट्रीमिङ तत्काल नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजालसले मंगलबार आवश्यक नीति निर्देशिका र मापदण्ड नबनेसम्म प्रत्यक्ष प्रसारण रोक्न आदेश दिएको हो। साथै प्रसारण गरिएका भिडियो तोड़मोड़ गरी भ्रम फैलाउने गतिविधि नगर्न पर्ने निर्देशन दिएको छ। विशेष अदालत र उच्च अदालत जनकपुरले शुरू गरेको लाइभ स्ट्रीमिङ अभ्यास विरूद्ध दायर रिटमाथिको सुनवाईपछि सर्वोच्चले उक्त अन्तरिम आदेश जारी गरेको हो।
0: तनहुँको सातवटा स्थानीय तहले अनुदान रकम वितरणमा अनियमितता गरेको भन्दै जिल्ला मल वितरण व्यवस्थापन समितिले अनुदान रकम रोक्का गरेको छ। अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि 2082 विपरीत रकम दुरूपयोग भएको आशंकामा समितिले रकम रोक्का गर्दै छानबिन अगाडि बढ़ाएको हो। बैठकले मल बिक्री गर्ने कम्पनीसँग समन्वय नै नगरेर रासायनिक मल जिल्लामै खरिद गरेर सम्बन्धित स्थानीय तहमा मात्रै वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै स्थानीय तहको आवश्यकता र कोटा सम्बन्धी विवरणका आधारमा मल वितरण गर्ने निर्णय पनि भएको छ।
1: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665930369।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
8: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560234020, 9801454674 र 9460234020।
12: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657731।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा सफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको एमफास्ट एल नामक औषधिको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो। विभागका अनुसार उक्त औषधिको खेप नम्बर 025079 रहेको छ। यो औषधि जून 2025 उत्पादन भई मे 2027 सम्म प्रयोग योग्य रहने उल्लेख गरिएको छ। परीक्षणका क्रममा औषधिले घुलनशीलता परीक्षण सम्बन्धी आईपी 2026 मापदण्ड पूरा नगरेको पाइएको विभागले जनाएको छ।
0: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्नुभएको छ। उहाँले नवनियुक्त कुलपति उपकुलपति र सदस्य सचिवलाई जिम्मेवारी सहित नियुक्ति दिनुभएको छ। प्रतिष्ठानको कुलपतिमा भाषा तथा साहित्य क्षेत्रकी सरस्वती लालचन्द प्रतीक्षा चयन हुनुभएको छ। कला तथा साहित्य क्षेत्रका तिलक पूर्जापुन मगरले उपकुलपतिको जिम्मेवारी प्राप्त गर्नुभएको छ। लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल सदस्य सचिव नियुक्त हुनुभएको छ भने प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा चारजना चयन हुनुभयो, जसमा नृत्यबाट श्रीजंग गुरूङ र फाइन आर्ट्सबाट हरिराम जोजेजू रहनु भएको छ। संगीत तथा वाद्यवादनबाट दिलीप गायक र रंगमंच तथा अभिनयबाट प्रमिला ताम्राकार तुलाचन सदस्य रहनु भएको छ। यस्तै 10 जनालाई प्रज्ञा सभा सदस्यमा चयन गरिएको छ, जसमा साहित्यबाट कल्पना चिलवाल र संस्कृतिबाट कृष्ण प्रसाद गौतम रहनु भएको छ। नृत्य निर्देशक तथा कलाकारबाट गमबहादुर परियार र फाइन आर्टबाट ज्योति गुरूङ सदस्य बन्नु भएको छ। लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी र लोकगीत तथा संगीतबाट प्रेमराज अधिकारी चयन हुनुभयो। संगीत तथा ब्याण्डबाट भास्कर ध्वज श्रेष्ठ र साहित्य तथा इतिहासबाट रविन्द्र माकाज्यू सदस्य रहनु भएको छ। साहित्य तथा कलाबाट रीता पहाड़ी र लोक तथा दोहरी संगीतबाट शिवहरि ढुंगानालाई पनि सभा सदस्य बनाइएको छ।
1: विश्व बैंकको अनुदान सहयोगमा निर्माणाधीन व्यास नगरपालिकाको गौरवको आयोजना परामर्श समग्र स्तरोन्नतिको कामलपत्र परेपछि नगरपालिकाले निर्माण कम्पनीलाई 7 दिनभित्र लिखित प्रतिबद्धता सहित उपस्थित हुन कड़ा निर्देशन दिएको छ। दोस्रो पटक थपिएको म्याद सकिँदा समेत आयोजनाको भौतिक प्रगति करिब 49% मात्रै पुगेपछि नगरपालिकाले बीकेएचटीडीसीएल एससीपीएल जेभी कालीमाटीलाई हालसम्मको कार्य प्रगति प्रतिवेदन र बाँकी काम सम्पन्न गर्ने स्पष्ट लिखित प्रतिबद्धता सहित कार्यालयमा उपस्थित हुन मंगलबार निर्देशन दिएको हो। नगर प्रमुख वैकुण्ठ नेउपानेले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कामलाई गति नदिएपछि कड़ा कदम चाल्नु परेको बताउनु भएको छ।
0: गुरू पूर्णिमाको अवसरमा तनहुको म्याग्दे गाउँपालिका 3 स्थित श्री जनगणपति माध्यमिक विद्यालयमा अध्यापनरत रहेका सम्पूर्ण शिक्षकहरूलाई सम्मान गरिएको छ। विद्यालयमा रहेको सगरमाथा बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षकहरूलाई सम्मान गर्दै गुरू शिष्य सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको हो। बाल क्लबकी अध्यक्ष सपना आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका 3 का वडा अध्यक्ष टुकराज अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील नेउपानी, शिक्षक अभिभावक संघकी अध्यक्ष कविता थापा, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक नारायण प्रसाद पोखरेलले विद्यार्थीहरूको सक्रियतामा आयोजना गरिएको सम्मान कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्तो कार्यक्रमले विद्यार्थीमा नैतिक शिक्षा, शिक्षकप्रतिको सम्मान र शिक्षकहरूमा थप जिम्मेवारी बोधको भावना विकास हुने समेत विश्वास व्यक्त गर्नुभएको छ।

0: परहुको सुतलागण्डकी नगरपालिका नौ मालेबगर स्थित तालवेसी शान्ति टोलले ब्लड क्यान्सरबाट पीड़ित द्विवर्षीय शिवांश पौडेलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै टोलवासीहरूले स्वैच्छिक रूपमा संकलन गरेको 10,850 रूपियाँ एक कार्यक्रमका बीच बिरामीका बुबा कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो। सहयोग रकम टोलका अध्यक्ष कृष्ण बहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै टोलका सचिव मदन रेग्मीले दुःखको घड़ीमा एकअर्कालाई साथ दिनु नै समाजको वास्तविक शक्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रेग्मीले प्राप्त सहयोगले बालक शिवांशको उपचारमा केही राहत पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। कार्यक्रममा टोलवासी तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीप्रति तालवेसी शान्ति टोलले धन्यवाद समेत व्यक्त गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले केही हप्ताभित्र नै चीनमा निर्यात काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा क्षेपास्त्र लन्चरहरू मध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिका संघको द्वन्दका बीचमा इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छदेखि 7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्नो छोटो दूरीको हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेको अहिलेसम्मको सबैभन्दा ठूलो कदमहरू मध्येको एक रहेको अमेरिका र इजरायल संघको द्वन्द शुरू भए पछाडि इरानले सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेको कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा चिनिया QW-12 र FN-16 क्षेपास्त्रहरू लगायत 300-400 म्यानप्याड्स अर्थात काँधमा प्रहार गर्न मिल्ने काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख गरिएको छ।
0: इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गरेको छ। इरानी उपविदेश मन्त्री काजेम घरी बाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढ़ाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफू निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ। राज्य संचालित टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै पनि योजना नरहेको स्पष्ट पार्नुभएको हो। उहाँको अनुसार अमेरिकाले चाहेको बेला सैन्य कार्यवाही गर्ने र चाहेको बेला वार्तामा बस्ने अभ्यासलाई इरानले स्वीकार गर्ने छैन। द्वन्द अन्त्यका लागि पहल अमेरिकाकै तर्फबाट भएको र वाशिङटनले नै विभिन्न सन्देश पठाएको उहाँको दावी रहेको थियो। उहाँको यो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हालै इरानले सैन्य कार्यवाही रोक्न आग्रह गर्दै वार्ताको प्रस्ताव गरेको दावी गरेपछि आएको हो। ट्रम्पले नयाँ युद्धविराम सम्झौता हुन नसके सैन्य आक्रमण पुनः शुरू हुन सक्ने चेतावनी पनि दिनुभएको छ। घरी बाबादीले हर्मुज जल घाटी सम्बन्धी इरानको अडान पनि दोहोर्याउँदै वैकल्पिक दक्षिणी समुद्री मार्गलाई मान्यता नदिने र जलमार्गमा गरिने सबै सुरक्षा सम्बन्धी तथा खानी हटाउने गतिविधि तेहरानको नियन्त्रणमा रहने बताउनु भएको छ।
1: परीक्षा अनियमितता र रोजगारीको अवसरप्रतिको सन्तुष्टिलाई लिएर भारतभरि फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई दुर्लभ रूपमा पछाडि हट्न बाध्य बनाएको छ। विश्लेषकहरूले यसलाई एक दशकभन्दा बढ़ी समयदेखि निर्माण गरिएको मोदीको अटल राजनीतिक छविमाथिको सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरेको छ। गत साता कक्रोच जनता पार्टी सीजेपी नामक अनलाइन अभियानबाट शुरू भएको आन्दोलन नयाँ दिल्लीबाट देशका विभिन्न शहरमा फैलिएको थियो। बढ़दो दबाव पछाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो भने सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारी विरूद्ध मुद्दा नचलाउने लगायतका केही माग सम्बोधन गर्न सहमति जनाएको छ।
0: अन्तिममा खेल समाचार। आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 16 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकैपटक 230 स्थान सुधार गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिनु भएको हो। हरा रेमा घरेलु टोली जिम्बावेसँगको तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाउनु भएको थियो। उहाँले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जित्नु भएको छ। टी ट्वेन्टी ब्याटिङ वरियताको शीर्षमा भारतका इशान किशन, दोस्रोमा पाकिस्तानका साहिब जाद फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा रहनु भएको छ। यो वरियतामा नेपालका गुलशान झा पाँच स्थान सुधार गर्दै 97 स्थानमा उक्लिनु भएको छ। टी ट्वेन्टी बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अब्रार अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रसिद रहनु भएको छ। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी ट्वेन्टी अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह एरी एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिनु भएको छ। यो वरियतामा जिम्बावेका सिकन्दर राज शीर्ष र पाकिस्तानका स्वयं अयुब दोस्रो स्थानमा रहनु भएको छ।
1: यिनै खबरहरू सँगसँगै हामी धोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: सुनसरीको दिवानगंजमा सेनाको हवाई गस्ती जारी। प्रभावित क्षेत्रमा कर्फ्यू यथावत। सीमा नाकामा कड़ा सुरक्षा। परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध।
1: प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा वाग्ली र सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन। चिकित्सकमाथि भएको आक्रमणको विरूद्धमा आज माइतीघर मण्डलामा स्वास्थ्य कर्मीको प्रदर्शन।
0: शुक्ला गण्डकीमा भूमि सम्बन्धी सेवा सञ्चालनको तयारी। स्थान छनौटका लागि आज सरकारवालासँग छलफल सम्पन्न। समयमै काम नसके निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई 7 दिनभित्र उपस्थित हुन ब्यास नगरपालिकाको अल्टिमेटम।
1: अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान। ट्रम्पको वार्ता दावी अस्वीकार। भारतभरि फैलिएको युवा नेतृत्वको आन्दोलनले मोदी नेतृत्वको सरकार पछाडि हट्न बाध्य।
0: र आईसीसी टी ट्वेन्टी ब्याटिङ वरियतामा भारतका 16 वर्षीय युवा ब्याटर सूर्यवंशी एकै पटक 230 स्थान सुधार गर्न सफल।
1: हवस् त यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
10: १०३.८ अन्तर्मनको आवाज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: इस्तुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: हार्ट जोड्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
2: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी तन्त्रको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 065414233
0: र 98678187
5: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855324775 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, लेट्स डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 र 9811756606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
11: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
16: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
16: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
17: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
18: छुटका दायराहरू
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
17: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
18: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062065 र 9848064145
19: 103.8 अन्तर्मनको आवाज
20: स्टुडियो साइट
21: अहिले रातिको 8 बज्यो
22: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

सँगै हामीसँगै हेर बालेलाई तर महाभाग्यसँगै बसेर गाउनेहरू कहाँ कहाँ पुगेर आइसके हे सबै अघि बढेर गए बाङ्गे दाइनी भाइ डोरीको साउ।

0: 103.8 अन्तर्मन को आवाज।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओसमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ। सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
9: मेडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
9: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
8: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि

0: बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
7: हुनेको संख्या बिस्तारै बढ्दै, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
8: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने $20 अर्ब मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत बाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नबिलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नबिलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेपास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चार खुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज दुईजना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसी भने,
10: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको स्थलगत अवलोकन प्लस व्यक्तका परिवार र सदस्यहरूसँग घटनाको बारेमा
9: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने,
10: सत्य संकलन उतै क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
9: पछिल्ला विकासक्रम बीच काठमाण्डुमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड़ निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने,
11: त्यसमा मुख्य बुदाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यस बाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
9: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको हो?
11: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
9: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
11: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ, त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
12: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
11: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
12: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
13: अब यस मामिलामा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।
14: तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
13: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बस्ने, सामुदायिक वनमा जाँदा हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
14: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
13: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि
12: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमा मोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको यो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय वासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। का स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
12: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइन अहिले रातिको 9 बज्यो टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98096 13 195 98467 15368
2: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
3: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
4: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाटा सिपिभीसी पिभीसी पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9556078302 र 9946078302
5: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
6: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
9: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
6: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैंकको ठिक पारिपट्टि। फोन 0635930369।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
11: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901965163।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
9: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
8: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
9: ऋषिराम पौडेल सेराबेसी रु 10,000
8: र समाया गुरुङ दुलेगौड़ा रु 55,555
9: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
9: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
9: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
9: कृष्ण राज घिमिरे दुलेगौड़ा रु 55,555
18: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
18: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453005
21: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
22: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
21: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
22: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
23: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
21: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
24: 103.8 अन्तर्मनको आवाज

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848164145
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9808-16142
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
6: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्ड को सब सेट अंत भा सस्तों में वारेटी ग्यारेटी को साथ पाइन
5: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेटी का साथ पाइन का साथ ही चश्मा पाइन
6: एनसीएल को हरा बिग्रे सीम निकाल पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
14: मोबाइल 9908535537 र 9806615899।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
17: X3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: यस्तै देशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087179142
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने

0: विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक।
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9261653507।
7: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाइ, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
11: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
10: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0654142336, मोबाइल 9556078302 र 9446078302।
12: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
13: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800828810 9800828811 र 9800828816
3: भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो अहिले रातिको 10 बज्यो
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
9: नमस्कार राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ समाचार अब विस्तारमा सुन्नुहोस् शुक्ला गण्डकी नगरपालिकाले आफ्नै क्षेत्रबाट भूमि सम्बन्धी सेवा प्रवाह गर्ने तयारीलाई तीव्र दिएको छ सेवा सञ्चालनका लागि उपयुक्त स्थान छनौट गर्न नगरपालिकाले बुधबार विभिन्न राजनैतिक दलका प्रतिनिधि उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य सरकारवालासँग छलफल गरेको हो बैठकमा भूमि सम्बन्धी सेवा कार्यालय नगरपालिकाको कानून कुन स्थानमा स्थापना गर्दा नागरिकलाई सहज हुने भन्ने विषयमा सहभागीहरूको सुझाव संकलन गरिएको थियो शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख कुम बहादुर

0: विभाग अनुसार बैठकमा प्राप्त सुझावका आधारमा उपयुक्त स्थान निर्धारण गरी कार्यालय स्थापना प्रक्रिया अघि बढ़ाइनेछ। नगरपालिकाका मेयर कृष्णराज पण्डितको अध्यक्षतामा भएको छलफलमा पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला र गण्डकी प्रदेशसभा सदस्य श्याम राजा महत लगायतका नेताहरूले नगरपालिकाभित्रको क्षेत्रमा भूमि सम्बन्धी सेवा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभएको थियो। यस्तै अन्य सहभागीहरूले धरौटा तथा ढोलफिर्दी क्षेत्रलाई समेत नागरिकको पहुँचका दृष्टिले उपयुक्त हुने भन्दै ती स्थानमध्ये कुनै एक स्थानमा कार्यालय स्थापना गर्न सुझाव दिएका छन्। नगरपालिकाले सरकारवालाबाट प्राप्त सुझावहरूको अध्ययन तथा आवश्यक छलफलपछि उपयुक्त स्थान टुङ्गो लगाई भूमि सम्बन्धी सेवा कार्यालय स्थापना गर्ने जनाएको छ। चालू आर्थिक वर्षभित्रै कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ। तनहुमा अनुदानको रासायनिक मल वितरणलाई व्यवस्थित पारदर्शी र किसान मैत्री बनाउन जिल्ला मल वितरण व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको संयोजकत्वमा बसेको समितिको बैठकले जिल्लाभित्र मल वितरण प्रणाली सुधारका लागि सरकारवाला निकायलाई आवश्यक निर्देशन दिएको हो। बैठकले मल बिक्री गर्ने कम्पनीसँग समन्वय गरी जिल्लाको तत्काल खरिद गरेर आफ्नो कार्यक्षेत्रमा मात्र मल वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै जिल्लालाई प्राप्त रासायनिक मलको कोटा सम्बन्धी स्थानीय तहमा बाँडफाँड गरी स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा कोटा निर्धारण गर्ने निर्णय गरेको छ। त्यस्तै स्थानीय तहबाट विवरण प्राप्त भएपछि कोटा अनुसार डिलरले मल खरिद गरी आफ्नो कार्यक्षेत्रमा मात्र वितरण गर्न र रासायनिक मलको विवरण सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने निर्णय पनि गरिएको छ। औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको इम्फास्ट एल नामक औषधिको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको छ। विभागका अनुसार उक्त औषधिको खेप नम्बर 025079 रहेको छ। यो औषधि जुन 2025 उत्पादन भई मे 2027 प्रयोगी रहने उल्लेख गरिएको छ। परीक्षणका क्रममा औषधिले घुलनशीलता परीक्षण सम्बन्धी आईपी 2026 मापदण्ड पूरा नगरेको पाइएको विभागले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्नुभएको छ। उहाँले नवनियुक्त कुलपति उपकुलपति र सदस्य सचिवलाई जिम्मेवारी सहित नियुक्त दिनुभएको हो। प्रतिष्ठानको कुलपतिमा भाषा तथा साहित्य क्षेत्रकी सरस्वती लालचन्द प्रतीक्षा चयन हुनुभएको छ। कला तथा साहित्य क्षेत्रका तिलक पूर्जापुन मगरले उपकुलपतिको जिम्मेवारी पाउनु भएको छ। लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल सदस्य सचिव नियुक्त हुनुभएको छ। प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा चारजना चयन भएका छन्, जसमा नृत्यबाट श्रीजंग गुरूङ र फाइन आर्टबाट हरे राम जेजू रहनु भएको छ। संगीत तथा वाद्यवादनबाट दिलीप गायक र रंगमंच तथा अभियान बाट प्रमिला ताम्रकार तुलाचन सदस्य बन्नु भएको छ। यस्तै 10 जनालाई प्रज्ञा तथा सदस्यमा छनौट गरिएको छ, जसमा साहित्यबाट कल्पना चिलवाल र संस्कृतिबाट कृष्ण प्रसाद गौतम छन्। नृत्य प्रदर्शन निर्देशन तथा कलाकारबाट गमबहादुर परियार र फाइन आर्टबाट ज्योति गुरूङ बनेका छन्। लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी र लोकगीत तथा संगीतबाट प्रेमराज अधिकारी चयन भएका छन्। संगीत तथा ब्याण्डबाट भास्कर ध्वज श्रेष्ठ र साहित्य तथा इतिहासबाट रविन्द्र माकाजु सदस्य रहनु भएको छ। साहित्य तथा कलाबाट रीता पहाड़ी र लोक तथा दोहोरो संगीतबाट शिवहरि ढुङ्गानालाई पनि सभा सदस्य बनाइएको छ। विश्व बैंकको अनुदान सहयोगमा निर्माणाधीन व्यास नगरपालिकाको गौरवको आयोजना पराशर मार्ग स्तरोन्नतिको कामलपत्र परेपछि नगरपालिकाले निर्माण कम्पनीलाई 7 दिनभित्र लिखित प्रतिबद्धता सहित उपस्थित हुन कड़ा निर्देशन दिएको छ। दोस्रो पटक थपिएको म्याद सकिँदा समेत आयोजनाको भौतिक प्रगति करिब 49% मात्रै पुगेपछि नगरपालिकाले बीएचटीडी सियल एसी पीएलजेभी कालीमाटीलाई हालसम्मको कार्य प्रगति प्रतिवेदन र बाँकी काम सम्पन्न गर्न स्पष्ट लिखित प्रतिबद्धता सहित कार्यालयमा उपस्थित हुन मंगलबार निर्देशन दिएको थियो। नगर प्रमुख वैकुण्ठ न्यौपानेले पटक पटक ताकेदा गर्दा पनि निर्माण कम्पनीले कामलाई गति नदिएपछि कड़ा कदम चाल्नु परेको बताउनु भएको छ। गुरू पूर्णिमाको अवसरमा तनहुको म्याग्दी गाउँपालिका तीन स्थित श्री जनगणपति माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण शिक्षकहरूलाई सम्मान गरिएको छ। विद्यालयमा रहेको सगरमाथा बाल क्लबका आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षकहरूलाई सम्मान गर्दै गुरू शिष्य सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको हो। बाल क्लबकी अध्यक्ष सपना आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दी गाउँपालिका तीनका वडा अध्यक्ष टुकराज अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्याउपा ने शिक्षक अभिभावक संघकी अध्यक्ष कविता थापा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोखरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक नारायण प्रसाद पोखरेलले विद्यार्थीहरूको सक्रियतामा आयोजित सम्मान कार्यक्रम प्रशंसनीय रहेको बताउनु भएको छ। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा नैतिक शिक्षा शिक्षकप्रतिको सम्मान र शिक्षकहरूमा थप जिम्मेवारीबोधको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ। रासोपा सभापति रवि लामे छानेले राखेको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी भएका वाग्लेले यस्तो बताउनु भएको हो। राजनैतिक दलहरूले लिएको पहल कदमीलाई सरकारले सकारात्मक रूपमा लिएको उहाँले बताउनु भएको छ। सुनसरी घटनामा स्थिति सामान्यकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको वाग्लेले बताउनु भएको छ। तनहुको शुक्लाकण्डगी नगरपालिका नौ मालेबगर स्थित तालबेसी शान्ति टोलले ब्लड क्यान्सरबाट पीड़ित दुई वर्षीय शिवांश पौडेलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै टोलवासीहरूले स्वैच्छिक रूपमा संकलन गरेको 10,850 रूपियाँ एक कार्यक्रमका बीच बिरामीका बुबा कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो। सहयोग रकम टोलीका अध्यक्ष कृष्ण बहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै टोलका सचिव मदन रेग्मीले दुःखको घड़ीमा एक अर्कालाई साथ दिनु नै समाजको वास्तविक शक्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रेग्मीले प्राप्त सहयोगले बालक शिवांशको उपचारमा केही राहत पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको छ। कार्यक्रममा टोलवासी तथा स्थानीय समाजसेवाहरूको सहभागिता रहेको थियो। सहयोग अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीप्रति तालबेसी शान्ति टोलले धन्यवाद समेत व्यक्त गरेको छ। पर्यटक र यात्रीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले पोखराबाट आठजना नियन्त्रणमा लिएको छ। लेकसाइड र बिरौटा क्षेत्रमा होटल मिलाइदिने बहानामा हैरानी दिने उनीहरूलाई शनिबार राति पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन 12 गते राति करिब 10-14 बजे उनीहरूलाई समातिएको हो। पोखरा महानगरपालिका वडा नम्बर 6 लेकसाइड र वडा नम्बर 17 बिरौटा क्षेत्रमा उनीहरूको आन्तरिक तथा बाह्य पर्यटकलाई हैरानी दिइरहेका थिए। आकर्षक र सस्तोमा होटल मिलाइदिने भन्दै बाटोमा रोक्ने, बार्गेनिङ गर्ने र पीछा गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विरौटाबाट 5 जना र हल्लनचोकबाट 3 जनालाई नियन्त्रणमा लिएको हो। यसका लागि सीआरभी विरौटा र सीआरभी हल्लनचोकबाट प्रहरी टोली परिचालन गरिएको थियो। पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। कास्कीको माछापुछ्रे गाउँपालिका एक करूवामा रहेको सुपर सेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक बाढ़ी र पहिरोले बगाएको छ। गत साउन 6 र 7 गते परेको अविरल वर्षाका कारण आयोजना स्थलमा रहेको प्री फ्याब र जस्ताले बनेको 3 कोठे ब्यारेक भवन पूर्ण रूपमा क्षति भएको हो। उक्त घटनामा कुनै पनि मानवीय चौपाई क्षति भएको छैन। चौपाय क्षति नभए पनि 15 जना नेपाली सेनाका कर्मचारीको लत्ता कपड़ा र व्यक्तिगत सामानहरू पूर्ण रूपमा पुरिएर नष्ट भएका छन्। प्रहरी चौकी सार्दी खोलामा साउन 12 गते दिउँसो 3 बजे घटनाबारे निवेदन प्राप्त भएको थियो। जानकारी पाउन साथ प्रहरी सहायक हवलदार टीकाराम गुरूङको कमाण्डमा 2 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीले घटनास्थल पुगेर क्षतिको विस्तृत विवरण संकलन गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान र अपडेट अनुसार आयोजनाको सुरक्षाका लागि बनाइएको ढुङ्गा र जस्ताले आएको 3 कोठे भवन बाढ़ीले गर्दा कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको छ। भवनभित्र रहेका 15 जना स्टाफको सबै लत्ता कपड़ा र बन्दोबस्तीका सामान माटोले पुरिएका छन्। बाढ़ीले ब्यारेक क्षेत्रमा ठूलो मात्रामा लेदो र ढुङ्गा थुपारेको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। भोलि बिहान थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678, र दुलेगौडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BVA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: ढोरबाराही हाइलाइट्स को साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
19: नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज वेबसाइट हाम्रो पात्रो र नेपाली पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ आज मिति 2083 साल श्रावण महिनाको 14 गते बिहीबार तदनुसार सन् 2026 जुलाई 30 तारीक असार शुक्ल पक्षको आज प्रतिपदा तिथि अब धोरबाराही हाइलाइट्स सुन्नुहोस् सुनसरी घटना प्रति उपराष्ट्रपति राम सहाय प्रसाद यादवको चिन्ता शान्ति र सद्भाव कायम गर्न अपील सुनसरीको देवानगंजमा सेवाको सेनाको हवाई गस्ती जारी प्रभावित क्षेत्रमा कर्फ्यू यथावत सीमा नाकामा कड़ा सुरक्षा परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छोड्ने निषेध प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा वाग्लेर सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन चिकित्सकमाथि भएको आक्रमणको विरूद्धमा हिजो माइतीघर मण्डलामा स्वास्थ्य कर्मीहरूको प्रदर्शन शुक्ला गण्डकीमा भूमि सम्बन्धी सेवा सञ्चालनको तयारी स्थान छनौटको लागि हिजो सरकारवालासँग छलफल सम्पन्न समयमै काम नसके निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई 7 दिनभित्र उपस्थित हुन व्यास नगरपालिकाको अल्टिमेटम विभिन्न राजनैतिक दलका नेताहरूसँग सभामुख डीपी अरियालको भेटवार्ता प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल चिकित्सकमाथि भएको आक्रमणको विरूद्धमा हिजो माइतीघर मण्डलामा स्वास्थ्य कर्मीको प्रदर्शन कार्यस्थलमा सुरक्षित वातावरणको सुनिश्चितता गर्न चिकित्सकहरूको माग माइतीघरमा लघुवित्त पीड़ितले बनाएको अस्थायी संरचना प्रहरीले हटायो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक विभाजनको डीलमा पुगेपछि नेताहरूलाई मिल्न दबाव दिने उद्देश्यले छुट्टै भेला गर्ने युवा नेताहरूको तयारी आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने सहकारी महासंघको उपाध्यक्ष डीपी बस्नेतको चेतावनी अदालतमा हुने सुनवाईको प्रत्यक्ष प्रसारण तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश न 9 विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुने सरकारको भनाई फोहोर व्यवस्थापन सुधार गर्न संचार मन्त्री तिमिल सिन्हाको निर्देशन बन्सरी डाँडामा समस्या समाधान गर्नुपर्नेमा जोड राष्ट्रिय यातायात नीति 2083 स्वीकृत विद्युतीय सवारी र सुरक्षामा विशेष जोड़ दिने सरकारको तयारी सभामुख अर्यालसँग विभिन्न दलका नेता र प्रधानमन्त्रीको छुट्टा छुट्टै छलफल चिकित्सा शिक्षा आयोगका लागि 6,55,00,000,000 कार्यक्रम र बजेट स्वीकृत प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनित राजसभा सभापति रवि लामिछानेद्वारा कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धांजली व्यक्त सुनसरी घटनाको 3 दिन पछाडि प्रधानमन्त्रीको भनाई सार्वजनिक सामाजिक सद्भाव बिथुल्ने माथि निगरानी राख्न निर्देशन सुनसरी घटनालाई लिएर राजसभाको सर्वदलीय बैठक सम्पन्न सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक प्रचण्ड सरकारप्रति आक्रोशित यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्न नहुने भनाए प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर नभएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको गुनासो सर्वदलीय बैठकमा देशमा प्रधानमन्त्री र गृहमन्त्री नभएको उहाँको तर्क कोशी प्रदेशको सर्वदलीय बैठक सम्पन्न ओमप्रकाशका परिवारलाई 2,00,000 आगजनी पीड़ित र घाइतेलाई 50,000 राहत दिने निर्णय कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन संस्कृति मन्त्रालयको बजेट खर्च 31.68% सीमित पूँजीगत खर्च 16% मात्रै चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा मकवानपुरमा स्वास्थ्य सेवा बन्द चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र इरानी युद्धमा साउदीको पनि प्रवेश अमेरिकासँग मिलेर इराकमा आक्रमण इरान समर्थक 20 जना लडाकुको ज्यान गयो रूसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित अमेरिकी सहयोग थप विस्तार हुने विश्वास पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षा मन्त्रीले भारत जस्तै शत्रुको संज्ञा दिएको आरोप ट्रम्प नेतान्याहु भेटिरहेकै बेलामा इरानद्वारा अमेरिकाको सेनामाथि ब्यालिस्टिक मिसाइल प्रहार गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एमफास्टएल नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान ट्रम्पको वार्ता दावी अस्वीकार भारतभरि फैलिएको युवा नेतृत्वको आन्दोलनले मोदी नेतृत्वको सरकार पनि पछाडि हट्न बाध्य उच्च गर्मीका बीचमा फ्रान्समा डढेलो फैलने क्रम जारी आईसीसी क्रिकेट विश्व कप लीग 2 नेपालको लगातार चौथो हार नेदरल्याण्डसँग 57 रनले पराजित आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 16 वर्षीय युवा ब्याटर सूर्यवंशी एकै पटक 230 स्थान सुधार गर्न सफल अवस्थै नै खबरहरू सँगसँगै बिहानको झोरबारा हाइलाइट सकिएको छ 7 बजे हामी विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ हामीलाई सुन्दै गर्नुहोला नमस्कार
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
21: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
22: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
21: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
22: त्यसो भए कहाँ जाने त कान्छा?
21: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
22: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
23: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
22: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
24: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
25: हजुर, दान गरौ।
24: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
24: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तनहुँ।
26: फुकै खाए सारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
27: यो हो बोनस चाउचाउ।

0: चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
7: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
8: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
9: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 065-414-233
2: र 98678-87।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pansati, Artis Shunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाई पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9556338778 प्रशान्त नेउपाने 9460026925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खिलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
9: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
11: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
12: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
13: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
12: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
13: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
8: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
8: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9461633101 र 9468683522
14: आहा घर त साह्रै तितो बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
10: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
11: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9111556606
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
16: दिनको संकेत।